0: छन्। लगानीबाट लाभ मिल्नेछ, रोकिएको धन फिर्ता हुनाले आर्थिक अवस्था सुदृढ बन्नेछ, कार्यक्षेत्रमा तपाईँको कार्यशैलीको प्रशंसा हुने देखिन्छ, व्यापारमा नयाँ रणनीति अपनाउँदा लाभ मिल्नेछ, विद्यार्थीहरूको लागि परीक्षा अथवा प्रतिस्पर्धामा सफलता प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि आज चन्द्रमा सिंह राशिमा रहेकाले घर परिवार र व्यक्तिगत विषयमा बढी ध्यान केन्द्रित हुनेछ। काममा केही ढिला सुस्ती हुँदा मनमा निराशा छाउनेछ, धैर्यतापूर्वक काम गर्नुहोला। आर्थिक लेनदेनमा पनि सावधानी अपनाउन आवश्यक छ, अनावश्यक खर्च नियन्त्रण गर्नुपर्ने देखिएको छ। ऋण लिने अथवा दिने काममा जोखिम हुन सक्छ, कार्यस्थलमा सामान्य विवादको सामना गर्नुपर्ने अवस्था रहनेछ। आफ्नो काममा केन्द्रित रहँदा समस्या समाधान हुनेछ। वैदेशिक व्यापारमा लागेका व्यक्तिहरूले आज लाभ प्राप्त गर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज चन्द्रमाको प्रभावले तपाईँको सक्रियता बढ्दै जानेछ, मेहनत अनुसार फल प्राप्त हुनेछ, अनुशासन र समयको पालनाले धेरै काम समयमा नै सम्पन्न हुनेछन्, आत्मविश्वास बलियो रहनेछ, व्यापार व्यवसाय विस्तार गर्ने अवसर पनि तपाईँलाई प्राप्त हुनेछ, नयाँ लगानीका सम्भावना देखिनेछन्, सरकारी क्षेत्रबाट पाउनुपर्ने रकम अथवा लाभ मिल्न सक्ने देखिएको छ, आर्थिक योजनालाई गोप्य राख्नु हितकर हुनेछ, कार्यक्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ भने वरिष्ठ अधिकारीबाट प्रशंसा प्राप्त हुने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज चन्द्रमा सिंह राशिमा रहेकाले आर्थिक पक्षमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्था रहेको छ। आमदानीका नयाँ स्रोत पहिचान हुनेछन्, तर खर्च बढ्दै जानेछ, रोकिएको रकम प्राप्त भए पनि जोखिम कायमै रहनेछ, बचत गर्ने बानीले भविष्यमा लाभ पुर्याउनेछ, नयाँ लगानीका अवसर आए पनि राम्रोसँग अध्ययन गरेर मात्रै निर्णय गर्न आवश्यक छ, कार्यक्षेत्रमा तपाईँको मेहनतको उचित मूल्याङ्कन हुनेछ, नियमित आमदानीमा वृद्धि हुनेछ, परिवारका सदस्यको सहयोग प्राप्त हुनेछ, बोलीमा मिठास राख्दा काम अझ सहज बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास उत्साह र सक्रियता बढ्नेछ। बिहान अश्लेषा नक्षत्रको प्रभाव रहे पनि त्यसपछि मघा नक्षत्र लाग्ने भएकाले नेतृत्व क्षमता बढ्नेछ, योजनाबद्ध तरिकाले अघि बढ्दा रोकिएका काम पूरा हुनेछन्, नयाँ जिम्मेवारी प्राप्त हुने देखिन्छ, आर्थिक रूपमा लाभको अवसर रहनेछन्, कार्यक्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ, महत्वपूर्ण निर्णय लिँदा अतार नगर्नुहोला, सामाजिक क्षेत्रमा मान सम्मान प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आज केही काममा गोपनीयता अपनाउन आवश्यक छ, रोकिएका पुराना कामले विस्तारै गति लिनेछन्, नयाँ योजना बनाउँदा दीर्घकालीन लाभलाई ध्यान दिनुहोला, आर्थिक दृष्टिकोणले पनि दिन सामान्य भन्दा राम्रो रहनेछ, अचानक धन प्राप्तिको सम्भावना पनि रहनेछ, लगानी गर्दा जोखिमको राम्रो मूल्याङ्कन गर्नुहोला, कार्यक्षेत्रमा जिम्मेवारी बन्न सक्छ, टाढाको यात्रा अथवा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामबाट लाभ मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ, आज स्वास्थ्य र आरामका लागि समय दिनुपर्ने अवस्था रहनेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज चन्द्रमा सिंह राशिमा रहेकाले सामाजिक र व्यावसायिक सम्बन्धबाट लाभ मिल्नेछ, नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ अवसर प्राप्त हुनेछ, आर्थिक अवस्थामा सुधार आउनेछ, पहिले गरिएको लगानीबाट लाभ मिल्नेछ, सहकर्मीको सहयोगले गाह्रो काम पनि सहजै रूपमा सम्पन्न गर्न सक्नुहुनेछ, व्यवसायमा नयाँ ग्राहक जोडिन सक्ने देखिन्छ, प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि जिम्मेवारी बढ्ने ग्रह पनि रहेको छ, परिवारमा सौहार्दपूर्ण वातावरण कायम रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूका लागि आज कार्यक्षेत्रमा प्रभाव बढ्नेछ, मेहनत र लगनशीलताले महत्वपूर्ण काममा सफलता दिलाउनेछ, मनमा नयाँ विचार आउनेछन् जसले कार्य सम्पादन गर्न सहज बनाउनेछ, आर्थिक लाभको अवसर प्राप्त हुनेछ, संचार तथा प्राविधिक क्षेत्रमा काम गर्नेहरूका लागि आजको दिन अनुकूल रहनेछ, लगानी गर्दा कागज पत्र राम्ररी जाँच गर्न आवश्यक छ, वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुने देखिन्छ, नयाँ परियोजनामा काम गर्ने अवसर मिल्ने सम्भावना रहनेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले भाग्य पक्ष बलियो रहनेछ, धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ, तीर्थयात्रा अथवा परोपकारी काममा सहभागी हुने अवसर पनि पाउनुहुनेछ, वैदेशिक क्षेत्रबाट धन आगमन हुन सक्छ, आर्थिक अवस्था स्थिर रहनेछ तर आकस्मिक खर्चका लागि केही रकम छुट्याउनुहोला, कसैलाई ऋण दिँदा विचार पुर्याउनुहोला, समूहमा काम गर्दा सफलता मिल्नेछ, नयाँ अवसर प्राप्त हुँदा आत्मविश्वासका साथमा अघि बढ्न आवश्यक छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आजको दिन निश्चित रहनेछ। काममा सफलता प्राप्त भए पनि मानसिक रूपमा केही अस्थिरता महसुस हुनेछ। निर्णय लिँदा हतार नगर्नुहोला। खर्च बढ्न सक्ने भएकाले बजेट बनाएर चल्नु राम्रो हुनेछ। भोलिको प्रभावले रोकिएका काम सम्पन्न हुनेछ। व्यापारमा साझेदारसँगको समन्वयले लाभ मिल्नेछ। आर्थिक कारोबार गर्दा कागज पत्रमा राम्ररी ध्यान दिन आवश्यक छ। परिवारमा सानातिना कुरालाई लिएर मतभेद हुन सक्ने भएकाले संयमता अपनाउन आवश्यक छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज चन्द्रमा सिंह राशिमा रहेकाले साझेदारी र सम्बन्धका विषय निकै महत्वपूर्ण हुनेछ। सामाजिक क्षेत्रमा मान सम्मान प्राप्त हुनेछ। नयाँ व्यक्तिसँगको भेटघाटले भविष्यका लागि नयाँ अवसर तय हुनेछ। व्यापारमा नयाँ सम्झौता हुने सम्भावना रहनेछ। आमदानीका नयाँ स्रोत पत्ता लाग्नेछन्। यसअघि गरिएको लगानीबाट लाभ मिल्न सक्छ। सामूहिक काममा सफलता प्राप्त हुनेछ। सामाजिक सेवा अथवा राजनीतिमा आबद्ध व्यक्तिहरूको लागि पद र प्रतिष्ठा बढ्ने ग्रहयोग रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि हुने व्यक्तिहरूको लागि आज चन्द्रमाको प्रभावले काममा सक्रियता बढ्नेछ। सुख सुविधाका साधन जुटाउन सकिनेछ। मनमा रहेका दुविधा हटेर जानेछन्। योजनाका साथमा अघि बढ्न सहज हुनेछ। व्यापार व्यवसायमा सोचेभन्दा राम्रो मुनाफा आर्जन हुनेछ। घर जग्गा अथवा सवारी साधन खरिदको योजना अघि बढाउन समय अनुकूल रहेको छ। लामो समयदेखि रोकिएको रकम उठ्ने सम्भावना रहनेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। रचनात्मक कार्यमा रुचि बढ्नेछ र नयाँ अवसर प्राप्त हुनेछ। राशि फलबारे जानकारी सँगै बोलाको आजको साई विश्वकर यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र दक्षिणतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभलाई पारेर यात्राको छर्ने गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला, सक्खर, गुँद अथवा दही खाएर आजको शुभलाई पारेर यात्राको छर्ने गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्व सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत विराथा शुभ लाभ त्यो बेला बिहानमा 5:34 सात बजेर 12 मिनटसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 7:12 8:51 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभ आरम्भ गर्न सक्नुहुनेछ। बिहानमा 8:51 10:29 रोग बेला रहनेछ। बिहानमा 10:29 8:00 उद्वेग बेला रहनेछ। मध्याहमा 12:08 दिनमा 1:46 चर बेला रहनेछ। दिनमा 1:46 3:25 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 3:25 5:03 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाती रहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 5:03 6:41 समय फेरि काल बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:41 8:03 शुभ बेला रहनेछ। साँझमा 8:03 राति 9:25 रोग बेला रहनेछ। राति 9:25 10:46 उद्वेग बेला रहनेछ। राति 10:46 12:00 चर बेला रहनेछ। राति 12:00 1:30 लाभ बेला रहनेछ। राति 1:30 2:51 अमृत बेला रहनेछ। राति 2:51 4:13 काल बेला रहनेछ भने राति 4:13 5:34 समय फेरि शुभ बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नु होला, काल बेला छल्नु होला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय बिहानमा 9:00 10:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन, ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको छलनी केही पनि नगर्नु होला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहित गीत नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: ओम जय जगदीश हरे।
7: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने?
8: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
7: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
9: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
7: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। रासपा बैठककै दिन निजी भ्रमण भन्दै प्रधानमन्त्री शाह पोखरामा, आज मुस्ताङ जाँदै। पोखरा उद्योगवाड़ी संघको भावी नेतृत्वका लागि 4 जनाले लिए मनोनयन पत्र। सेती नदीको कोचमा खसेका युवकको जीवितै उद्धार। गण्डकीमा वर्षा दिनमै 115 किलोमिटर सड़क कालो पत्रे सम्पन्न। माडीको बारीले अन्नपूर्ण जीरो हाइड्रो पार्कका उपकरण र सामग्री बगायो। मतदाता नावली अध्यावधि गर्न निर्वाचन आयोगको अनुरोध। कांग्रेसका देउवा समूहद्वारा सर्वोच्च अदालतमा दायर रिट फिर्ता। आफू अदालत नगएको नेता खडेकाको जिकिर। प्रस्तावित महाधिवेशन अवैधानिक र विभाजनकारी भएको भन्दै सहभागी नहुन संघको अपील। राष्ट्रपा मन्त्री आचार्यको समक्षमा राइट टु रिकल कार्यदल गठन। मुस्ताङको नेचुङ हिंसार कार्यालयबाट चालू आर्थिक वर्षको पहिलो महिनामै 29,69,00,000 राजस्व संकलन। अलास्काको अमेरिकी वायुसेनाको परिसरमा विमान दुर्घटना हुँदा 8 जनाको मृत्यु। र नेपाल कप एन्ड टी20 सिरिजको पहिलो खेलमै पराजित। अब सुनौ पूरा समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय समिति बैठक शुरू भएकै दिन पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन निजी भ्रमणका लागि पोखरा आएका छन्। रासपाको महत्वपूर्ण बैठक चलिरहेका बेलामा प्रधानमन्त्री शाह बैठकमा सहभागी नभई परिवारका सदस्यसहित पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम तय भएको हो। प्रधानमन्त्रीको कार्यालयले उहाँको भ्रमण निजी रहेको जनाएको छ। शाह हिजो अपरान्ह काठमाण्डुबाट सड़क मार्ग हुँदै पोखरा आउनुभएको हो। उहाँ कास्कीको आछापुसे गाउँपालिका 6 अस्थान स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बस्नु भएको छ। बुधनिबार मुस्ताङ जाने र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालका अनुसार प्रधानमन्त्रीको भ्रमण पारिवारिक हो र यस क्रममा कुनै औपचारिक कार्यक्रम छैन। भ्रमण लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको बताउनुभयो। राष्ट्रपाको केन्द्रीय समिति बैठकमा पदाधिकारी तथा विभागीय प्रमुखको मनोनयन, स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौटको रूपरेखा, राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण तथा उम्मेद्वार छनौट समिति गठन लगायतका विषयमा छलफल भइरहेको छ। यस्तो महत्वपूर्ण बैठककै दिन पार्टी वरिष्ठ नेता बैठकका सहभागी नभई निजी भ्रमणमा निस्किएपछि उहाँको अनुपस्थितिलाई लिएर राजनीतिक वृत्तमा चर्चा शुरू भएको छ। पछिल्लो समय प्रधानमन्त्री शाहको

पोखराबाट मुस्ताङ भने आज हेलिकप्टरमा जाने सुरक्षा स्रोतले बताएको छ। पोखरा उद्योग वाणिज्य संघको भदौ 20 र 21 गते हुने अधिवेशनका लागि चारजनाको अध्यक्षमा आकांक्षा व्यक्त गरेका छन्। अध्यक्षमा उम्मेद्वारी दिन शुक्रबार चारजनाले मनोनयन पत्र बुझाएका हुन्। उम्मेद्वारी दिनका लागि मनोनयन पत्र बुझ्ने तोकिएको समय अपरान्ह 5 बजेसम्मका अध्यक्षका लागि चारजनाले मनोनयन पत्र लिएको निर्वाचन समितिका संयोजक दाम अधिकारीले जानकारी दिए। मनोनयन पत्र लिनेमा वर्तमान सहकारी समितिका वरिष्ठ उपाध्यक्ष उत्तम मान बुद्धाचार्य, वाणिज्य तर्फका उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम र यसअघि अध्यक्ष पदमा दुईपटक पराजित अर्जुन पोखरेल रहेका छन्। संघको वरिष्ठ उपाध्यक्षका लागि अहिलेका उद्योग तर्फका उपाध्यक्ष दिनेश चन्द्र वास्तुला र कार्यसमिति सदस्य टीकाराम सुवेदीले मनोनयन पत्र बुझाएका छन्। उद्योग तर्फको उपाध्यक्षका लागि सौगात थापा र ललित बहादुर कुंवरले मनोनयन पत्र लगेका छन्। थापा र कुंवर दुवै वर्तमान कार्यसमिति सदस्यहरू रहेका छन्। वाणिज्य तर्फको उपाध्यक्षका लागि वर्तमान कार्यसमितिका कोषाध्यक्ष मनोज कुमार श्रेष्ठ र कार्यसमिति सदस्य भीम गौतमले मनोनयन पत्र बुझाएका छन्। महासचिवमा सुदीप प्रधानङ्ग र तारानाथ ढुङ्गानाले मनोनयन पत्र लगेको संघको संयोजक अधिकारीले बताए। महासचिवका आकांक्षी प्रधानङ्ग वर्तमान उपमहासचिव हुन् भने ढुङ्गाना यसअघि पनि महासचिवमा पराजित उम्मेद्वार हुन्। यसै गरी वर्तमान कार्यसमिति सदस्य देवेन्द्र परजू र जीवन प्रकाश श्रेष्ठले कोषाध्यक्षमा उम्मेद्वारी दिनका लागि मनोनयन पत्र बुझेका छन्। उपमहासचिवमा यादव प्रसाद पोखरेल, रामचन्द्र तिमिल सिन्हा र प्रदीप राज भण्डारीले मनोनयन पत्र लगेका छन्। उपमहासचिवका उम्मेद्वार 3 जना वर्तमान कार्यसमिति सदस्य हुन्। खुल्ला सदस्यमा गोविन्द बहादुर केसी, मनोहरी पौडेल, नवीन नापिट, एकनारायण गौतम, रामप्रसाद कणेल, दुर्गा बराल, सूर्यराज घिमिरे, सुरेश कमल बहादुर सुनार, अमृत पोखरेल, भानुभक्त अधिकारी, रामेश्वर अधिकारी, निर्मला चापाकाई, दिलीप कुमार श्रेष्ठ, हरिप्रसाद अधिकारीले मनोनयन पत्र लिएका छन्। यसै गरी वस्तुगत 4 सदस्यका लागि लक्ष्मीप्रसाद अधिकारी, केशव ढकाल, लालप्रसाद ढकाल र मुक्तिप्रसाद पनेरूले मनोनयन पत्र लगेका छन्। उद्योग तर्फको 1 सदस्यका लागि पीताम्बर अधिकारीले पनि मनोनयन पत्र लगेको सचिवालयले जनाएको छ। विधान र कार्यविधि अनुसार मनोनयन पत्र शुल्क लिएको संयोजक अधिकारीले बताए। उनका अनुसार अध्यक्षका लागि 1,50,000, अन्य पदाधिकारी लागि 1,00,000 र सदस्यका लागि 25,000 रूपियाँ शुल्क छ। शुक्रबार लिएको मनोनयन पत्र सोमबार बुझाउने समय तोकिएको छ। भदौ 8 गते बिहान 11 देखि 5 बजेसम्म मनोनयन पत्र बुझाउने समय तोकिएको संयोजक अधिकारीले जानकारी दिएका छन्। कास्कीको पोखरामा सेती नदीको खोजमा खसेर भीरमा अड्किएका एक युवकको प्रहरीले जीवित उद्धार गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर 9 स्थित शान्तिवन रामघाटमा सेती नदीको भीरबाट करिब 30 मिटर तल खसेका 28 वर्षका अनिल परियारको शुक्रबार बिहान उद्धार गरिएको हो। उनी रूपन्देही जिल्लाको बोटवाल उपमहानगरपालिका 9 घरबाई हाल पोखराको पृथ्वीचोकमा बस्दै आएका थिए। बिहिबार बिहान करिब 6 बजेर 5 मिनटको समयमा परियार भीरबाट खसेर अड्किएको सूचना प्रहरीले प्राप्त गरेको थियो। परियार नदीको खोजमा अड्किएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय कास्की र सीआरबी पृथ्वीचोकबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले तत्कालै सक्रियता देखाउँदै उनलाई भीरबाट निकालेको हो। उद्धार गरिएका परियारलाई तत्काल उपचारका लागि पोखरा स्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 115 किलोमिटर 700 मिटर सड़क कालपत्रे गरेको छ। भौतिक रूपदार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार यो सो अवधिमा 22 वटा सड़क पुल र 9 वटा झोलिङ्गे पुल निर्माण सम्पन्न भएका छन्। सड़क कालपत्रेतर्फ कास्कीमा 27, तनहुँमा 22 र दमचुङमा 17 किलोमिटर सड़क पिच भएको छ। नवलपुरमा 10 किलोमिटर, 800 मिटर, स्याङ्जामा 10, गोर्खामा 6 किलोमिटर र 400 मिटर तथा पर्वत र बागलुङमा 6-7 किलोमिटर सड़क कालपत्रे गरिएको छ। मन्त्रालय अन्तर्गत 285 बहुवर्षीय योजना सञ्चालनमा छन्। ती योजनाको कुल समझदार रकम 26 अर्ब 40 करोड़ रूपियाँ रहेकोमा हालसम्म 16 अर्ब 5 करोड़ खर्च भएको छ। गत वर्ष मन्त्रालयले 12 अर्ब 17 करोड़ रूपियाँ बजेट मध्ये 7 अर्ब 88 करोड़ रूपियाँ खर्च गरेको छ। यातायाततर्फ 19,091 नयाँ लाइसेन्स जारी गरिएको छ भने 31,481 लाइसेन्स नवीकरण गरिएको मन्त्रालयले जनाएको छ। कास्कीको माथि गाउँपालिका वार्ड नम्बर 1 हुगु स्थित माथि खोलामा आएको बाढ़ीले निर्माणधीन अन्नपूर्ण जीरो हाइड्रो पावरमा ठूलो क्षति पुर्याएको छ। गत साउन 28 र 29 गते तथा भदौ 2 गतेको अविरल वर्षाका कारण खोलामा आएको बाढ़ीले मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर पालिको करोड़ मूल्यको उपकरण तथा निर्माण सामग्रीहरू बगाएको हो। बाढ़ीले बगाएका कुनै पनि सामग्रीहरू हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ। बाढ़ीले ग 147 सेप्टेम्बरको 10 चक्के आइचर

र एक सेट ब्याचिङ प्लान्ट बगाएको छ। त्यसै गरी 65 सेट आरआईजी र 63 एमएमको 600 मिटर लामो एसडीपीए पाइप पनि खोलाले बगाएको र लगेको छ। हाइड्रो पावर निर्माणका लागि राखिएको 16 एमएमका 3 बण्डल, 12 एमएमका 4 बण्डल र 4 एमएमका 2 बण्डल फलामको डण्डी पनि बारीले बगाएको छ। प्रहरीका अनुसार 4-5 टनको एक थान हाइड्रोलिक ग्यास, एउटा डिजेल कम्प्रेसर र एउटा ट्राक्टरको ट्रेलर पनि फेला परेको छैन। बाढ़ीले केवल कोबेल कम्पनीका एउटा स्काभेटर र एक सेट क्रसर मेसिन समेत बगाएको छ। त्यसै गरी 3 थान अक्सिजन सिलिण्डर, 1 थान एलपी ग्यास र 50 मिटर पावर केबल पनि बाढ़ीले बगाएर जानकारी प्राप्त भएको छ। विभिन्न साइजका मल्टिपल फ्लेक्सिबल केबलहरू पनि बाढ़ीले बगाएर लगेको छ, जसमा 10 स्क्वायर एमएमको 50 मिटर, 4 स्क्वायर एमएमको 150 मिटर र 16 स्क्वायर एमएमको 50 मिटर केबल रहेका छन्। 4 इन्चको 10 मिटर एमएम पाइप र 25 एमएमको 250 मिटर एसडीपी पाइप पनि खोलाले बगाएको छ। बाढ़ीले हाइड्रो पावरका लागि थुपारिएको 1000 घनमिटर बालुवा र 500 घनमिटर ग्राभेल पनि बगाएर लगेको छ। निर्वाचन आयोगले मतदाता नामावली अध्यावधि गर्न अनुरोध गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाता नामावलीलाई शुद्ध, अध्यावधिक, विश्वसनीय र वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधि गर्ने कार्य गर्दै आएको छ। यही बमोजिम मौजात मतदाता नामावली अध्यावधि गर्ने प्रायोजनका लागि आगामी असोज 1 गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन हुँदैछ। उक्त मतदाता नामावलीमा रहेका विवरण यथार्थ र अध्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने भएकोले मतदाता नामावली अध्यावधिक गर्न निर्वाचन आयोगले अनुरोध गरेको छ। नावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायतका विवरणहरूमा भेटिएको त्रुटि सचार्नु पर्ने भएमा, कसैले झुट्टा विवरण दिई मतदाता नावलीमा नाम समावेश गरेको जानकारी भएमा सच्याउन सकिनेछ। कुनै मतदाताको नाम एक भन्दा बढ़ी स्थानमा समावेश रहेको भए एक स्थानमा मात्र कायम गर्न, बसासराय गरी वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएको भएमा पनि त्यस अनुसारको विवरण अध्यावधिक गर्न भनिएको छ। मतदाता नावलीको शुद्धता र नियमित अध्यावधिक निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम गर्ने महत्वपूर्ण आधार भएकाले आफ्नो विवरण अध्यावधिक राख्न तथा मतदाता नावलीमा रहेका त्रुटि, दोहोरो नाम र वा अन्य गलत विवरण सच्याउन सम्बन्धित सबै नागरिकबाट सदाधै सहयोग प्राप्त हुने विश्वास आयोगले गरेको छ। हिमाली जिल्ला मनाङको लाइफलाइनका रूपमा रहेको चामबेसी सहर सड़क अवरूद्ध भएको छ। नासो गाउँपालिका 3 खोत्रे पाखामा सड़क भाँसिएर उक्त सड़क अवरूद्ध भएको हो। सड़क भाँसिँदा पूर्ण रूपमा चामबेसी सहर सड़क अवरूद्ध भएको प्रमुख जिल्लाधिकारी मुक्तिप्रसाद खरालले जानकारी दिनुभएको छ। मलाङको एकमात्र लाइफ लाइनमा रहेको उक्त सड़कमा यात्रा गर्नेहरूले कहिले लमजुङको पहिरो त कहिले मनाङको पहिरोका कारण शास्ति भोग्नु परेको स्थानीय देवेन्द्र गुरूङले बताउनुभयो। क्षमताभन्दा धेरै भार भएका गाड़ीका कारण पनि यो सड़क भाँसिएको हुन सक्ने स्थानीय पासाङ लामाले बताएका छन्। पोखरा 2 बरपाटनमा रहेको विन्दावासिनी माध्यमिक विद्यालयमा सीसी क्यामेरा र स्मार्ट आईडी कार्ड स्क्यानर मेसिन सञ्चालन आएको छ। पोखरा महानगरपालिका वडा नम्बर 2 का वडाध्यक्ष दिवसमान प्रधानले बिहिबार यसको शुभारम्भ गरे। उहाँले यो प्रविधि जडानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अग्निप्रसाद भूषालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। यो नयाँ प्रणालीले विद्यार्थीको नियमितता सुधार्ने अपेक्षा गरिएको छ। अभिद्यार्थी विद्यालय प्रवेश गर्दा र बिआई र निस्कदा कार्ड स्क्यान गर्नुपर्नेछ। कार्ड स्क्यान भएपछि अभिभावकको मोबाइलमा म्यासेज जाने व्यवस्था मिलाइएको छ। विद्यालयको सुरक्षाका लागि यसै वर्षदेखि गोर्खा गार्ड सेक्युरिटीबाट सुरक्षा गार्डको प्रबन्ध गरिएको अध्यक्ष भूषालले जताए। उनले विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधार्न आफू प्रतिबद्ध रहेको समेत उल्लेख गरे। पोखरा महानगरका वरिष्ठ शिक्षा अधिकारी सोमनाथ भण्डारीले विद्यालयको कार्यको प्रशंसा गरे। उनले सूचना र संचार प्रविधिलाई आत्मसात गरेर अगाडि बढ़नु पर्ने बताए। प्रधान अध्यापक वसन्तराज पाण्डेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे। यो प्रणालीले विद्यार्थीको नियमित र सुरक्षामा ठूलो सहयोग पुग्ने बाँडेको भनाई छ। शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमबहादुर गुरूङले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा लायन्स क्लब अफ पोखरा पीस भ्यालीले विद्यालयको समाकक्ष मरमत र व्यवस्थापन गर्ने प्रतिबद्धता जनायो। क्लबका रिजन चेयरपर्सन राजन पन्थीका बुबा गोपाल विश्वकर्माले आफ्नो जन्मदिनको अवसरमा 50 थान प्लास्टिकका कुर्ची सहयोग गरे। ती कुर्चीहरू सोही अवसरमा विद्यालयलाई हस्तान्तरण गरियो। शिक्षक प्रतिनिधि भरिप्रसाद गौडेल लगायतले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए। सहायक प्रधान अध्यापक विष्णुप्रसाद तिमिल सेनाले कार्यक्रम सञ्चालन गरेको जानकारी शिक्षक रेशम प्रसाद ढकालले गरेका थिए।

0: रोटरी क्लब अफ पोखरा भ्यालीको आयोजना तथा चिल्ले नेपालको सहयोगमा पोखरा महानगरपालिका स्वर अरमला गर्लाङ स्थित झुप्राङकोट प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण सम्पन्न भएको छ। रोटरी क्लब पोखरा भ्यालीका अध्यक्ष रोटरियन नवीनराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। क्लब अध्यक्ष बरालले विद्यार्थीको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले क्लबले उपलब्ध गराएको सहयोग सानो देखिए पनि यसले सकारात्मक प्रभाव दीर्घकालीन र उल्लेखनीय हुने बताए। विद्यार्थीको शैक्षिक विकास तथा सिकाइमा सहयोग पुर्याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ छ। कार्यक्रममा पोखरा महानगरपालिका स्वरकी कार्यवाहक अध्यक्ष मञ्जु नेपालीले रोटरी क्लब पोखरा भ्यालीले विद्यालयलाई आवश्यक शैक्षिक सामग्री सहयोग गरेकोमा खुशी व्यक्त गरिने, जनप्रतिनिधि तथा वडा कार्यालयले गर्नुपर्ने कतिपय सामाजिक कार्यमा रोटरी क्लब जस्ता सामाजिक संस्थाले समेत सहयोग पुर्याउँदै आएको भन्दै उनले क्लबको सहयोगको प्रशंसा गरिने। कार्यक्रममा चिल्ले नेपालका निर्देशक दिलेन प्रसाद शर्मा, निवर्तमान अध्यक्ष विजयराज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नलमाया गुरूङ, प्रधान अध्यापक विष्णु प्रसाद अधिकारी, रोटरियन कृष्ण हरिक पौडेल र रोटरियन सुशीलराज पराजुली लगायतले बोलेका थिए। वक्ताहरूले शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य सामाजिक क्षेत्रमा रोटरीले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै समुदायको आवश्यकता पहिचान गरी सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्नु रोटरीको महत्वपूर्ण भूमिका रहेको बताए। विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने गरी गरिएको शैक्षिक सामग्री सहयोगले विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमले विद्यालय, स्थानीय समुदाय र सामाजिक संस्थाबीचको सहकार्यलाई समेत थप मजबूत बनाउने विश्वास व्यक्त गरिएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो, अब एकैछिन विश्रामको पालो।
1: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
1: श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
3: टोलाए कि अहो, कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120050, 9852127014।
6: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
7: कुकुरको भ्याक्सिनेसन,
6: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547734, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नव मोडर्न फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
7: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
8: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त थाहै छैन, अनि यसै नभनेर के गर्नु त?
7: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
9: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461775694, 98191424।
10: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: एकैछिनको विश्रामपछि खबर संगालमा पूर्ण स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशनको गतिविधि तत्काल रोक्न माग गर्दै गरेको रिट निवेदन फिर्ता लिएको छ। पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट पेश भएको निवेदन पेश भएको थियो। सर्वोच्चले उक्त निवेदन अध्ययनका लागि राख्ने र बाँकी प्रक्रिया सोमबार मात्रै अघि बढ़ाउने जानकारी गराएको थियो, तर देउवा समूहले शुक्रबार साँझ उक्त रिट निवेदन नै सचाउन भन्दै फिर्ता लगेको हो। देउवा र खड्काले हिजो वारेस मार्फत रिट पेश गरेका थिए। देवाको तर्फबाट दिवक खड्का र पूर्णबहादुर खड्काको तर्फबाट अधिवक्ता श्रवण श्रेष्ठ सर्वोच्च पुगेका थिए। यो समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदन समेत दिएको थियो। सर्वोच्चले उक्त मुद्दामा पुनः सुनाईको आदेश गरिसकेको छ। अहिले भने एकपक्षीय ढंगले महाधिवेशनको तालिका सार्वजनिक गरेको भन्दै निवेदन पेश गर्ने नेताहरू सर्वोच्च गएका थिए। कंग्रेसले आगामी असोज 16 र 19 गते 15 महाधिवेशनको तालिका सार्वजनिक गरेको छ। यसैबीच नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको 15 महाधिवेशनको कार्यतालिका अनुसार काम कार्यवाही रोक्न भन्दै सर्वोच्चमा आफूले कुनै निवेदन नदिएको दावी गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत खड्काले आफ्ना तर्फबाट 15 महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट लिएर गएको भनेर समाचारहरू सार्वजनिक भएको भन्दै ध्यानकर्षण भएको बताएका छन्। उनले पार्टीको संस्थापन समूहले 15 महाधिवेशनको कार्यतालिका ल्याएको प्रति पनि आपत्ति जनाएका छन्। यता नेपाली कांग्रेसका नेता एवं 15 केन्द्रीय महाधिवेशनको तयारी समितिका संयोजक डाक्टर शशांक कोइरालाले संस्थापनको घोषणा गरेको महाधिवेशनका गतिविधिहरूमा सहभागी नहुन पार्टीका सबै तहका कार्यकर्तालाई आह्वान गरेका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै डाक्टर कोइरालाले कथित विशेष महाधिवेशन पक्षले सार्वजनिक गरेको 15 महाधिवेशनको कार्यतालिकालाई अवैधानिक र विभाजनकारीको संज्ञा दिएका छन्। विज्ञप्तिमा उल्लेख भए अनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आधिकारिकता सम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। पार्टी निर्वाचन निवर्तमान सभापति शेरबहादुर देवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डिभाइजन बेन्चको निर्णय विरूद्ध दिएको पुनरावेदनको निवेदनमा सर्वोच्चले पुनै जालस्ते पुनर्लाकन अनुमति दिइसकेको छ। यसरी मुद्दाको शुरूदेखि नै हेर्ने गरी सर्वोच्चले अनुमति दिइसकेको अवस्थामा संस्थापनले महाधिवेशनको मिति तोक्नु न्यायालयको अवहेलना र पार्टी विधान विपरीत भएको कुरालाई जिकिर छ। यस्तो विभाजनले आगामी स्थानीय तथा प्रदेश सभाको निर्वाचनमा कांग्रेसलाई निकै नकारात्मक असर पर्ने ठहर समेत गरिएको छ। संयोजक डाक्टर कोइरालाले विशेष महाधिवेशन पक्षका क्रियाकलापलाई अवैधानिक भन्दै त्यस्ता कार्यक्रमहरू आयोजना नगर्न नगराउन र सहभागी नहुन पार्टीका सबै तहका समिति पदाधिकारी र क्रियाशील सदस्यलाई अपील गरेका छन्। नेपाली कांग्रेस कास्कीले पार्टीभित्र आन्तरिक एकता कायम गर्न विशेष अपील गरेको छ। पोखरामा शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले पार्टीलाई मजबूत बनाउन एकजुट हुन आग्रह गरेको हो। जनता र कार्यकर्ताको चाहना नै बलियो र एकताबद्ध कांग्रेस भएकाले यसतर्फ ध्यान दिनु परेमा कांग्रेसले जोड़ दिएको छ। बैठकका निर्णयका बारेमा नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिएका छन्। पार्टीको आन्तरिक संरचनालाई बलियो बनाउन आपसी एकता अनिवार्य रहेको बैठकले निष्कर्ष छ। 15 महाधिवेशनको कार्यतालिका अनुसार तोकिएकै समयमा सबै तहका महाधिवेशन अधिवेशन सम्पन्न गर्ने कांग्रेसले तयारी शुरू गरेको छ। बैठकले वडापालिका प्रदेशसभा प्रतिनिधि सभा र जिल्ला अधिवेशन सफल बनाउन विभिन्न समितिहरू गठन गरेका छ। यसका लागि अधिवेशन परिचालन समितिका साथै आवश्यक उपसमितिहरू बनाइएको छ। उनले महाधिवेशनलाई उत्सवका रूपमा सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएको छ। बैठकमा अहिलेसम्म भएको क्रियाशील सदस्यहरूको अध्यावधिकमा विषयमा पनि छलफल भएको छ। क्रियाशील सदस्यको वर्तमान अवस्था र नवीकरणको प्रक्रियाका बारेमा सदस्यहरूले जानकारी लिएका छन्। संगठनलाई चलायमान बनाउन क्रियाशील सदस्यको भूमिका महत्वपूर्ण हुने बैठकमा बताएको छ। जिल्ला कार्य समितिको उक्त बैठक नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा जिल्लाका नेता तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। महाधिवेशनको तयारीका लागि जिल्लाभरका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने निर्णय समिति बैठकले गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाले महामन्त्री विपिन कुमार आचार्यको संयुक्तमा राइट टू रिकल कार्यदल गठन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री आचार्यको संयुक्तमा राइट टू रिकल कार्यदल गठन गरेको हो। राजसभाका अनुसार कार्यदलले हिजोदेखि नै काम शुरू गर्नेछ। शुक्रबारकै केन्द्रीय समिति बैठकले 11 जना सचिवालय सदस्य 9 जना केन्द्रीय सदस्य र केही विभाग प्रमुखका नेताहरूलाई मनोनित गरेको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले 3 पदाधिकारी सहित 42 केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनित गर्ने भएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले अन्य पदाधिकारी पदमा नेताहरूलाई मनोनित गरेको छ। सचिवालयमा 11 जनालाई मनोनित गरिएको नेता मनिष झाले बताए। उनका अनुसार उपसभापति महामन्त्री सहमहामन्त्री सहित 42 जना केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनित हुने बताएको छ। अब आर्थिक समाचार। मुस्ताङको नेचुङ भन्सार कार्यालयले आर्थिक वर्ष 2083-84 को पहिलो महिनामा 29,69,00,000 रूपियाँ राशि संकलन गरेको छ। लोमान्ताक गाउँपालिका 4 मा रहेको यो भन्सारले साउन महिनामा यो रकम उपठाएको हो। चीनको स्वशासित प्रदेश तिब्बतको भाङवासेन जिल्लाबाट लिजी नेचुङ नाका हुँदै भित्रिएका सामानबाट राजस्व प्राप्त भएको हो। कार्यालयका अनुसार एक महिनाको अवधिमा बीवाईडी कंपनी का 100 थान विद्युतीय सवारी साधन भित्रिएका छन्। ती बाहेक अन्य 56 कन्टेनर सामान पनि सोही नाकाबाट नेपाल आएका हुन्। मनसार कार्यालय प्रमुख विदुर चुडालले आर्थिक वर्षको शुरूआत महिनाको आज संकलन सन्तोषजनक रहेको बताए। कोरोना नाकाबाट भित्रिएका सबै विद्युतीय सवारीको भन्सार जाँच पास भइसकेको छ। बाढ़ी र पहिरोको कारण रसुवा र तत्पानी नाकामा समस्या भएपछि व्यापारीले कोरोना नाकालाई वैकल्पिक मार्गको रूपमा रोज्न थालेका छन्। यो नाका समुद्र सतहदेखि 4650 मिटर उचाइमा छ। यहाँ ल्याइएका सामान 186 किलोमिटर लामो कोरोला जोमसुम बेनी सड़क खण्ड हुँदै पोखरा लैजाने गरिन्छ। गत आर्थिक वर्ष 82-83 यो भन्सारले 9,92,05,06,420 रूपियाँ राजस्व संकलन गरेको थियो। यो वर्ष 14,40,06,00,000 रूपियाँ बराबरको सामान आयात भएको थियो भने 20,40,55,000 रूपियाँ बराबरको सामान निर्यात भएको थियो। गत वर्ष मात्रै यो नाकाबाट 3,223 स्थान विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। सरकारले यस आर्थिक वर्ष 2082-83 लागि नेचुङ भन्सारलाई 9,00,000,000 रूपियाँ राजस्व संकलनको लक्ष्य लिएको छ। वर्षा र जाडो याममा यो क्षेत्रको सेवा प्रवाह केही सुस्त हुने सर छ। यो नाका 2080 कार्तिक 27 गतिदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। यसअघि सन् 1960 दशकमा तिब्बतका खाम्पाहरूले नेपाली भूमि प्रयोग गरी विद्रोह गरेपछि यो नाका बन्द भएको थियो। विदेशको समाचार। अलास्काको अमेरिकी वायुसेनाको परिसरमा भएको विमान दुर्घटनामा 8 जनाको मृत्यु भएको सेनाले जनाएको छ। विमान अलास्का राज्यको दक्षिण पश्चिम छेउमा रहेको केप नेभाहाङको लामो दूरीको राडर क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कान कमाण्डले विज्ञप्ति मार्फत जनाएको छ। दुर्घटनास्थल नजिकै आवतरण गर्ने उद्धारकर्ताहरूले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरू कोही जीवित नरहेको पुष्टि गरेको समेत अलास्का कमाण्डले जनाएको छ। अलास्काको हवाई क्षेत्रमा संचालित विमानलाई निरीक्षण गर्ने राडर क्षेत्रमा जहाजमा रहेका मानिसहरूले केही गरिरहेको थिए भन्ने बारे भने विज्ञप्तिमा उल्लेख गरिएको छैन। अलास्कन कमाण्डका प्रवक्ता दुर्घटनाको अनुसन्धान गरिरहेको र मृतकको नाम उनीहरूको परिवारलाई सूचित गरिसकिएपछि घटनामाको थप विवरण उल्लेख गरिने बताइएको छ। यस्ता घटना सैन्य परिवार र सैन्य सेवा गर्ने समुदायहरूका लागि विनाशकारी क्षति भएको अलास्का कमाण्ड प्रमुख रोबर्ट डेभिसले बताएका छन्। सेन्स लेफ्टिनेन्ट जनरल डिभेर्सले ती व्यक्तिहरू महत्वपूर्ण मिशन पूरा गर्न समर्पित पेशेवरहरू भएको उनीहरूको जनाएको छन्। यता बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। प्रशान्त महासागरमा एलनिनो विकसित भइरहेको छ। यो शक्तिशाली प्राकृतिक मौसमी घटनाले विश्वव्यापी तापक्रम बढ़ाउने र चरम मौसमी अवस्थाको जोखिम सिर्जना हुन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने अत्याधिक सम्भावना रहेको बेलायत मौसमी कार्यालयले जनाएको छ। पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम दीर्घकालीन औसत भन्दा कम्तीमा 0.5 डिग्री सेल्सियस माथि पुगेपछि एलनिनो घोषणा गरिन्छ। यसले हावाको बहाव, वायुमण्डलीय चाप र वर्षाको ढार्चामा परिवर्तन ल्याउनुका साथै विश्वको औसत तापक्रम बढ़ाउन सक्छ। यस वर्ष समुद्री तापक्रम 3 डिग्री सेल्सियस भन्दा माथि पुग्न सक्ने मौसम कार्यालयका पूर्वानुमान प्रमुख एडम स्काइलले बताएका खबर छ। उहाँले यस्तो तीव्र एलनिनोको संकेत यसअघि नदेखिएको बताउँदै यसलाई अभूतपूर्व घटना भनिएको छ। मौसमविदका अनुसार एलनिनोको प्रभाव छिटो अवधिको मौसममा मात्र सीमित नहुने अनि खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत असर पर्न सक्ने भएकाले दीर्घकालीन पूर्व तयारी आवश्यक रहेको बताइएको छ। खेलकुदको समाचार। अस्ट्रेलियामा शुक्रबारदेखि शुरू भएको टप एन्ड 20 सिरिजको आफ्नो पहिलो खेलमा नेपाल एएनटी स्ट्राइकरसँग 8 विकेटले पराजित भएको छ। डार्बिन स्थित डीएससी एरेनामा नेपालले दिएको 123 रनको लक्ष्य एनटी स्ट्राइकले 15 ओभरमा 2 विकेट गुमाएर पूरा गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल एले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो। नेपालका लागि पवन सराफले सर्वाधिक 41 रन बनाए। उनले 49 बलमा उक्त रन बनाएका हुन्। लोकेश पमले 16 तथा नारायण जोशीले 15 रन बनाए। एन्टी स्ट्राइकका लागि दोजी होगन बोजले अभिजित 40 रन बनाए भने जोर्डन सिल्क 42 रनमा अभिजित रहे। नेपालका पवन सराफले 2 विकेट लिए। नेपाल एले अब दोस्रो खेलमा शनिबार बंगलादेशको उच्च प्रदर्शन टोलीसँग खेल्नेछ। कल्प मीडिया एण्ड मल्टीपर्पज पाली द्वारा संचालित नया लिपिक न्यूज डट कम को आयोजना में पोखरा में गंडकी प्रदेश स्तरीय मीडिया कप फुटसल प्रतियोगिता 2083 आयोजना होने वाले पोखरा रंगशाला को मल्टीपर्पज खेल मैदान में असोज 2 र 3 गते प्रतियोगिता संचालन होने मीडिया का अध्यक्ष सरोज श्रेष्ठ जानकारी दिए। प्रतियोगिता का लागि भदौ 20 गते भित्र टीम दर्ता कर सकूने आयोजक ने जनाये टीम दर्ता शुल्क 3,000 रूपया तोकिएको अध्यक्ष श्रेष्ठ को बनाई प्रतियोगिता को विजेता ने नगद 50,000 रूपया सील प्रमाण पत्र र मेडल प्राप्त करे त्यसैगरी दोस्रो हुने टोली नगद रूप 30,000 रूपया सील प्रमाण पत्र मेडल पाउने अध्यक्ष श्रेष्ठ जानकारी दिए। प्रतियोगिता में सर्वोत्कृष्ट खिलाड़ी सर्वोत्कृष्ट परिस्थिति सर्वोत्कृष्ट गोलकीपर जनई 5,000 प्रदान कर प्रत्येक खेल में मैन अफ द मैच होने खिलाड़ी 1,500 रूपया प्रदान करने उनले बताएका छन्। अब अंत में आज को मौसम संबंधी जानकारी। हाल देश पर मनसूनी वायु को प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसून को नुन चापी रेखा सरदर स्थान को आसपास में रहेको छ, जसको प्रभाव में देश पर सारण्या बादल लागेको छ। कोशी बागमती र गण्डकी प्रदेश का थोड़े स्थान में लुम्बिनी प्रदेश को 1-2 स्थान में चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिवस देश पर सारण्या बादल लाग्ने छ। देश को हिमाली र पहाड़ी भूभाग का कई स्थान में चट्याङ सहित मध्यम सम्म को वर्षा को संभावना रहेको छ। बागमती गण्डकी र सुदूरपश्चिम प्रदेश का तराई भूभाग का कई स्थान तथा मध्य प्रदेश का साथ ही कोशी र लुम्बिनी प्रदेश का तराई भूभाग का थोड़े स्थान में चट्याङसहित मध्यमसम्म को वर्षा को संभावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेश को पहाड़ी भूभाग का 1-2 स्थान में भारी वर्षा को संभावना रहेको छ। आज राति देशभर सारण्या बादल लाग्ने छ। कोशी बागमती गण्डकी प्रदेश का हिमाली भूभाग का कई स्थान में र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश का हिमाली भूभाग का थोड़े स्थान में चट्याङसहित मध्यम रहने कोशी बागमती गण्डकी प्रदेश को पहाड़ी भूभाग का धेरै तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश का पहाड़ी भूभाग के स्थान में चट्याङसहित मध्यम सम्म को वर्षा को संभावना रहेको छ। यिनै खबर सँगै हामी बिहान 6 बजे खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। रासपा बैठककै दिन निजी भ्रमण भन्दै प्रधानमन्त्री शाह पोखरामा, आज मुस्ताङ जाने। पोखरा उद्योग वाणिज्य संघको भावी नेतृत्वका लागि 4 जनाले लिए मनोनयन पत्र। सेती नदीको खोजमा खसेका युवकको जीवित उद्धार। गण्डकी प्रदेशमा वर्ष दिनमा 115 किलोमिटर सड़क कालापत्री सम्पन्न। माडीको बाढीले अन्नपूर्ण जीरो हाइड्रो पार्कका उपकरण र सामग्री बगायो। मतदाता नावली अध्यावधि गर्न निर्वाचन आयोगको अनुरोध। कांग्रेसको देवा समूहद्वारा सर्वोच्च अदालतमा दायर रिट फिर्ता। आफू अदालत नगएको नेता खड्काको जिकिर। प्रस्तावित महाधिवेशन अवैधानिक र विभाजनकारी भएको भन्दै सभागी नौना डाक्टर शशांकको अपील। राष्ट्रपा महामन्त्री आचार्यको समक्षमा राइट टू रिकल कार्यदल गठन। मुस्ताङको निचुक भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको पहिलो महिनामै 29,69,00,000 रूपियाँ राजस्व संकलन। अलास्काको अमेरिकी वायुसेनाको परिसरमा विमान दुर्घटनामा 8 जनाको मृत्यु। र नेपाल कप एण्ड टी20 सिरिजको पहिलो खेलमै पराजित। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण बिच अहिले 9 बजे खबर संगाल आउनेछ। हामी छौँ सफलताको पाइलामा। अब केही मिनट पछि सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो,
6: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
13: बारिस्ता, बार टेन्डर, सुस्ती मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
13: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
15: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्स को बीचमा।
14: फोन नम्बर 061-57-9015।
16: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
17: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
16: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
18: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9856-35394।
19: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
20: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
21: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
20: अनि कहाँ छ छोरा यो पसल?
21: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
22: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
21: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
20: पोखरा 2 बिन्दवासिनी बस पार्क,
21: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
20: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
21: मोबाइल नम्बर 9846-59581,
20: 9116-15475।
23: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161537904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560257900।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।

0: सफलता 103.4 MHz।
1: के तपाई व्यापार व्यवसाय शुरू गर्दै हुनुहुन्छ
2: या तपाई व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ?
1: अब व्यापार व्यवसाय बढाउनका लागि रेडियो सफलता।
2: तर कसरी?
1: रेडियो सफलतामा 7 बजेदेखि 7:30 बजेसम्म
2: व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम बिजनेस एडमा मात्र रेडियो सफलता 103.4 MHz मा सुन्न नभुल्नुहोला।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम बिजनेस एयरमा स्वागत छ। म अनिता आचार्य
1: अनि म मधु अधिकारी।
0: वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड हरेक दिन बिहान 7 बजेदेखि रेडियो सफलता 103.4 मेगाहर्ज साथै अनलाइन मार्फत www.radiosafalta.com र हाम्रो पात्रो नेपाली पात्रो लगायत विभिन्न मोबाइल एप्स मार्फत पनि सुन्न सकिन्छ।
1: व्यावसायिक व्यक्तित्वहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम शुरू गरेका हौ। कार्यक्रममा हामीले व्यावसायिक क्रियाकलाप र व्यावसायिक क्षेत्रको बारेमा जानकारी दिन्छौं।
0: के तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ, या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, वा यहाँको व्यवसाय वा संस्थालाई कुनै कर्मचारी आवश्यक परेको छ? यदि तपाई आफ्नो घर, जग्गा, पसल बेच्ने वा भाड़ामा दिने सोचमा हुनुहुन्छ भने रेडियो सफलता 103.4 मेगाहर्जको कार्यक्रम बिजनेस एड तपाईका लागि उपयुक्त माध्यम बन्न सक्नेछ।
1: कार्यक्रम बिजनेस एडमा तपाई आफ्नो व्यापार व्यवसाय, कर्मचारी आवश्यकता, सामान किनबेच, घर जग्गा किनबेच वा भाड़ामा दिने लगायतका सबै खाले सूचना दिन सक्नुहुनेछ। तपाईले हामीलाई टेलिफोन मार्फत जानकारी टिपाउन सक्नुहुन्छ। जानकारी टिपाउनको लागि 0164529666, 0164559966 फोन गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज लाइक गरेर पनि त्यहाँ जानकारी पठाउन सक्नुहुन्छ र विज्ञापन प्रसारणका बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: कार्यक्रम बिजनेस एडमा आज हामीसँग पहिलो जानकारी रहेको छ नव मोडर्न फर्निसिङ सेन्टरको। तपाईको घर, अफिस, व्यवसाय वा संघ संस्थाका लागि फर्निचरका सामान चाहिएको छ भने सम्झन सक्नुहुनेछ नव मोडर्न फर्निसिङ सेन्टरलाई, जुन रहेको छ पोखरा 7 मासवार मदरल्याण्ड स्कूल नजिक, जसको संचालक हुनुहुन्छ गुरू प्रसाद बराल, र फोन नम्बर रहेको छ 98460201। आधुनिक शैलीका दराज, पलङ, टीवी क्याबिनेट, सोफा, डाइनिङ टेबलका साथै फर्निसिङ सम्बन्धी सबै सामान अर्डर अनुसार सुपथ मूल्यमा बनाइन्छ। गुणस्तरीय फर्निचरका लागि सम्झनै पर्ने नाम नव मोडर्न फर्निसिङ सेन्टर, संचालक गुरू प्रसाद बराल, र फोन नम्बर 98460201। साथै पोखरा न्यू रोडमा रहेको शोरूम, आफ्नै उद्योग रहेको ठाउँ मासपारमा सरेको पनि जानकारी गराउँछौ। फर्निचरका गुणस्तरीय सामान सुपथ मूल्यमा अर्डर अनुसार तयार पारी बिक्री गरिन्छ, साथमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ। सम्पर्क नम्बर फेरि एकपटक 98460201।
1: यस्तै हामीसँग अर्को जानकारी रहेको छ एलके हार्डवेयरको। के तपाईँ घर बनाउँदै हुनुहुन्छ कि घरमा रंग लगाउने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने एलके हार्डवेयरलाई सम्झन सक्नुहुन्छ। ग्यारेन्टीका साथ उचित परामर्शका साथै सबै प्रकारका घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा एलके हार्डवेयर सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 50 किलोमिटरबाट थोरै तल घरेली अफिस कार्यालयसँगै। एसियन पेन्ट्सको आधिकारिक विक्रेता एलके हार्डवेयरमा तपाईँ रंग रोगन सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ। यसका प्रोपाइटर रहेका छन् अनिश बराल जग्गु, जसको फोन नम्बर रहेको छ 98161 62591 या 98438 63526। पनि तपाईँ फोन गरेर एलके हार्डवेयरको बारेमा जानकारी लिन सक्नुहुन्छ। घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु पर्यो।

0: 104.4 MHz र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं। त्यसको लागि तपाई हामीलाई 061455966 वा 061452966 फोन गरेर पनि हामीलाई जानकारी उपलब्ध गराउन सक्नुहुनेछ।
1: त्यस्तै हामीलाई अर्को जानकारी पनि प्राप्त भइसकेको छ। जानकारी रहेको छ सफलता मीडिया प्रालीको। यदि तपाई सभा समारोहमा ढुक्क भएर बोल्न चाहनुहुन्छ, यदि चाहनुहुन्छ भने अब तपाईको लागि निर्धक्कका साथ बोल्न सिकाउनेछ सफलता मीडिया प्रालीले। राम्रोसँग सभा समारोहमा बोल्न, ढुक्क भएर बोल्न सिकाउनुको साथै रेडियोमा कार्यक्रम चलाउन मन लागेको छ भने पनि तपाईलाई हामी रेडियो प्रस्तुता, उद्घोषण कला तथा नेतृत्व विकास तालिमहरू दिन्छौं। तपाईलाई हामीले आफ्नै स्टडीमा प्र्याक्टिकल पनि गराउँदछौ, साथै दक्ष प्रशिक्षकबाट पनि तालिम दिने गर्दछौ। तपाईको बौद्धिक विकासका लागि सफलता मीडिया प्रालीमा तालिम लिनुपर्नेछ, जुन रहेको छ पोखरा 7 मासपार 0 किलोमिटरबाट थोरै तल रहेको छ, जसको सम्पर्क नम्बर रहेको छ 061452966 061455966, साथै मोबाइल नम्बर 98460008 पनि तपाई सम्पर्क गर्न सक्नुहुन्छ। साथै यहाँहरूले आफ्नो व्यापार, व्यवसाय वा संस्थाको विज्ञापन गर्न चाहनुहुन्छ, सामाजिक सञ्जाल फेसबुक मार्फत फेसबुकमा विज्ञापन अथवा बुस्टिङ गर्न चाहनुहुन्छ, या अडियो भिडियो विज्ञापन, सामाजिक सचेतनाका लागि, सार्वजनिक हितका लागि सूचना, रेडियो नाटक, डकुमेन्ट्री लगायत रेडियो टेलिभिजनका लागि व्यावसायिक विज्ञापन बनाउन चाहनुहुन्छ भने पनि सफलता मीडिया प्रालीलाई सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 7 मासपारमा। यहाँको सम्पर्क नम्बर रहेको छ 061452966 061455966, साथै मोबाइल नम्बर 98460008।
0: त्यस्तै अर्को जानकारी रहेको छ माछापुस्रे धिताल होमस्टेको बारेमा। माछापुस्रे गाउँपालिका वडा नम्बर 6 धितालमा अवस्थित माछापुस्रे धिताल होमस्टेमा पारिवारिक वातावरण, हिमश्रृंखलाको अवलोकनका साथै स्वादिष्ट अर्गानिक खाना, लोकल कुखुरा, खसीका परिकारको स्वादमा आफ्नो परिवार वा संघ संस्थाको पिकनिक पार्टी वा जमघट गर्न सक्नुहुनेछ। यसका संचालक हुनुहुन्छ भीमराज पौडेल विशाल। सम्पर्क नम्बर रहेको छ 98560308। त्यस्तै अर्को नम्बर रहेको छ 9804104277। तपाई अवश्य पनि सम्झन सक्नुहुनेछ माछापुस्रे धिताल होमस्टेलाई, जुन रहेको छ माछापुस्रे गाउँपालिका वडा नम्बर 6 धितालमा।
1: त्यस्तै अर्को जानकारी रहेको छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेण्डिचर प्राइभेट लिमिटेडको। यदि तपाई ट्राभलिङ अथवा ट्रेकिङ गर्दै हुनुहुन्छ भने तपाई सम्झिन सक्नुहुन्छ लेकसाइड गौरीघाट मार्ग स्ट्रीट नम्बर 8 रहेको अल्टिट्यूड ट्रेक एण्ड एक्सपेण्डिचर प्राइभेट लिमिटेड। त्यहाँबाट तपाई डोमेस्टिक एयर टिकेटिङ, बस टिकेटिङ, भीआईपी र डिलक्स बस टिकेटिङ, व्हीकल रिजर्भेशन, टूर प्याकेज, पोखराका विभिन्न स्थानको साइट सिनिङ लगायत प्याराग्लाइडिङ, राफ्टिङ, बन्जी जम्पिङ र स्कोर्पियो लगायतका गाड़ी बुक गरेर विभिन्न ठाउँको भ्रमण गर्न चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेण्डिचर प्राइभेट लिमिटेड, जसका प्रोप्राइटर रहेका छन् लुइस थापा, र फोन नम्बर रहेको छ 061590228 98693857 98251153043 फोन नम्बर रहेको छ। तपाईँ सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेण्डिचर प्राइभेट लिमिटेडलाई।
0: हवस् त, कार्यक्रम बिजनेस एडको समय सकिने लागेको छ। यदि तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, यदि चाहनुहुन्छ भने तपाईले जानकारी दिन सक्नुहुनेछ। जानकारी दिनको लागि रेडियो सफलता 104.4 MHz र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौ। त्यसको लागि तपाई हामीलाई 061455966 र 061455966 फोन गरेर पनि तपाई हामीलाई आफ्नो जानकारी दिन सक्नुहुनेछ।

0: श्रोता मित्र, यिनै जानकारीसँगै कार्यक्रमको समय अवधि सकिने लागिसकेको छ। भोलि फेरि व्यापारिक जानकारीमूलक कार्यक्रम बिजनेस एड लिएर हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि म अनिता
1: अनि म मधु बिदा हुन्छौ।
2: नमस्कार, शुभ दिन।
3: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
4: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
3: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ। त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
6: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
7: हेलो,
8: हजुर सन्चै, कस्तो छ हजुरलाई?
9: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
7: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
9: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 सारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
12: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
11: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
11: फोन नम्बर 061-57-9-15।
13: हेलो
14: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
13: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको PST टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
15: सम्पर्क PST ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98 60 39 063, 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
16: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98 5 60 11 0 99, 98 28 84 20 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
15: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला,
1: फोन नंबर 0161 71 430 98 5 50 843 40 समझनु स्टूडेंट भिजा में जापान जान को लगी विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक
17: जन्मदिनमा फजुल खर्च गरेर एउटा केक काट्नुभन्दा बिरुवा रोप्नु प्रभावकारी मानिन्छ। त्यसैले आफ्नो जन्मदिनसँगै एउटा बिरुवालाई पनि नयाँ जीवन देऊ। जनहितका लागि रेडियो सफलता पोखरा।
18: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
18: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
18: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061 574 668 मोबाइल नम्बर 98 5 60 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
19: ए सुरज त के हो यत्रो पढेर पनि घरबारीमा काम गरेर बस्ने
20: के गर्ने त निरोज आफ्नो घरमा काम गर्दैमा सानो भइदैन क्या रे।
19: हे सुरज आफू त विदेश गइन्छ विदेश गएपछि सानै अर्को।
20: ओहो निरोज त यत्रो पढेर आफ्नो स्वदेशमा केही गर्नुपर्छ भन्ने छैन है। म त हेर विदेशमा गएर अरूको दास बनेर काम गर्नुभन्दा स्वदेशमै गर्वको साथ काम गर्छु।
21: विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमै बगाऊ। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
18: स्वास्थ्य हाम्रो सम्पत्ति रोग निवारणका लागि औषधि
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच इसिजी मुटुको जाँच सेवा ड्रेसिङ घाउ सिलाउने बाफ लगाउने र नेबुलाइजर सेवा पनि भिडियो एक्सरे सेवा इन्जेक्सन टिटी रेबिज सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने विभिन्न रोग तथा समस्याको उचित परामर्श काउन्सिलिङ रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
18: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि प्रोप्राइटर अमर प्रसाद पाण्डे शम्भुराज पाण्डे फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98 5 76 22 251 98 4 50 50 251।
22: आयो है मासु ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टु मिट स।
2: डेंगू रोग एक प्राण घातक रोग हो। यो लामखुट्टेको टोकाईबाट मानिसमा सजिलै सर्दछ।
3: डेंगू रोगबाट बच्नको लागि आफ्नो घर आँगन वरपर पानी जम्ने खाडल छ भने तुरन्तै पुरिदिनुपर्छ।
2: घरमा पानी राम्रोसँग छोपेर राखौं।
3: घरको छेउछाउमा फोहोर नगरौ। निरन्तर सरसफाई गर्ने पानी बसालौ।
2: दुई तीन दिनको बासी पानी प्रयोग नगरौ।
3: डेंगू रोग लाग्नबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। जनहितका लागि रेडियो सफलता 103.4 MHz।
4: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
2: दिदी म त चितवन जान लागेको, यस्तो घरको रेखदेख गरिदिनु ल।
3: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ, बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हौ नि।
2: नाइ दिदी, मलाई त के पनि थाहा छैन।
4: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौ, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौ।
0: जनहितका लागि रेडियो सफलता 103.4 MHz पोखरा।
4: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
5: मठ मन्दिर,
6: गुरुकुल,
5: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
5: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
6: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग।
7: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
0: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर
10: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 50 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 01635356151। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
12: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पे ढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98 160 62 983, 98 560 52 855। सम्झनुहोस् है, बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
13: तपाईँ बजार जाँदै हुनुहुन्छ, किनमेल त पक्कै गर्दै हुनुहुन्छ, किनमेल गर्दा कुनै पनि सामानको म्याद गुज्रेछ कि छैन राम्रोसँग डेट हेर्नुहोला, अनि विक्रेताले नापतोल गर्दाखेरि नापतोल गरेको राम्रोसँग जाँच्नुहोला। सामानको मूल्य पहिल्यै सोधेर मात्र पैसा दिनुहोला, र पैसा दिइसकेपछि बाँकी रकम फिर्ता लिन पनि नभुल्नुहोला। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
14: घर बनाउन लाग कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न श्रमिक च काष्ठ उद्योगतिर जान लागेको होइन
15: हो बुढा? हाम्रा माई त पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 01541490485। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 01515950। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव, कमन चयन, साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नापा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सहजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
10: मदन भण्डारीलाई साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशापित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषय वस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ गौ माताको महिमा, गौ माताको महत्व र गव्य जुन गौत गाईको गोबर गहुँत एकदमै महत्वपूर्ण छ, यो विषयलाई हामी जोड्ने कोशिश गर्नेछौ। पछिल्लो समयमा हामीले गौ माताको सेवा अलिक कम भएको कि जस्तो देखिन्छ। केही वर्ष अगाडिसम्म घर घरमा एउटा गाई पाल्ने चलन थियो, छुट्टै खालको त्यहाँ माहौल हुन्थ्यो, परिवेश हुन्थ्यो। अहिले पछिल्लो समयमा चाहिँ यो हराउँदै गएको छ। आज हामी यिनै विषयमा छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ गव्य सिद्ध प्रेमारे गुरूजी हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका। गुरुजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हस्, धन्यवाद, धेरै धेरै धन्यवाद।
0: हजुर, अहिले गौ माता प्रतिको तपाईँको रुचि र संरक्षण अभियान शुरूआत चाहिँ कसरी गर्नुभयो?
1: यसको अलिकति थोरै हामी पछाडि जानुपर्ने हुन्छ।
0: हजुर,
1: कहाँबाट प्रेरणा मलाई प्राप्त भयो, कसरी म प्रेरित भएँ, त्यो व्यक्तिलाई मैले स्मरण गर्नुपर्ने आवश्यक हुन्छ। म 2058 साल वैशाखदेखि कतार भन्ने एउटा अरब देशमा एउटा यस्तै वैदेशिक कामको सिलसिलामा भनौँ, त्यति बेलाको जुन परिस्थिति देशको देशमा बस्न सकिएन भनौँ, सफल हुन सकिएन यहाँ, अनि त्यस्तै हावा चल्यो, म पनि त्यही हावामा भएर म कतार भन्ने देशमा गएँ। त्यहाँ गएदेखि मैले 2067 सालमा म फेरि एकचोटि सकेर आएँ घर। आएपछि केही गरौँ भन्ने उत्सुकता थियो त्यति बेला, अनि के गर्ने भन्दा भन्दै परिवारहरूको सबैको छोराछोरीहरूको श्रीमतीको सल्लाह अनुसार एउटा कस्मेटिक पसल गर्न पुगेँ। त्यही दौरानमा अचानक त्यही फेला पर्यो, गरेँ। गर्ने बेला मैले मंगसिरबाट सुरु गरेका थिएँ, फागुनको 12 गते 2068 फागुन 12 गते आगलागी भयो। त्यहाँ आगलागी भएपछि सबै ध्वस्त भयो, 11 पसल थियो त्यो घरमा, सबै जले, सबैको इन्सुरेन्स थियो। मेरो जो म भर्खर नयाँ थिएन, अनि मेरो चाहिँ केही 8-10 लाख रुपियाँ त्यहाँ डुबेपछि अरू फेरि केही विकल्प त्यति बेला रहेन, सहयोगको अपेक्षा गरेर चाहिँ केन्द्रसम्म गइयो। त्यति बेला बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो सहयोगको अपेक्षा त्यति बेला कहीँबाट पनि आश भएन। त्यसपछि म फेरि बाध्य भएँ, त्यही पुरानै ठाउँमा फर्केँ। फेरि म फर्केपछि वैशाखमा पुनः गएँ फेरि त्यहाँ। गइसकेपछि त्यसपछि त्यहाँ इन्टरनेट कम्पनीले फ्री गर्यो सबै कामदारहरूलाई। त्यही इन्टरनेट फ्री भइसकेपछि अब त्यही प्रकारको फेरि मोबाइलको चाहिँ भर्खर सुरुवात भएको थियो, यी स्मार्टफोनहरू, एउटा फोन ल्याइसकेपछि, अनि त्यही क्रममा मैले युट्युब हेर्ने बेला एउटा यस्तो भिडियो एउटा यस्तो व्यक्तित्वको देखेँ जसले तपाईँको चाहिँ जीवनमा क्रान्ति ल्याउँछ, परिवर्तन गर्न सक्छ भन्ने यस्तो हेडिङ हालेर हिन्दीमा हुनुहुन्थ्यो। उहाँ चाहिँ हुनुहुन्थ्यो राजीव दीक्षित जी, एउटा सामाजिक अभियन्ता हुनुहुन्छ, एउटा वैज्ञानिक पनि हो उहाँ, एरोनोटिकल साइन्समा चाहिँ उहाँले गर्नुभएको छ, उहाँ काम गर्नुहुन्थ्यो। त्यसपछि उहाँले काम छोडेर धेरै यस्तै सामाजिक अभियानमा काम गर्नुभयो उहाँले, अनि उहाँको चाहिँ के अरे एउटा भारत स्वयंमा ट्रस्ट गठन गरेर उहाँले यसै अभियान संघर्ष गर्दा गर्दा उहाँ चाहिँ गौ आन्दोलनमा आउनुभयो। अनि त्यसपछि त्यही क्रममा उहाँको मृत्यु पनि भएछ। मृत्यु भइसकेपछि त्यसपछि बल्ल म चाहिँ उहाँसँग जोडिने मौका पाएँ, उहाँको भिडियो अडियोहरू हेरेर, उहाँले लेखेका रचनाहरू अध्ययन गरेर मलाई चाहिँ त्यसले तान्यो, मेरो मन तान्यो। हुनसक्छ मेरो भित्र मनबाट अथवा केही पूर्वजन्मको पनि संस्कारहरू थिए होला, अपुरा कामहरू, अनि मलाई त्यसले खिच्यो, म पनि यस्तै किन नगरिन्न नेपालमा गएर। आखिर भारतको समस्या नेपालको समस्या उस्तै उस्तै हो, होइन? हामी भारतमा पनि त्यही गाईको दुर्दशा छ, समाजको चाहिँ त्यस्तै, समाज व्यवस्था त्यस्तै दुर्दशा छ, स्वास्थ्य क्षेत्र त्यस्तै लथालिङ्ग छ, मान्छेले दुःख पाइरहेछन्, गाईले दुःख पाइरहेछ, होइन? अनि त्यसपछिबाट चाहिँ मलाई पनि त्यसले मन ताने, नेपालमा गएर पनि यो आन्दोलन चाहिँ गर्दा ठिक छ कि यो अभियान चलाउँदा ठिक छ भने, अनि मैले चाहिँ अब त्यसका लागि त अध्ययन गर्नुपर्छ, गहिरो अध्ययन नगरेर काम हुँदैन, हामीले धेरै प्रकारका मान्छेहरूसँग बस्नुपर्छ, एउटा वैज्ञानिक दृष्टिकोण पनि राख्नु पर्यो त्यहाँ, एउटा वैज्ञानिक चाहिँ के अरे तर्क पनि दिनु पर्यो, वैज्ञानिक प्रमाण पनि दिनु पर्यो गाईका गव्यहरू गाईको बारेमा, होइन? नत्र चाहिँ उयो अङ्ग्रेजीमा सबै एनिमल, सबै चाहिँ काउ डङ, सबै काउ युरिन, काउ मिल्क सबै एउटै हो, काउ फ्याट सबै एउटै हो भनेर चाहिँ यो परिभाषाले गर्दाखेरि हामी अलमलमा परेका छौँ। त्यसकारणले चाहिँ यसलाई डिफाइन गर्नुपर्ने, यसलाई परीक्षण गर्नु, यसलाई चाहिँ प्रमाणको रूपमा चाहिँ हामीले दिनुपर्छ नयाँ पुस्तालाई भनेर मैले स्वाध्याय थालेँ उहीँ कतारमै। लगभग मैले 8 वर्ष उहीँ कतारमै स्वाध्याय गरेँ, उहाँकै मतलब गाईसँग सम्बन्धित, सनातन धर्म समाज संस्कृतिसँग सम्बन्धित कुराहरू, गाईका गव्यसँग सम्बन्धित कुराहरू, स्वास्थ्यसँग सम्बन्धित कुराहरू, यी सम्पूर्ण कुराहरूलाई चाहिँ समेटेर एउटा चाहिँ सूत्रबद्ध रूपबाट चाहिँ कापीमा एकदमै लेखेर मैले लेखेरै भए पनि अध्ययन राम्रोसँग गरेँ। त्यसपछि अब लाग्यो कि होइन यतिले मात्रै पुग्दैन, अब नेपालमा गएर प्रत्यक्ष रूपमा चाहिँ म चाहिँ राष्ट्र सेवामा, गौ सेवामा चाहिँ समर्पण गर्छु आफूलाई, म धन पैसा लोभमा म परिवारको चाहिँ गरियो परिवार पाल्ने जिम्मेवारी त छ पालिन्छ तै पनि एउटा मेरो प्रमुख जिम्मेवारी चाहिँ हामीले गौमातालाई चाहिँ दिन्छु भनेर म हिँडेर आएपछि यहाँ अब विधिवत अध्ययन गर्नुपर्यो भनेर अनि म चाहिँ यसको पञ्चगव्य विद्यापीठम भन्ने काञ्चीपुरम तमिलनाडु भारतमा चाहिँ छ त्यहीँ गएर मैले चाहिँ अध्ययन गरेँ. त्यति बेला अनलाइन सिस्टम थिएन, उहीँ जानु पर्थ्यो. अध्ययन गरेपछि त्यो अध्ययन सक्न बित्तिकै मैले आफ्नै घरमा चाहिँ एउटा वैदिक कृषि तथा पञ्चगव्य अनुसन्धान केन्द्र प्राली भनेर चाहिँ दर्ता गरेर काम चाहिँ शुरू गरेँ. यसमा चाहिँ के काम पर्छन् भनेपछि गौरक्षामा अब सामान्य रूपमा गाईलाई हामीले हिजो जुन दृष्टिकोण थियो गाईलाई हेर्ने गाईलाई दूधको रूपमा पाल्ने अहिले पनि छ दृष्टिकोण त्यही हो दूधका लागि सबभन्दा हामीलाई डुबाउने गाईलाई डुबाउने गाईलाई घरबाट लखेटिने गाईको दुर्दशा बनाएकै दूधको परिकल्पना दूधको सोच किनभने हाम्रो ऋषिमुनिहरूले कहिले पनि हाम्रो पुर्खाले हाम्रो जति पनि चरक संहिताहरू चाहिँ यी आयुर्वेदका ग्रन्थहरू छन् ऋषिमुनिहरू जति पनि हुनुहुन्छ उहाँहरूले कहिले पनि गाईलाई दूधको रूपमा हेर्नु भएन. दूध त एउटा चाहिँ दोस्रो उत्पादन हो सेकेन्डरी प्रोडक्ट भनौँ होइन दूध भनेको ब्याज भनौँ स्राउ भनेको त हाम्रो उसको अन्य उत्पादनहरू छन् गव्यमा पाँचवटा गव्यमा दूध पनि एउटा त पर्छ तर दूध मूल चाहिँ होइन. मूल त के हो भने गोमूत्र हो जसलाई गहुँ त हामी भन्छौँ अनि गोबर हो लगायत प्रमुख तिनै हुन्. गाई जन्मेदेखि मर्दासम्म त गहुँ र गोबर त दिन्छन् होइन दूध कति देला उसले दूध जीवनमा एउटा हाम्रो चाहिँ रैथाने गाईको जीवन भनेको 22-25 वर्ष मात्रै बाँच्छन् उनी त्यसमा चाहिँ उनीहरूले 16-17 पटक बच्चा दिन्छन्. दूध भनेको उनले दैनिक कति दिने उनले बिहान एक मान साँझ एक मान त्यही दुई मान दूध दिने हो अनि बाछाले खाएर अघाएर चाहिँ दिएको दूध त्यति दूधको व्यापार गर्नमा चाहिँ यो आउँदैन कुरा. त्यसैले अब हामीले के गर्यौँ त भनेपछि दूध धेरै दिने चाहिँ हेऱ्यौँ हामीले. दूध धेरै दिने हेर्दाखेरि भैँसी आयो त्यसपछि भैँसीभन्दा पनि अझ धेरै दूध दिने जर्सी भन्ने यो विदेशी जनावरहरू आए होइन. अब हामीले चाहिँ लाभ हानि सोचेनौँ कि हामीलाई धेरै सेतो पदार्थ चाहियो. दूधको परिभाषा के हो दूधको गुण के हो दूध केलाई दूध भन्छन् होइन भन्ने चाहिँ त्यतातिर हामी गएनौँ कि धेरै सेतो पदार्थ खाने. काठमाडौँमा त अझ सायद पोखरा पनि होला मलाई त्यति पोखरा ज्ञान छैन. यहाँ जति पनि दुग्ध उत्पादनहरू छन् धेरै जस्तो ठाउँमा दुग्ध फ्याक्ट्रीहरू फ्याक्ट्रीमा दूध बनाइन्छ. अहिले पशुपालन गरेर गाई भैँसी भए पनि पालन गरेर चाहिँ दूध निकाल्ने होइन कि फ्याक्ट्रीमा दूध बनाउने चलन फ्याक्ट्रीमा घिउ बनाउने चलन फ्याक्ट्रीमा तेल बनाउने चलन यो फ्याक्ट्रीमा बनाउने चलन गर्दाखेरि के हुन्छ भने हाम्रो स्वास्थ्य प्रत्यक्ष अप्रत्यक्ष दुवै रूपमा चाहिँ हाम्रो बिग्रेको छ. अनेकौं प्रकारका रोग लागेका छन्. यिनै सबै कुराहरूलाई चाहिँ ध्यानमा राखेर म नेपालमा आएँ र अब चाहिँ गर्नुपर्छ भन्ने हिसाबले गाईलाई कसरी बचाउने त गौरक्षा भनेर गाई बच्दैनन्. गाईको बारेमा चाहिँ सहर बजारमा बसेर चिन्ता गरेर पनि गाई बच्दैनन्. कहीँ मठ मन्दिरमा गएर चाहिँ के अरे त्यो मूर्तिमा गएर चाहिँ ढोक्दैमा पशुपतिको चाहिँ के त्यहाँ नन्दीको चाहिँ मूर्ति छ त्यसलाई ढोक्दैमा पूजा गर्दैमा गाई रक्षा पनि हुँदैन. अनि हामीले प्रत्यक्ष रूपमा चाहिँ फिल्डमा उत्रेर सतही रूपमा चाहिँ हामीले केही योजनाहरू बनाएर केही यसलाई अभियानको रूपमा चाहिँ सञ्चालन गर्नुपर्ने यो मैले ठाने र मैले चाहिँ गाईलाई तीन प्रकारको चाहिँ एउटा योजना बनाएर गाई गौरक्षाको अभियानमा मैले चाहिँ गरेको छु र म त्यसैमा होमिएको पनि थिएँ र गरेको पनि छु. गाईलाई प्रत्यक्ष रूपमा गाईका यी तीनवटा प्रत्यक्ष गव्यहरू गोबर गोमूत्र र दूध र दूधबाट बनेका अन्य उपगव्य दुईवटा प्रमुख दही र घिउ त्यसो त उपगव्यहरू भन्दाखेरि 24 पर्छन् सबै ससाना अन्य उपगव्यहरू पनि छन्. त्यो बाहेकका मूल रूपमा पञ्चगव्य पाँचवटा यिनै गव्यहरू हुन्. हामीले सनातन कुनै पनि एउटा संस्कारहरू गर्दा कुनै कार्यक्रम गर्दाखेरि पनि शुरूआतमा पञ्चगव्य नै सेवन गरेर काम शुरू गर्ने हुन्छ होइन. अनि त्यसपछिबाट हामी कहीँ जन्मेपछि चोखिने बेला मृत्युपछि चोखिने बेलामा हामीले गहुँत सेवन गर्ने हुन्छ. अनेक प्रकारमा हामीले चाहिँ धर्मसँग चाहिँ गाईका गव्यहरूलाई जोडिएको छ. र अब दूध भनेको के त भने हामीले गाईलाई दूधको लागि मात्रै पाल्नु हुँदैन. दूधको लागि पाल्ने हो भने त फेरि गाईको दुर्दशा यही नै हुने हो. अनि अब दूधको व्यापार गर्दाखेरि पनि जहाँ पनि हामीले चाहिँ काम गर्दाखेरि जे पनि काम गर्न सुरु गर्छौँ सबभन्दा पहिला धन त आउँछ आर्थिक बाटो आउँछ. यदि कहीँ कुनै बाटोबाट लाभ छैन भने हामी त्यसलाई छोडिदिन्छौँ. प्रत्यक्ष लाभ त हामीलाई चाहिँ पैसा चाहियो. विदेशबाट चाहिँ हामीले हाम्रा भाइ भतिजाहरू चाहिँ जो दिदी बहिनीहरू जो जानु भएको छ परदेशमा उहाँहरूलाई पनि हामीले नेपालमा बोलाएर स्वरोजगार सिर्जना गर्ने एउटा अभियान पनि छ. त्यो अभियानमा यदि पैसा कमाइएन भने कोही पनि यहाँ बस्नु हुँदैन. पैसा भएन भने कोही हामीले कामदार पनि पाउँदैनौँ. त्यसकारणले मूल रूपमा चाहिँ छ व्यापारै हो यो गाईका गव्यहरूलाई हामीले गौ उद्योगको रूपमा लैजाने. गाईलाई त सकभर घर घरमै फिर्ता गर्ने अभियान हो पछि कालान्तरमा. तर अहिले कमसेकम एउटा गौशाला मात्रै भए पनि संरक्षण गर्न सक्यौं भने मात्रै पनि भोलि मान्छेलाई चाहिँ जागरूक गर्न सक्यौं जनचेतना चाहिँ हामीले फैलाउन सक्यौं मान्छेलाई बुझाउन सक्यौं भने कमसेकम घरमा लगेर चाहिँ पाल्ने गाईको दूध खानुपर्छ है गाईको घिउ खानुपर्छ है शुद्धता रूपमा भेटाएसम्म भनेर चाहिँ एउटा माग आयो भने बजारमा पूर्ति भइहाल्छ फेरि कसैले गाईको दुध चाहिँ म चाहिँ 200 रुपियाँ लिटर चाहिँ गाईको दुध बिक्छ भनेपछि तपाईँको चाहिँ 5,000, 6,000, 7,000 रुपियाँ गाईको घिउ बिक्छ भन्ने सुन्यो भने त कमसेकम पनि गाई त पाल्छ नि उसले त्यसका लागि पनि हामीले के गर्यो भने गाईको दुध भन्दा गाईको चाहिँ अन्य गव्यहरूको चाहिँ प्रत्यक्ष रूपमा हामीले गाईलाई परम्परागत जो उपचार पद्धति छ हाम्रो हाम्रो करोडौं लाखौं वर्षदेखि चलिआएको चाहिँ जो परम्परागत उपचार पद्धति हिजो त एलोपेथीको नाउँ पनि थिएन हिप्पोक्रेट्सको चाहिँ समयदेखि नै पछाडि यो एलोपेथी आएको हो त्योभन्दा अगाडि त हाम्रो पुर्खाहरूले ऋषिमुनिहरूले यही चरक संहिताको यही चरक मूर्तिको कुरा गर्ने गर्दाखेरि पनि हाम्रो चाहिँ के हजारौं वर्ष अगाडिको कुरा हो यो त्यति बेला पनि त चिकित्सा प्रणाली थियो नि त त्यति बेला पनि त उपचार थियो त्यति बेला पनि हाम्रा पुर्खाहरू थिए त्यति बेला पनि हाम्रो चाहिँ रोग थियो यो उपचार हुन्थ्यो त बिस्तारै बिस्तारै गर्दा परम्परागत उपचारलाई हामीले नामेट गर्यौं यसलाई तिरस्कार गर्यौं र त्यहीलाई पुनः हामीले स्थापित गरेको नयाँ केही पनि छैन हामीसँग त्यसलाई पुनः स्थापित गरेर यसलाई अलिकति थोरै आधुनिक विज्ञानसम्मत तरिकाले यसलाई जोड्न खोजेको हामीले त्यो के त भने गाईका गव्यहरूलाई प्रत्यक्ष रूपमा चाहिँ हामीले परम्परागत स्वास्थ्य उपचारमा चाहिँ हामीले लगाउने र एउटा कुरा छ निरोगीले पनि खान मिल्ने रोगीले पनि खान मिल्ने 5 वर्ष उमेर पुगेका बालबालिकालाई पनि दिन मिल्ने यो यस्तो उत्पादनहरू छन् जसले मान्छेलाई निरोगी बनाउँछ र रोग लागेको मान्छेको रोग निको हुन्छ किन गर्छ त यसले भने थोरै कुरा यो पनि जान्नुपर्छ गाईका गव्यहरू एउटा यस्तो पदार्थ हुन् जो आधुनिक विज्ञान त्यहाँ पुग्न अलि सकेको छैन प्रयास त गरिरहेछ पुग्नलाई रिसर्च गर्दैछन् अहिले उतातिर र यसको मूल कारण के त भने हाम्रो शरीरमा कहिलेकाहीँ के हुन्छ हामी केही परीक्षण गर्छौं रक्त परीक्षण गर्छौं अनि हामीले चाहिँ मूत्र परीक्षण गर्छौं विभिन्न प्रकारको परीक्षण गर्दाखेरि के देखिन्छ भने तपाईँको शरीरमा त क्याल्सियम डिफिसियन्सी छ आइरन डिफिसियन्सी छ मिनरल डिफिसियन्सी भिटामिन्स डिफिसियन्सी यस्ता खालको चाहिँ तपाईँको कमी छ तपाईँले अब गोली खानुपर्छ ट्याब्लेट खानुपर्छ भन्ने चाहिँ जुन चलन छ अहिले चलिरहेको छ नि त यो छ अनि कसैको शरीरमा बढी भएको छ भन्ने हुन्छ फेरि अब कम भएको त ट्याब्लेट खाएर पूर्ति गर्छ यदि शरीरमा क्याल्सियम आवश्यकताभन्दा बढी छ आइरन आवश्यकताभन्दा बढी छ कुनै भिटामिन आवश्यकताभन्दा बढी छ भने त्यसले पनि हानि गर्छ कमले मात्रै पनि गर्दैन हानिले पनि बढीले पनि गर्छ र त्यो बढी भएको तत्त्वलाई कम गर्ने उपाय के छ त छैन अहिले बजारमा मेरो डाक्टर साहब मेरो शरीरमा क्याल्सियम बढी भएको छ आइरन बढी भएको छ यो चाहिँ मिनरल्स बढी भएको छ यसलाई कम गर्ने औषध दिनुहोस् भने पनि छैन औषध त्यहाँ त्यसकारणले यी गव्यहरूमा एउटा यस्तो शक्ति चमत्कार भनौँ यसलाई चमत्कार के छ भने मेरो शरीरमा यदि मैले दैनिक गाईका कुनै न कुनै गव्यहरू अथवा गव्यबाट निर्मित कुनै चिजहरू हामीले पदार्थहरू सेवन गरेका छौं भने शरीरलाई पहिला त्यसले के गर्छ भने शरीरका जुन वात पित्त कफको जो असन्तुलन हो यसलाई सन्तुलन गर्छ यही असन्तुलन हुनाले हामी रोगग्रस्त हुन्छौं एउटा अर्को कुरा चाहिँ जो सृष्टि क्रममा जो सृष्टि निर्माण हुने बेला चाहे यो ब्रह्माण्डको सृष्टि हो चाहे हाम्रो शरीरको सृष्टि होस् कुनै पनि सृष्टि हुने बेलामा जुन प्रयोग भएका मूल तत्त्वहरू जसलाई हामी पञ्चमहाभूत भन्छौं पृथ्वी जल अग्नि आकाश वायु यी 5 वटा तत्त्वहरूलाई कहीँ न कहीँ कुनै न कुनै कम बेसी भए यी असन्तुलन भयो भने पनि रोगग्रस्त हुन्छ शरीर कमजोर भन्छ र यिनै 5 वटा तत्त्वलाई पूर्ति गर्ने र ब्यालेन्स मिलाउने यो गाईका पञ्चगव्य र वात पित्त कफलाई पनि सन्तुलनमा राख्ने यी पञ्चगव्यहरू हाम्रो शरीरमा जान साथ हामीलाई रोग थाहा छैन तर हामीले सेवन गरेका छौँ भने ती गव्यहरूलाई थाहा हुन्छ कि के को अभाव छ या के बढी भएको छ कम भएकोलाई पनि माथि गराउँछ यसले बढी भएको चिजलाई पनि तल झार्छ यसले यो यति शक्तिशाली चाहिँ छ चमत्कार यही यो गव्यहरूकोमा मसँग क्याल्सियम बढी छ मेरो आइरन तत्त्व बढी छ भने यदि हामीले गौमूत्र सेवन हामीले गव्यबाट निर्मित अरू कुनै पनि पदार्थ सेवन गर्यौँ भने त्यो बढी भएको चिजलाई पनि यसले चाहिँ कम गरिदिन्छ अनि कम भएको चिजलाई पनि माथि उकालिदिन्छ मतलब यसले सन्तुलनमा राख्ने काम गर्छ पञ्चगव्यले त्यस कारणले गाईलाई चाहिँ महत्व मानिएको गाईको गव्य महत्व मानिएको अन्य पशुहरूको मूत्रमा गोबरमा दूधमा यो चमत्कार छैन यो शक्ति छैन गाईमा मात्रै छ किनभने गाईको चाहिँ जुन मेरुदण्ड चुरोदेखि तल पुच्छरको चाहिँ ठेट्नसम्ममा एउटा मेरुदण्डमा एउटा चाहिँ यो अदृश्य शक्ति चाहिँ एउटा सन्तुलन के अरे त्यो सक्रिय भइरहेको हुन्छ जसलाई हामी सूर्यकेतु नाडी भन्छौँ सूर्यकेतु नाडी त्यो खोलेर काटेर हेरेर ल्याबमा ल्याएर भेटिँदैन त्यो किनभने त्यो एउटा अदृश्य शक्ति हो जस्तो तारमा चाहिँ इलेक्ट्रिक बगिराखेको छ तार काटेर त थाहा पाइँदैन कि इलेक्ट्रिक कस्तो हुन्छ यस्तै खालको एउटा अदृश्य शक्ति हुन्छ केवल गाईको मेरुदण्डमा मात्रै हुन्छ त्यो अरू कसैमा पनि हुँदैन
2: हजुर हाम्रो सनातन परम्परा र संस्कृतिमा गाईलाई गौमाता भनेर सम्मान गर्नुको मूल कारण पनि यही हो
1: मूल कारण गाईलाई माता किन भन्यौं भने माता सर्ववात्सल्यता माताले हामीले जन्म दिने शिशुलाई जन्मेको शिशुलाई माताको कति एउटा वात्सल्यको आवश्यकता पर्छ, कति माया छ, आफ्नो शरीरलाई चाहिँ के अरे हानि गरी गरी आफ्नो शरीरलाई संकटमा पारी पारी एउटा माताले चाहिँ जसरी एउटा शिशुलाई हुर्काउनुहुन्छ, पेटमा चाहिँ राखेर आफ्नो स्तन चाहिँ दुग्धपान गराएर र उसलाई काखामा चाहिँ दुई तीन वर्षसम्म सक्षम नहुँदासम्म उसलाई चाहिँ हुर्काउने, उसलाई एउटा चाहिँ भाषा सिकाउने, उसलाई ज्ञान दिने सम्पूर्ण पहिलो गुरु चाहिँ एउटा जुन माता हुनुहुन्छ, त्यस्तै सरहको लाभ दिने जुन प्राणीहरूमा सबभन्दा नजिकको प्राणी भनेको गाई, गाईका दूध, गाईको दूध एउटा जसको आमा छैन, बाई चान्स कसैको दुर्भाग्यले कसैको चाहिँ माताको मृत्यु भयो अथवा कोही माताको कुनै रोगको कारणले गर्दा स्तनपान गराउन सक्नु भएन भने त्यस्ता बालबालिकाहरूलाई गाईको दूधमा त्यही शक्ति पाइन्छ र त्यही तत्व पाइन्छ जुन माताको दूधमा हुन्छ, त्यो तत्व सहज रूपमा पाचन हुन्छ बालबालिकाको शरीरमा, त्यसकारण त्यो दूध पनि सेवन गराउन मिल्यो। लगायत चाहिँ अन्य वात्सल्यताहरू जस्तो गाईमा चेतनाको स्वरूप अरू प्राणी भन्दा अरू जनावर भन्दा गाईमा चेतना स्तर अलि उच्च हुन्छ, यसलाई हामीले उदाहरणको रूपमा कसरी लिन सक्छौँ भने गाई कुनै 50-60 चाहिँ गौशाला गाई भएको गौशालामा दुहना गाई छन् भने गाईलाई लाइन लगाइदिउँ, बाछालाई छोडिदिउँ, एउटा बाछालाई छोडिदिउँ भनेपछि त्यो बाछा बाछी सिधै आफ्नो आमा कहाँ गएर चाहिँ उसले दुध चुस्न सुरु गर्छ, कहीँ यताउता भौँतारिन्न, त्यो चिन्निसक्ने क्षमता उसको मातालाई चिन्ने क्षमता, माताले पनि आफ्नो बाछालाई चिन्ने क्षमता बढी हुन्छ। जस्तो भैँसीलाई प्रयोग गर्नुभयो भने तपाईँले 20-25 भैँसीको लाइन लगाइदिनुहोस्, एउटा पाडो छोडिदिनुहोस्, ऊ अर्काको चुस्न सक्छ सुरुमा, उसले आमालाई चिन्दैन, यो हाम्रो प्रयोग पनि गरेका छौँ हामीले गाउँमा थाहा छ। दुई चार ठाउँमा उसले चाहिँ गएर चाहिँ कल्चौडा चाहिँ छोएर निस्क्यो भने बल्ल लाती खायो भने अनि आफ्नो आमा कहाँ जान्छ, त्यस्तै गरी उसले आफ्नो मातालाई आफ्नो बच्चालाई पनि बाछाले त हुँदैन भैँसीमा, जस्तो तपाईँले भैँसीलाई छोडिदिनुहोस् जंगलमा चराउने, जंगलमा यदि चराउन लग्नुमा टाढा 20-25 किलोमिटर टाढासम्म भैँसी चराउन गयो भने घरमा पाडो हुन्छ, भैँसीलाई जंगलमा छोडिदिनु भयो भने भैँसी प्राय गरी आउँदैन, फर्केर दुई चार दिनपछि आउँछ। गाईलाई यदि बजारमा जंगलमा लगेर छोडिदिनु भयो भने त्यो ठ्याक्कै आफ्नो समयमा सूर्यास्त हुने समयमा जहाँबाट भए पनि आउँछ गाई घरमा भने त्यो चेतना स्तर वृद्धि गर्ने। त्यही भएर अब हामीले जुन वस्तु सेवन गर्छौं, जुन चिजको हामी जुन वस्तुको संगति गर्छौं, त्यसको परिणाम हाम्रो शरीरमा पनि आउँछ।
2: त्यसकारणले होइन गाईको दूध पियो भने चाहिँ अलि तेजिलो हुन्छ दिमाग पनि खालको, पहिला सुनिन्थ्यो, अहिले फेरि बच्चालाई खुवाउनै हुन्न भन्छन्,
1: अब त किन, अब त पाउडर खुवाउने पाउडर ल्याक्टोजिन भन्ने के हुन्छ खुवाउने, अनि रोगग्रस्त बनाउने, फोक्सो बिगार्ने, कफ बिगार्ने, अस्थमा बनाउने, ब्रोन्काइटिस बनाउने, अनि त्यसले गर्दा औषधिको व्यापार गर्ने, यो चाहिँ नेटवर्किङ, यो चाहिँ के अरे अब होइन यो प्रक्रिया चल्या छ होइन। गाईको दूध, गाईको गव्यहरू एउटा मात्रै होइन, गाईको गव्य मात्रै होइन, गाईको संगति, गाईको आभामण्डल, त्यसभित्र मात्रै पनि हामीले बच्चा हुर्काउन सक्यौं भने त्यो बच्चाको चेतना स्तर, त्यो बच्चाको स्वास्थ्य स्थिति अरूभन्दा धेरै फरक हुन्छ। उसलाई कुनै पनि प्रकारको खोपको आवश्यकता पर्दैन, कुनै पनि प्रकारको अन्य अतिरिक्त पोषणको आवश्यकता पर्दैन, अतिरिक्त चाहिँ सप्लिमेन्टहरूको आवश्यकता पर्दैन। गाईका गव्य त्यति पोषण छन्, त्यति शक्तिशाली छन्, त्यति क्याल्सियमको पूर्ति गर्ने लगायत अन्य 16 तत्व जुन मूल तत्व हुन्छ हाम्रो शरीरलाई चाहिने, ती मूल तत्व अनि लगायत अन्य अरू तत्वहरू चाहिँ हाम्रो फेरि गोमूत्रमा तपाईँको 32 तत्व चाहिँ शरीरलाई चाहिने, अति डाइल्युट फर्ममा सिधै चाहिँ पाचन हुने, त्यसलाई पचाउनको लागि अतिरिक्त चाहिँ आवश्यक पर्दैन, गयो भने सिधै ती कन्भर्ट हुने ती तत्त्वहरूमा, त्यो तत्त्व छ गोमूत्रमा। त्यसकारणले महँगीको दृष्टिकोणमा गाईको गोमूत्र पनि महँगो छ दुधभन्दा, दूध कतिमा बेच्नुहुन्छ व्यापारीको दृष्टिकोणमा हेर्दाखेरि पनि, दुध हामीले कतिमा बेच्नु 100 रुपियाँ लिटर गयो भाग्य भन्छ गाउँमा होइन, काठमाडौँमा त 250 रुपियाँ लिटरसम्म बिकेको छ लोकल गाईको दुध होइन, अब 250-200 बेच्यो भने त्योभन्दा महँगो त गोमूत्र बिकिरहेको छ, गोमूत्र तपाईँको 500 रुपियाँ लिटर 1000 रुपियाँ लिटर चाहिँ बिकिरहेको छ, थोरै केही बनाउनु पर्छ त्यसलाई होइन, त्यसलाई चाहिँ फर्मुलेसन गर्नु पर्यो, अलिकति मेहनत गर्नुपर्छ, त्यसलाई शोधन गर्नु पर्ला, तर पनि गोमूत्र महँगो छ। गोमूत्रले गर्ने काम जो छ फेरि शरीरमा, त्यो फेरि दुधले अर्कै काम गर्ला, गोमूत्रले अर्कै काम गर्ला होइन। संसारको जतिसुकै पनि विषलाई नाश गर्ने, टक्सिन रिमुभ गर्ने काम गोमूत्रको, आयुर्वेदमा पनि त्यस्ता विषालु जडीबुटीहरू हुन्छन्, त्यसलाई शोधन गर्नुपर्छ गोमूत्रमा, जस्तो आँक छ, धतुरो छ, यस्तो चाहिँ के अरे होइन, यो गाजा छ, यसमा पनि केही टक्सिनहरू हुन्छ, यसलाई चाहिँ यदि औषधि रूपमा चाहिँ शुद्ध औषधि निकाल्नु छ भने पहिला गोमूत्रमा शोधन गरिन्छ। त्यसकारण अहिले हामीले युरिया हालेको चाहिँ खाना खाइरहेको छौँ, अहिले हामीले चाहिँ कीटनाशक चिजहरू हालेका चाहिँ यी फलहरू तरकारीहरू खाइरहेको छौँ, यसलाई पनि यदि हामीले घरको भान्सामा एक बोतल गहुँत राख्यौँ भनेपछि त्यो फल ल्याएर त्यो तरकारी ल्याएर एक चम्मच गोमूत्र पानीमा घोलेर हामीले त्यसमा डुबाइदिउँ भनेपछि त्यो फल तरकारीहरूमा भएको विषलाई चाहिँ त्यसले कमसेकम 80% रिमुभ त गर्छ। यतिसम्म हुनु पर्यो सबैमा, त्यो हामी त दैनिक प्रयोग गर्छौँ भान्सामा, हाम्रो गोमूत्र हुन्छ होइन। म भन्नुहुन्छ भने म अहिलेसम्म मेरो बाह्र पन्ध्र वर्ष मैले गोमूत्रबाटै नुहाइरहेको छु, साबुन सेम्पो केही लगाएकै छैन, मेरो झोलामा नुहाउने गोमूत्रै हुन्छ अनि दाँत मार्ने गोबरै हुन्छ मेरो। गोबर भन्नाले अब त्यहाँ प्रशोधन गरेको मैले दन्त मञ्जन कुरो गरेँ, त्यो दन्त मञ्जन गोबरैबाट बन्ने हो, यति राम्रो बन्छ कि शरीरमा लागेको किरा, त्यो दाँतमा लागेको किरा पनि मर्छ, दाँत दुर्गन्ध पनि नाश गर्छ, गिजाका गालाका ओठका यी पाक्ने समस्या जो छ मसिनो मसिनो चाहिँ बिग्रेर उठ्ने यो पनि नाश गर्छ भने त्यति राम्रो चिज बन्छ। चर्म रोगका लागि छालालाई चाहिँ मुलायम गराउने, कपाललाई सिल्की बनाउने अझ गोमूत्रमा त्यति गुण हुन्छ, दुर्गन्ध आउँछ अलग कुरा भयो, त्यो दुर्गन्ध नाश गरेर हामीले स्याम्पू बनाएका छौँ, साबुन बनाएका छौँ,
2: होइन
1: प्रत्यक्ष अप्रत्यक्ष रूपमा त यो सबै पञ्चगव्य सामेल छ यसमा। सौन्दर्यको प्रसाधनका साधन बनाउनलाई त्यही पञ्चगव्य प्रयोग गर्न सकिन्छ मजाले, अर्ग्यानिक शुद्ध फर्ममा एकदमै कुनै पनि प्रकारको चाहिँ विष नभएको, कुनै पनि प्रकारको केमिकल नभएका चिजहरू यस्तो खालको बनाएर हामीले व्यापार गर्छौं। गाईलाई व्यापारमा जोड्ने, गाईलाई यो परम्परागत चिकित्सामा जोड्ने, आफ्नो रैथानी स्तरमा चाहिँ जो खेर गइरहेका छ जडीबुटीहरू छन्, औषधिजन्य पदार्थहरू वनस्पतिहरू त्यसलाई प्रयोग गर्ने, गाईका गव्य प्रयोग गर्ने र परम्परागत यो उपचार पद्धतिमा यसलाई सामेल गर्ने, अनि अर्को छ कृषिलाई विषमुक्त गर्ने एउटा अभियान। कृषिमा अत्यधिक मात्रामा युरिया आएको छ, अत्यधिक मात्रामा चाहिँ रसायनहरू आएको छ अहिले, होइन अन्नबाली तरकारी बाली फलफूल बालीहरूमा, त्यसलाई पनि हामीले चाहिँ शुद्ध रूपमा चाहिँ विषमुक्त खेती गर्ने र किसानलाई स्वावलम्बी आत्मनिर्भर समृद्ध राष्ट्रको निर्माण गर्नलाई भनेर हुँदैन, गर्नुपर्छ। गाई पालन गरेर चाहिँ गाईका गोबरबाट र गाईका गौतबाट हामीले एउटा यस्तो खालको मल निर्माण गर्न सक्छौ, यस्तो खालको किट नियन्त्रक बनाउन सक्छौ जसलाई प्रयोग गरेर युरिया र केमिकल भन्दा कति पनि कम उत्पादन हुँदैन, राम्रो उत्पादन हुन्छ। एन्टी फंगल बनाउन सकिन्छ आलु र टमाटो खेतीमा गाईको मुही प्रयोग गरेर, यस्ता थुप्रै प्रकारका चाहिँ उत्पादन छन्।
2: हजुर बरु, हामी त धेरै वैज्ञानिक त 20-25-30 वर्ष अगाडि रहेछौँ है।
1: हाम्रो विज्ञान भन्ने हो भने त हाम्रो ऋषिमुनिहरूको जो शोध ग्रन्थहरू छन् तिनी अध्ययन गर्नबाट रोक्नलाई नै हामीलाई चाहिँ संस्कृतबाट विमुख गराइयो, एउटा अझ रहस्य पनि छ त्यहाँ। संस्कृत भाषालाई नेपालमा यो बाहुनको भाषा हो, होइन यो टपरे बाहुनको भाषा हो भनेर चाहिँ हामीलाई बदनाम गराएर भाषा पढ्नबाट हामीलाई रोक लगाइयो। जापानिज भाषा पढ्ने, युरोपियन भाषा पढ्ने, चाइनिज भाषा पढ्ने, अङ्ग्रेजी भाषा पढ्ने चाहिँ लत चल्यो, आफ्नो संस्कृत भाषालाई हामीले विलुप्त गरायौं। यदि हामी संस्कृतमा पोख्त हुन्थ्यौँ, संस्कृतमा विद्वान हुन्थ्यौँ भने हामीले ती ऋषिमुनिको ग्रन्थहरू पल्टाएर त्यो विज्ञान खोज्न सक्थ्यौँ। हामीले गौ विज्ञान त्यहाँ छ, जडीबुटीको विज्ञान त्यहाँ छ, स्वास्थ्यको विज्ञान त्यहाँ छ, अन्त यो हाम्रो चाहिँ के अरे पर्यावरणलाई प्रदूषण रोक्नका लागि अहिले कुनै किसिमको चाहिँ समाधान छैन पश्चिममा वैज्ञानिकहरूमा। सेमिनार त गर्छन्, लाखौं खर्च गरेर 5-स्टार होटलमा चाहिँ चियाको होइन चुस्की लिँदै लिँदै, तर पर्यावरण प्रदूषणलाई रोक्ने चाहिँ के छ त उपाय भने गाई छन्। गाईले आफ्नो शुद्ध अग्निरूपी चाहिँ जुन घृत दिन्छन्, जो हामीले घृत बनाउँछौं, त्यो घृत भन्यो के त भनेपछि शुद्ध रूपमा चाहिँ हामीले प्रदूषित वायुलाई पूरा अक्सिजनमा कन्भर्ट गर्नका लागि, बदल्नका लागि गाईको घिउको हवन गर्ने चलन छ। सनातन संस्कृतिमा हवन, दैनिक अग्निहोत्र हवन छन्, थुप्रै प्रकारका एक्जेहरू छन्, सयौं प्रकारका एक्जे गरिन्छ, त्यसमा गाईको घिउ प्रमुख मानिन्छ। यदि हामीले 10 ग्राम गाईको घिउ, लगभग 1 चम्मच होला, 10 ग्राम गाईको घिउलाई या दियो बालेर बालौं, दियोमा बालौं या अग्निमा हवन गरौं, त्यसले के गर्छ भने 1600 किलो अक्सिजनको निर्माण गर्छ हाम्रो सराउन्डिङ, आफ्नो आफ्नो वरिपरि वायुमा। हजुरले यो घरभित्र अक्सिजन लेभल कति छ, यो कोठाभित्र अक्सिजन लेभल कति छ, हाम्रो यो घरमा कति छ अक्सिजन लेभल भने एउटा चेक गर्ने सेन्सरहरू हुन्छन्, त्यसलाई हामीले परीक्षण गर्यो भने थाहा हुन्छ पहिला। अनि त्यसपछि हामीले 10 ग्राम घिउलाई दियो बालम, गोबरको चाहिँ धूपलाई बालिदिउँ यहाँ, त्यसपछि हामीले हवन गरौं दैनिक, अनि हवन गरिसकेपछि परीक्षण गरौं कि अक्सिजन लेभल कति भयो भने 1600 किलो जति पनि प्रदूषित वायु थियो हाम्रो वायुमण्डलमा आकाशमा, त्यो 1600 किलो अक्सिजनलाई केवल प्रदूषित वायुलाई केवल 10 ग्राम गाईको घिउलाई जलाएपछि मात्रै पनि त्यो 1600 किलोलाई अक्सिजनलाई अक्सिजनमा कन्भर्ट गर्ने शक्ति, प्राणवायुमा बदल्ने चाहिँ शक्ति, त्यसलाई भेषज वायु भनिन्छ। यति शक्तिशाली वायु हुन्छ कि आफ्नो संसर्गमा आउन साथ त्यसलाई अक्सिजनमा कन्भर्ट गरिदिन्छ, त्यो चाहिँ शक्ति भनेको गाईको घिउमा मात्रै छ। अब फ्याट भन्छ अङ्ग्रेजीमा, फ्याट भनेर सबै फ्याट त एउटा हुँदैन नि, उसले चिल्लो पनि सबै फ्याट, जर्सीको पनि फ्याट, भैँसीको पनि फ्याट, सुँगुरको पनि फ्याट, बङ्गुरको पनि फ्याट, फ्याट फ्याट भनेर हुँदैन नि। गोघृत जो वैदिक विधिबाट बनाएको जो गोघृत हुन्छ त्यसको गुण छुट्टै हुन्छ, त्यसको चाहिँ शक्ति छुट्टै हुन्छ। क्यालोरीको कुरा गर्नुहुन्छ भने गाईको घिउमा सबैभन्दा बढी क्यालोरी हुन्छ। हामीले बालबालिकालाई, युवाहरूलाई, जिम गर्नेहरूले जुन कृत्रिम खाइराखेको हुन्छ चाहिँ प्रोटिनहरू, त्यसले कालान्तरमा क्यान्सर पनि बनाउँछ। त्यसकारणले गाईको घिउ खानुहोस्, खुवाउनुहोस् बालबालिकालाई, उसको चेतना स्तर मात्रै होइन, उसको क्यालोरी, उसको हड्डी बलियो मजबुत, उसको क्याल्सियम पूर्ति, उसको भिटामिन ए, तपाईँको 12 अण्डा बराबरको चाहिँ के अरे जुन भिटामिन ए हो त्यो केवल 1 चम्मच घिउमा प्राप्त हुन्छ। तपाईको 6 वटा अण्डा बराबरको क्यालोरी शक्ति भन्छ आजभोलि त्यो शक्ति केवल एक चम्मच गाईको घिउमा हुन्छ अनि जसले गाईको घिउ सेवन गर्नुहुन्छ उहाँको छालामा कहिले पनि ड्राइनेस आउँदैन उहाँको आँखा कमजोर कहिले हुँदैन हड्डी कमजोर कहिले हुँदैन कहिले पनि पेटको समस्या आउँदैन सिधा चाहिँ कब्जियत कहिले हुँदैन गाईको घिउले त्यति राम्रो काम गर्छ तर हामीले गाईको घिउ भनेर के खाइरहेछौँ बजारमा के बेचिराखेका छौँ के किनिराखेका छौँ यो दुर्दशा छ नि त हामीमा त्यही दुर्दशालाई दूर गर्नका लागि हटाउनका लागि हामीले चाहिँ यो गौरक्षा अभियान हो यो मिशन यो भनेको केवल एक दुईवटा गाई रक्षा गर्ने होइन एक दुईवटा लागि पुरै देश पुरै राष्ट्र पुरै विश्वलाई बदल्ने एउटा अभियान हो सबैले त घर घरमा गाईको हवन घिउ हवन गर्यौं सबैले गाईको दूध सेवन गर्यौं सबैले गाईको गोबरबाट बनेका धूपहरू प्रयोग गर्यौं सबैले गाईको चाहिँ पञ्चगव्यबाट बनेका साबुनहरू सेम्पूहरू यी चाहिँ गरी हामीले चाहिँ प्रसाधनका साधनहरू यी जति पनि सौन्दर्यका साधनहरू छन् सबै हामीले प्रयोग गर्न थाल्यौं भनेपछि एउटा गौ विज्ञान संस्था गठन हुन्छ एउटा गौ उत्पादन हुन्छ गौ फ्याक्ट्री खुल्छन् गौका कारखाना खुल्छन् ठूल्ठूला हो कि होइन अझ चाहिँ सूक्ष्म रूपमा जानुहुन्छ अझै लगानी गरेर अझै टेक्नोलोजी लगानी गरेर जानुहुन्छ भने गाईको गोबरबाट मिथेन ग्यास निस्किन्छ सबभन्दा बढी मिथेन ग्यास गाईकै गोबरमा छ रकेटको फ्युल बन्छ यी बोइङहरूको फ्युल बन्छन् गाडी चाहिँ गोबरको ग्यासबाट चल्न सक्छ त्यहाँसम्मको चाहिँ खोज अनुसन्धान गर्ने सरकारले लगानी गर्नु पर्यो सरकारका ठूला ठूला साइन्टिस्टहरू इन्जिनियरहरू कहाँ हुनुहुन्छ उहाँहरू आउनु पर्यो काठमाडौँ बसेर चाहिँ के अरे अब गाईलाई केवल राष्ट्रिय जनावर जनावर होइन नि गाई त एनिमल काउ इज नट एनिमल काउ इज माता हो कि होइन काउ काउ काउ एउटा काउ भन्दै सकियो जर्सी पनि काउ यहाँ पनि काउ काउ होइन गौ सिओडब्ल्यू काउ होइन जिओडब्ल्यू गौ त्यो जी भनेर सायद सी लेख्या हुन् कि उनीहरूले गल्ती पनि हुनसक्छ अङ्ग्रेजीमा किन उटपट्याङ भाषा उटपट्याङ
2: हो भनेपछि त गाई एउटा जनावर मात्रै नभएर होइन यो त एउटा भनौँ न
1: विश्वको प्राण हो विश्वको प्राण प्राणवायु बनाउने त प्राणै त हो नि हाम्रो प्राण रक्षा गर्ने
2: हजुर हजुर यो एउटा धार्मिक आस्थाको विषय मात्रै रहन्छ यो त एउटा सामाजिक आर्थिक वातावरणीय महत्वको कुरैछ है
1: हाम्रा ऋषिमुनिले किन धर्मसँग जोड दिए भने यसलाई कमसेकम मान्छे धर्मदेखि डराउँछ नि धर्म भन्नाले गर्छ नि पाप लाग्छ भने गर्छ नि त्यही भनेर चाहिँ अब गाईलाई अरू भन्दा बेसी पत्याउँदैनन् धर्मसँग जोड्यो ल बैतरी नदी तर्ने बैतरी नदी तर्ने भने लोभमा त गर्ला नि मान्छेले तेरो पाप नाश हुन्छ यो गरिस् भने त्यही पाप नाश हुन्छ भने लोभमा त गर्छ नि पाप भनेको बैतरी नदी भनेको बुझ्नु पर्यो आधुनिक भाषामा पहिला बुझिएन अब आधुनिक भाषामा बुझौँ पाप भनेको दुःख दुःख भोग गर्ने पाप सुख भोग गर्ने धर्म पुण्य नरक दुःख भोग गर्ने स्वर्ग सुख भोग गर्ने बैतरी नदी दुःखको नदी त्यो बैतरी नदी व्याख्या गर्ने दुःखको नदी हो त्योभन्दा उतापट्टि स्वर्ग छ त्योभन्दा यतापट्टि मात्रै लोक छ मतलब बीचको चाहिँ दुःखको सागर दुःख सागर कसरी तपाईँलाई आर्थिक दुःख होला तपाईँलाई शारीरिक दुःख होला रोगको दुःख होला शोकको दुःख होला भोकको दुःख होला परिवारमा सङ्कट होला परिवारमा चाहिँ के अरे नकारात्मक चाहिँ के अरे सोच विकास भएको होला बच्चाले भनेको मान्दैनन् बाबामा र बच्चाको चाहिँ जो दूरी छ ग्याप छ बीचमा जेनेरेसन ग्याप भइसक्यो हो कि होइन त्यस कारणले हामीले किन त भने त्यो जेनेरेसन ग्यापलाई दूर गर्नको लागि त्यो स्वास्थ्य सङ्कटलाई ठिक गर्नको लागि त्यति मात्र होइन मानसिक स्थिति जस्तो अहिले हामीले एउटा नातिलाई ल्याएर एउटा हजुरबुवा आउनुभयो बाबुआमा त भेटिनुहुन्न अब अहिले घरमा धेरै जस्ताको किन किन हजुरबा र हजुरआमा भेटिनुहुन्न नातिहरूलाई खेलाउनलाई एउटा नातिलाई हजुरबाले एउटा ठूलो एमबीबीएस हुनुहुन्छ ठूलो एमडी गर्नुभएको डाक्टर हुनुहुन्छ ठूलो जीवनको अत्याधिक उहाँले अनुभव बटुल्नु भएको छ एउटा ठूलो डाक्टर साहब हुनुहुन्छ उहाँ चिकित्सक भयङ्कर ठूलो चिकित्सक हुनुहुन्छ नामी चिकित्सक हुनुहुन्छ एकदम स्पेसलिस्ट भनौँ विशेषज्ञ हुनुहुन्छ उहाँ उहाँको क्लिनिकमा एउटा हजुरबुवाले नातिलाई लगेर जानुभयो डाक्टर साहब यो मेरो नातिले सोरेर र हैरान गरेको छ झुट बोलेर हैरान गरेको छ यसले अति सताएको छ यसले भनेको पनि मान्दैन अति पटक पटक उसले झुटो कुरो गर्छ र पटक पटक चाहिँ उसले चाहिँ चोरी गर्छ पैसा चोरेको छ खाना चोरेको छ यसलाई उपचार गरिदिन पर्यो भनेर गयो भने डाक्टर साहबले के भन्नु होला कस्तो पागल मान्छे रहेछ त हो कि होइन उपचार छैन नि त्यहाँ हामीसँग उपचार छ गाईसँग उपचार छ जतिसुकै दुष्ट व्यक्ति होस् बच्चा होस् जतिसुकै चाहिँ त्यो बदमाश गर्ने बच्चा होस् भनेको अटेरी होस् आज्ञाकारी नहोस् बाबुआमालाई चाहिँ मान्ने नहोस् त्यस्तो बालबालिकालाई पनि हामीले यदि गाईको संसर्गमा उसलाई हुर्कायौं भने दैनिक उसलाई गाईलाई भेट गराइदिउँ भने दैनिक उसलाई गाईको आँखामा चाहिँ आँखा जुदाएर हेर्न लगायौं भने र दैनिक हामीले गाईका गव्यबाट बनेका चिजहरू चाहिँ उसलाई खुवायौं भने गोमूत्र चाहे एक थोपा मात्रै खुवाउनु न उसलाई थाना पाउने गरी चाहे एक थोपा खुवाउनुहोस् चाहे एक गिलास खुवाउनुहोस् प्रभाव एउटै हो शरीरमा अझ माइक्रो लेभलमा गयो सूक्ष्मीकरणमा झन् शक्तिशाली हुन्छ औषधिहरू एटम बम के हो त शक्तिशाली हो कि होइन एटम भनेको मसिनोबाट बन्यो नि त्यसकारण त्यो सूक्ष्मीकरण गोमूत्रबाट खुवाउनुहोस् घिउ खुवाउनुहोस् उसलाई दुध खुवाउनुहोस् उसलाई गोबरबाट बनेको जुन धूप छ हाम्रो त्यो सल्का दिनुहोस् उसको कोठामा उसलाई चाहिँ गरे कम से कम गाईको चाहिँ केही मन्त्र सिकाइदिउँ, केही चाहिँ ओम मन्त्र सिकाइदिउँ, ओमको नाम जप्न गायत्री मन्त्र होइन मृत्युञ्जय मन्त्र जप्न लगाइदिउँ। यसबाट चाहिँ के हुन्छ भने गाईको गव्यहरू सेवन गरेर गाईको संसर्गमा रहेर उसको दुष्टता बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै नाश हुन्छ, ऊ संस्कारी भन्छ। ऊ चाहिँ गरी उसले चोरी गर्न छोड्छ, उसले बदमासी गर्न छोड्छ, झुटो बोल्न छोड्छ, यो चाहिँ प्रयोग भएको छ। ऋषि मुनिहरूले हिजो त्यत्तिकै गाईलाई माता भनेर चाहिँ त्यत्तिकै ल्याएको होइन नि, हामी माताको काखबाट टाढा रहेको बच्चा र माताको काखमा हुर्केको बच्चा विचार गर्नु त घरमा कस्तो हुन्छ, गाउँ घरमा देखिरहेको छौ नि, जसको आमाको दुध खान पाएको छैन, जसको आमाको बाछ्यालाई पाएको छैन, त्यो बच्चा पनि त छ नि समाजमा, त्यो बच्चाको उद्दण्डता, त्यो बच्चाको चाहिँ स्वभाव हेरौँ। अनि एउटा आमाको काखमा हुर्केको, आमाको चाहिँ स्तनपान गरेको बच्चा, आमाको चाहिँ मायामा चाहिँ खेलेर हुर्केको बच्चामा धेरै भिन्नता हुन्छ। हो त्यस्तै गरेर यदि गाईका गव्यहरू सेवन गरेर गाईको आसपासमा हुर्केको बच्चा छ भने र अरू चाहिँ जनावरहरूको अरूको आसपासमा दुध खाएर हुर्केको बच्चा छ, पाउडर दुध खाएर हुर्केको बच्चा छ भने त्यसको स्वास्थ्य र उसको स्वास्थ्यमा धेरै भिन्नता हुन्छ। त्यसकारण हामीले गाईलाई गौ माता भने हो। जस्तो घाँस त सबैले खान्छन्, दाना पानी त सबैले खान्छन्, भुस पराल त सबैले खान्छन्, हो कि न? तर गाईमा के हुन्छ भने अब यो वैज्ञानिक भाषा हो, यो हो नै त्यही हो, माने माने नमान्नेले मान्दैनन्, तर हो सत्य त मान्नु पर्यो सबैले। कतिपयले के हुन्छ भने सत्य जान्दाखेरि मेरो अस्तित्व गुम्ने डरले पनि उसले असत्यको चाहिँ पछि लिन्छ, उसले असत्यलाई नै उसले प्रचार गर्छ। तर हामीले सत्य प्रचार गर्ने के त भने गाईको शरीरमा यो सबै किन हुन्छ त, गाईलाई माता किन भनिन्छ त भने मैले सूर्यकेतु नाडीको कुरा गरेँ अघि। त्यसको प्रभाव के हुन्छ त भने उसले गाईको सूर्यकेतु नाडीले गाईको सूर्यको प्रकाश, चन्द्रमाको प्रकाश, शीतल प्रकाश चन्द्रमाको, सूर्यको प्रचण्ड प्रकाश, अन्य ग्रह नक्षत्रहरू जति पनि हाम्रो सौर्यमण्डलका ग्रह नक्षत्र छन् यी बाहेकका सौर्यमण्डलभन्दा बाहिरका पनि ग्रह नक्षत्र छन्, ताराहरू छन् छुट्टै, उनको पनि प्रभाव चाहिँ प्रकाशहरू मन्द गतिमा पृथ्वीमा आएकै हुन्छ, हामीले आँखाले देख्न सक्दैन मात्रै हो, उसको पनि पृथ्वीमा प्रभाव रहन्छ। हो त्यो सूक्ष्म रूपमा आएको प्रकाशलाई, त्यो सूक्ष्म रूपमा आएको जो शक्तिलाई, ऊर्जालाई पनि गाईले लिन्छन् आफ्नो शरीरमा। त्यही सूर्यकेतु एउटा एन्टिना भनौँ न, हामीले आँखाले देखेका छैनौँ त, सेटेलाइटबाट अनेकौं प्रकारका चाहिँ के अरे अहिले जसरी हजुरको रेडियो चल्छ, मोबाइल चल्छन् होइन, इन्टरनेट चल्छ, के त भने सेटेलाइटकै रेहरू आएर चल्ने त हो नि। यही प्रकारको गाईको सूर्यकेतु नाडी त्यो मेरुदण्डमा एउटा एन्टेना भन्ने आधुनिक भाषामा त्यो हुन्छ, जसले यी सम्पूर्ण चाहिँ के अरे अन्तरिक्षमा भएका चाहिँ ग्रह नक्षत्रको चाहिँ जुन ऊर्जा हो त्यो ऊर्जालाई लिएर संश्लेषण गरेर उसले आफ्ना गव्यहरू मिलाइदिन्छ। प्रत्यक्ष रूपमा हामीले दुधबाट, घिउबाट, दहीबाट खायौं, अप्रत्यक्ष रूपबाट चाहिँ गोमूत्रबाट, गोबरबाट खेतमा गयो, खेतमा उब्जेको बाली खायौं, त्यो पनि हामीले चाहिँ लाभ लियौं, यी रह्यो, अरू जनावर हुँदैन। किन हुन्छ त यो भने एक गाँस घाँस भैँसीले पनि खायो, एक मुठी घाँस जर्सीले पनि खायो, एक मुठी घाँस अरू जनावरले पनि खायो, एक मुठी घाँस गाईले पनि खायो। अब गाईको शरीरमा त्यो एक मुठी घाँस चबाएर पेटमा जान साथ यही भिन्नता हुन्छ, यही फरक हुन्छ विज्ञान के हो भने भैँसीले खायो, जर्सीले खायो, घोडाले खायो, अरूले खायो, त्यहाँ के भयो, त्यहाँ केमिकल रिएक्सन भयो पेटमा, केमिकल रिएक्सन सबैले बुझ्छ पढेकाले, त्यहाँ रासायनिक प्रतिक्रिया भयो, रासायनिक प्रतिक्रिया भएर उसको शरीरमा अष्टधातु निर्माण भयो, निर्माण नभएका नपचेका चिजहरू मलमूत्रबाट बाहिर आए, यति हुने हो। हाम्रो शरीर पनि त्यही हो, अन्य पशुको शरीर पनि त्यही हो, गाईमा पनि देवधार त्यही देखिन्छ नि, तर होइन, यो विज्ञान भनेको सूक्ष्म हुन्छ। हेर्नुहोस्, गाईको शरीरमा जान साथै रिएक्सन फरक हुन्छ, प्रतिक्रिया फरक हुन्छ गाईको पेटमा, के हुन्छ त्यहाँ, त्यहाँ चाहिँ के अरे रासायनिक प्रतिक्रिया, त्यो केमिकल रिएक्सन त्यहाँ हुँदैन, त्यहाँ एटोमिक रिएक्सन हुन्छ, गाईको शरीरमा आणविक प्रतिक्रिया हुन्छ, जसको कारणले गाईको शरीरमा त्यही एक घाँस खाएर, त्यही एक गाँस दाना पानी खाएर गाईले सुन बनाउँछ। त्यो आणविक रिएक्सन चाहिन्छ सुन बनाउनलाई, सुन भनेको अब त्यो कानमा लगाउने सुन त होइन, सूक्ष्म रूपमा सुनको चाहिँ के अरे एउटा छ्यार भएको, सुनको स्वर्ण छ्यार, जो स्वर्णलाई तरलीकृत रूपमा चाहिँ उसले आफ्ना गव्यहरू मिलाएर पठाइदिन्छ, उसको गोमूत्रमा हुन्छ, उसको गोबरमा हुन्छ, उसको दुधमा हुन्छ, उसको घिउ

0: एफआरबीआरलाई बदलिएर शरीरमा यस्तो खालको निर्माण हुन्छ कहिलेकाहीँ, त्यो भित्र जो चाहिने प्रोटिन पचाउने क्षमता हो नि त्यो चाहिँ जान्छ, शरीरमा चाहिँ क्याल्सियमहरू लगायत भिटामिन्सहरू यी सबै कुराहरू जान्छन्, भित्र आफ्नो जो प्रतिरक्षा प्रणाली निर्माण गर्नुपर्ने विकास गर्नुपर्ने हो त्यो प्रतिरक्षा प्रणालीले के गर्छ भने शरीरलाई आफैलाई जस्तो आत्मघाती गोल हाने भन्छ नि फुटबल खेल्दाखेरि सुइसाइड बम्बर आत्मघाती गोल गर्ने, जस्तो कहिलेकाहीँ अमेरिकाले इरानलाई हानेको मिसाइल आफ्नै अमेरिकी आर्मीमा चाहिँ पड्किनु हो, यस्तो खालको जो हामीले चाहिँ संसारमा देख्छौं यस्तै खालको हाम्रो शरीरभित्र प्रक्रिया हुन्छ, एउटा प्रतिक्रिया शरीरले रोगसँग लड्ने क्षमता शरीर आफै भित्र लड्छ, आफ्नै सेलहरूलाई खाइदिन्छ, आफ्नो सेललाई ड्यामेज गरिदिन्छ उसले, त्यसलाई भनिन्छ अटोइम्युन डिजिज। यो यसको रोकथाम कहीँ पनि छैन अहिले, यसको उपचारै छैन, यसको उपचार भनेको गाईसँगै छ, फेरि गाई पाल्नुहोस्, गाईको गव्य सेवन गर्नुहोस्, उसले यस्तो प्रतिक्रिया भित्र गएर निर्माण गरिदिन्छ, सबै बाङ्गा टिङ्गा भएका सब बिग्रेकालाई उसले सिधा गरिदिन्छ, त्यस्तो खालको चाहिँ प्रभाव पर्छ। त्यसकारणले हामीले गाईलाई माता भनेको अरूमा छैन, यो गुण गाईले चाहिँ त्यो सुन निर्माण गर्छ, त्यो सुनलाई हामीले खान्छौं दुधको माध्यम, घिउको माध्यमबाट, दहीको मुहीको माध्यमबाट, र खेतीपातीमा चाहिँ हामीले त्यो प्रयोग गरेर फेरि उत्पादनको रूपमा चाहिँ त्यो पनि हामीले शुद्ध रूपमा खान्छौं। यही प्रक्रिया हो, यही विधिलाई हामीले अहिले फेरि स्थापित गर्न खोजेको हो, नयाँ केही पनि होइन। कृषि बिग्रेको छ, कृषिमा गाईलाई प्रयोग गर्ने, गौ कृषि भन्दै ऋषि कृषि गौ कृषि, अब यो जे जो नाम राखे पनि त्यही कृषि हो जो हिजो थियो, परम्परागत कृषि यही हो, यसमा कुनै रसायनहरू प्रयोग हुँदैनन्, र चाहिँ हामीले कुनै रोग लाग्यो हामीलाई भने फेरि गाई छन् त्यहाँ खाउँ। अब कहिलेकाहीँ आपतकालीन अवस्था आयो, दुर्घटना भयो, इमर्जेन्सी भयो, अत्यधिक पीड़ा भयो, अत्यधिक रक्तस्राव भयो, हात खुट्टा भाँचिए, हड्डी बिग्रियो, हड्डी फुट्यो भने जाने ठाउँ त्यही इमर्जेन्सीमा जाउँ, त्यही ज्यान बचाउँ, अनि उपचार त घर आएर गरौं, गाईसँग गरौं उपचार। गाई एउटा स्वयं अस्पताल हो, स्वयं हस्पिटल हो गाई, त्यसै गरेर गाईको चाहिँ गरी हो महिमा, गाईको चाहिँ यो जति पनि वर्णन गरेर जति पनि बखान गरेर सकिँदैन, यति रूपमा बुझिए हुन्छ कि गौ माता भनेपछि जसरी हामीले माताको गुण माताको चाहिँ वात्सल्यता प्राप्त गर्छौं गाईबाट हामीले त्यही प्राप्त गर्ने हो।
1: हजुर हजुर, अहिले यो महाअभियानमा तपाईँ लागिरहँदाखेरि अहिले पछिल्लो समयमा चाहिँ हाम्रो देशमा भनौँ न कस्तो देख्नुहुन्छ गौ माताको संरक्षणको अवस्था चाहिँ कस्तो छ
0: देशमा? अब संविधानमा कुरा गर्ने हो भने त मैले भनिहालेँ गाईलाई चाहिँ एउटा शब्दमा लेखिदियो, गाई राष्ट्रिय जनावर हुनेछिन् भनेर, तर सरकारले गर्न खोजेको केही पनि छैन, केवल संविधानमा लेख्दैमा, ठूला ठूला ग्रन्थ पढ्दैमा, ऋषिमुनि लेखन त लेख्नु भएको छ नि, पढ्या छौ नि हामीले, हाम्रो धार्मिक गुरुहरू चाहिँ जति पनि काठमाडौँमा बस्ने हुनुहुन्छ, जहाँ पनि नेपालमा जो धार्मिक गुरु भन्छौँ हामीले, उहाँहरूको मठमा गएको छु म, उहाँको आश्रममा गएको छु म, उहाँहरूले भन्नुहुन्छ भन्न त हो, गाई सखाब भयो, सरकारले गरेन, नगरपालिकाले गरेन, गाई मुसलमानले काटेर खाए, गाई इसाईले काटेर खाए भने अनेक किसिमको चाहिँ दुःख व्यक्त गरेको देख्छु मैले, तर उहाँहरूले के गर्नुभएको छ मैले यही प्रश्न गर्छु। तपाईँले अरूलाई त आलोचना गर्नुभयो, तपाईँले दुध के खानुहुन्छ बिहान उठ्ने बित्तिकै, चिया के खानुहुन्छ तपाईँ उठ्ने बित्तिकै? हुन त साधु सन्तको चिया पिए होइन, हाम्रो सनातन पिए होइन, चिया चिया विदेशी हो, नेपालमा उत्पत्ति त होला तर नेपालको उत्पत्ति भए पनि त्यो विदेशबाट आएको, त्यसले हामीलाई हानि गर्छ। चिया एउटा वनस्पति हो, औषधीय तत्व हो, जुनले हाम्रो रगतलाई एसिडिक बनाउँछ, हाम्रो ब्लड पहिलेदेखि एसिडिक छ। यही कुरो चाहिँ हामी हिमालतिर गएर भन्दाखेरि हिमालमा चिया कफी खाउँ भन्दिनँ हामी, किन हिमालमा बस्ने मान्छेको एसिडिक अल्कालाइन बढी हुन्छ, अल्कालाइन बढी भयो भने घातक हुन्छ, एसिड बढी भयो भने घातक हुन्छ, त्यसको लागि उहाँ चिया कफी खानुपर्छ, त्यसको लागि उहाँ अल्कोहल खानै पर्छ बाँच्नको लागि, हामीलाई त्यो आवश्यक छैन, अनि हामीले खाइरहेछौँ त्यो, अनि हामीले चाहिँ आश्रममा जर्सी पालेका छौँ, हाम्रा देवालय मठालय कि यी सम्पूर्ण पिठाधीशहरू जति हुनुहुन्छ उहाँहरूले जर्सी पालेर जर्सीको दुध दही घिउ खाइरहनु भएको छ, यता चिच्या हुनुहुन्छ गाई सडकमा गए, गाई सडकमा गए भनेर चिच्याएर हुँदैन नि, सडकमा गएको गाईलाई छोपेर ल्याएर हामीले पालौँ न, त्यसै काठमाडौँको सबै जति पनि चाहिँ के अरे मठाधीशहरू छन् स्वर्गद्वारी कुरा गरौँ, स्वर्गद्वारी पनि आधा जर्सी भरिसकेको छ भने जनावर जनावरमा पशु पक्षीमा हामीले प्राणीहरू भेदभाव गरे होइन, तर गुणको पूजारी त गर्नु पर्यो नि, गुणको त पूजा गर्नु पर्यो नि, गुणको बखान त गर्नु पर्यो नि, जर्सीमा जुन गुण हुन्छ त्यो गाईको गुणमा जस्तो हुँदैन, उसमा भिन्नै प्रकारको, उसले चाहिँ नकारात्मक ऊर्जा दिन्छ, उसको चाहिँ आयु नै उसको 14-15 वर्ष मात्रै हुन्छ, ऊ मर्छ पनि क्यान्सर लागेरै मर्छ, ऊ उसको शरीरमा जीवित क्यान्सरका जीवाणुहरू छन्। अब पश्चिम वैज्ञानिकहरूले भनेका छन् कि जर्सीको दुध दही खाने मान्छेलाई डायबिटिज प्रेसर त स्वभावैले हुन्छ, अन्तिममा क्यान्सर पनि हुन सक्छ भने, जस्तो सुर्ती तम्बाकुहरू खाने मान्छे, गुटका खाने मान्छे, चोरोट बिरी खाने मान्छेहरूलाई क्यान्सर हुन सक्छ भनेर लेखा हुन्छ नि चेतावनी, त्यही हो जर्सीको दुधमा पनि हुन सक्छ भन्ने चेतावनी दिने हो, उनीहरू दिएका छन् नि त, हामीले त भन्ने होइन, हामीले त पुतना भन्ने शब्द भनिदिएका छौँ, ठिकै हो, पुतना पनि एउटा स्त्री थिइन् नि त, कृष्ण किन मार्नु पर्यो त स्त्रीलाई, सम्मान गर्ने, स्त्रीको सम्मान गर्ने, पूजा गर्ने त हाम्रो यत्र नार्यस्तु पूजन्दे रमन्दे तत्र देवता भन्ने चाहिँ छ त पर्छ, तर पनि कृष्णले पुतनालाई किन मार्नुभयो त, रामले चाहिँ के अरे उसलाई किन मार्नुभयो, ताडकालाई किन मार्नुभयो त भने, त्यो के त

0: दुष्टको स्वभाव जो दुष्ट स्वभाव बोकेको छ त्यसको वध गर्नुपर्छ। त्यस्तै गरेर हामीले भेदभाव त गरे होइन, गाई जर्सीलाई लगेर चाहिँ खोलामा बगाइदिउँ भिरबाट खसालिदिउँ भने त होइन, तर गुण रूपमा के छ भने यदि हामीले पाल्ने हो र संसार गर्ने हो भनेपछि गाईको सानिध्यतामा बसौँ, गाईलाई पालौं, जर्सीलाई छुट्टै राखौँ न, आश्रम आइसकेका छन् भने उसलाई छुट्टै राखौँ, उसको जीवन भनेको 14-15 वर्षमा समाप्त भइहाल्छ, उसको प्रजनन क्रिया नगरौं, गाईलाई पालौं, नन्दी पालौं, बिस्तारै बिस्तारै यो 20-25 वर्षमा आफै बाँच्छन् यिनीहरू, यसको यो त गर्न सक्यो त व्यवस्थापन गर्न सकिन्छ, यही भन्छौ हामीले। गएर तपाईँले चाहिँ जर्सीको दुध खाने अनि गाई रक्षा गर्छु भने कसरी गर्नुहुन्छ तपाईँले? तपाईँले बिहान उठ्ने बित्तिकै कलगेट गर्नुहुन्छ, दन्त मञ्जन प्रयोग गर्नुहुन्छ, अनि चाहिँ तपाईँले चाहिँ हाम्रो गाईको गोब्यबाट प्रयोग गरेर मञ्जन प्रयोग गर्नुहुन्न, कसरी गाई रक्षा हुन्छ? गाई रक्षा गर्नलाई त व्यापार गर्नु पर्यो गाईको। एउटा कुरा त विदेशबाट जाने पैसा हामी रोक्छौ कलगेटको रूपमा, कोका कोला खाने रूपमा, कोका कोलाको साथ हामीले गोमूत्र खाने सेवन गरौं न त, मुही खाने विचार गरौँ न, कमसेकम एउटा अभियान चलाउँ, ल हामीले गाईको मुही मात्र खाने एउटा अभियान चलाउँ त मुही पूर्ति हुन्छ त भोलि। बजारको नियम के हुन्छ भने माग गरौँ पूर्ति आउँछ, म शुद्ध दूध मात्र खान्छु भने बस्यो भने शुद्ध दूध पनि प्राप्त हुन्छ एकचोटि। त्यस कारणले यो अभियान यही हो, गाई रक्षा गर्ने केवल भनेर मात्रै हुँदैन, गर्ने गर्ने के त भने यही हो, जो हामी परम्परागत चिकित्सालाई परम्परागत उपचारलाई जसले स्थापित गर्न खोज्नु भएको छ त्यो क्षेत्रमा लागेका मान्छे चिकित्सामा लाग्ने, कृषि क्षेत्रका लागि मान्छेलाई कृषिमै लगाउने, कृषिमै प्रयोग दिने र कृषिमै ट्रेनिङहरू दिने र कृषि कृषकलाई त्यो खालको उत्पादन गराएर भरोसा दिलाउने, गाईको उत्पादनबाट पनि उत्पादन कम हुँदैन है खेतीमा गर्नुहोस्। अझ रैथाने बिउ रक्षा गर्ने पनि एउटा अभियान छ, त्यो साथमा हाइब्रिड प्रयोग गर्ने हुँदैन, हाइब्रिड भने के त भने चेतना स्तरलाई मार्ने, जर्सी जस्तै हाइब्रिड अनाज फलफूल सबै हाइब्रिड, तरकारी हाइब्रिड, हाइब्रिड खाँदा मिठो होला, बाह्रै महिना देखिएला, बाह्रै महिना उत्पादन होला, देख्ने बेलामा राम्रो देखिएला, चिल्लो देखिएला, कोटिलो देखिएला, रस अधिक देखिएला, तर हानिकारक चाहिँ छ त्यो, किन त्यसले चेतना स्तरलाई मार्छ। जसरी त्यसको बीज अब त जीएम क्रप आइहाल्यो, जेनेटिकली मोडिफाइड क्रप जसको बिउ पनि छैन, कागती यस्तो आजभित्र गएर बिउ छैन, हेर्नुहोस् हामीलाई त्यही चाहिन्छ, अरे यो यति रस रहेछ बिउ छैन बिउ। अब यदि बीज नभएको चिज हामीले खायौँ भने हामी त बीज रहित हौला त, हामी नपुग्छ हुँदैनौँ, भएको समस्यामा त्यही छ त, समाजमा देखिया छ नि 15-20 वर्ष भयो विवाह गरेको सन्तान उत्पत्ति हुँदैन, हाम्रो जीवनशैली चाहिँ ठिक छैन, खानपान ठिक छैन, अनि कसरी चाहिँ हामी सक्षम बन्छौँ, कसरी राष्ट्र निर्माणको लागि एउटा योद्धा कसरी निर्माण गर्ने हो भोलि? भोलि विदेशीको हत्या भयो लड्ने खै मान्छे, हिजो यति चाहिँ 20-25 हजार सेना चाहिँ महिला पुरुषले गर्दाखेरि अङ्ग्रेजको त्यत्रो शक्तिशाली सेना लखटेको चाहिँ हाम्रो पुर्खाहरू, अहिले हामीमा चाहिँ के अरे गुलामीपना, हाम्रोमा चाहिँ अहिले चाहिँ दासत्वको चाहिँ प्रवृत्ति कसरी आएको छ भने यही आचरण, यही खानपिन, यही जीवनशैलीबाट आएको छ। यसलाई पूर्ण रूपमा बदल्ने, भान्सा बदल्ने पनि अभियान हाम्रो साथमै छ। फेरि फेरि भान्साको बारे म अर्कोचोटि बसाइमा भन्छु, भान्सालाई कहाँ बिग्रेको छ, कसरी सुधार गर्ने,
1: गाउँकै कुरा गरौँ,
0: आज केवल गाई र गव्यको कुरा,
1: गव्यको अघि हजुरले प्रसङ्ग निकाल्नुमै हामी त धेरै कमाउनु पर्यो, धेरै नाफा हुनु पर्यो भन्छौ नि त, जस्तै अब स्वदेशी गाईको संरक्षणले नेपालको कृषि प्रणाली र जैविक खेतीमा चाहिँ कस्तो योगदान दिन सक्छ, आमदानी बढाउन सकिन्छ त?
0: पहिलो कुरा के हुन्छ भने कृषिमा उत्पादन धेरै दिनु पर्यो किसानलाई, किसानले जे पनि गर्ने हो व्यापारको लागि गर्ने हो, उत्पादनकै लागि गर्ने हो। अब एक कट्ठा खेतबारीमा मकै धान कति फल्छ त, कोदो कति फल्छ त अनुमान गर्ने, र त्यसमा के लागत भएको छ, युरिया हाल्दाखेरि हामीले कति लागत गर्यौं र कति उत्पादन गर्यौं, कति मुनाफा गर्यौं, 500 रुपियाँ किलो बिउ मकैको बिउ ल्याएर एक कट्ठामा रोप्दाखेरि युरिया हालेर खेती गर्दाखेरि त्यसमा लागत कति भयो, अनि उत्पादन भएर हामीले कतिमा बेच्छौं? 100 रुपियाँको किलो पनि बिक्दैन हेर्नुहोस् मकै, यति दूर छ हाम्रोमा, हाम्रोमा 190-200 रुपियाँको 5 किलोलाई भनेपछि 20 रुपियाँ 25 रुपियाँ 30 रुपियाँ किलो 35 रुपियाँ किलो मात्रै, मुस्किलले 40 रुपियाँ किलो गयो भने त मुस्किलले मकै जाने हो, 500 रुपियाँ किलो मकै ल्याउँछौँ हामीले, युरिया हालेका छौँ, मेहनत धेरै गरेका छौँ, गबारो लाग्यो त्यो हाइब्रिड बिउमा पहिलेदेखि रोग लागेर आएको हुन्छ, त्यो रोग लगाइन्छ मुस्किलले, त्यो जानी जानी लगाइन्छ, उनीहरू लगाउँछन् त्यो रोगै पठाइदिन्छन् उनीहरूले, नयाँ नयाँ प्रकारको रोग कृषिमा पनि आएको छ, बालीमा पनि आएको छ, मान्छेमा पनि नयाँ नयाँ प्रकारको रोग लागेको छ, कृषि पनि नयाँ नयाँ रोगमा ग्रसित छ भने त्यसलाई पनि चाहिँ गरेर हामीले फेरि अब औषधि छिट्नु पर्यो, फेरि केमिकल हाल्नु पर्यो भने हामीले रैथाने बिउ जो हाम्रो स्थानीय बिउहरू थियो, हिजो हामीले धानको बिउ आफै राख्थ्यौँ, कोदोको बिउ आफै राख्थ्यौँ, हामीले हिजो भिन्डीको बिउ आफै राख्थ्यौँ, मकैको बिउ, हरेक प्रकारको बिउ राख्ने एउटा चलन थियो हामीमा घरमा, खेती भएपछि राम्रो चाहिँ एकदम लायकको चाहिँ बिउ छानेर त्यसलाई फल छानेर बिउ राख्ने, त्यसले के गर्थ्यो भने यी विदेशी कम्पनीहरू चलेका थिएनन्, जति पनि यी बिउ बनाउँछन् सबै विदेशी कम्पनी हुने, बेच्ने नेपालीको दोकान होला, नेपालीले बेच्ला, नेपालीले किन्छौँ हामीले, तर मूल के हो भने पैसा विदेशीतिर जाने हो, त्यसकारण यो विकासे बिउको नाउँमा हामीले किसानलाई त्यस्तो खालको बिउ ल्याइरहेको छ, नयाँ नयाँ रोग माटोमा लागेको छ, नयाँ नयाँ चाहिँ एउटा रोग आइरहेको छ, झार नयाँ नयाँ खालका झार घाँसपातहरू आइरहेका छन्। यसलाई हामीले निर्मूल गर्नका लागि एउटा अभियान के छ भने किसानलाई आफ्नो लोकल बिउ जो स्थानीय रूपमा रैथाने बिउ भनौँ न, धानको पुरानो नस्लका हाम्रो कम्तीमा पनि 50-60 प्रकारका धान नेपालमा थिए होइन, यस्तै गरी तरकारीहरू अनेकौं प्रकारका। तपाईँ भिन्डी एकचोटि लगाउनु भयो भने 6 वर्ष भिन्डी फल्थ्यो, हेर्नुहोस्, 6 वर्षमा एकचोटि लगाएको भिन्डी 6 वर्षसम्म फल्ने कहीँ छ त्यो विज्ञान? यो जतिसुकै विज्ञान भने पनि अहिलेको हाइब्रिडको भिन्डी ल्याउनु नि त, भिन्डी भनेको 1 वर्ष टिक्दैन, जेठसम्ममा भिन्डी सकिन्छ, अब बर्खाको भिन्डी आउँछ बर्खामा सकिन्छ फेरि। किन? जो हाम्रो लोकल बिउ थियो भिन्डीको एकचोटि लगाउनुहोस्, माथि बढ्छ फल्छ अनि फेरि त्यसको हाँगासाँगा काटिदिनुहोस् फेरि पलाउँछ। 6 वर्षमा एउटा भिन्डीको फल फल्थ्यो, भान्टा चाहिँ के अरे वर्षैसम्म फलिरहन्छ भान्टा, खुर्सानी 12 महिना फलिरहने खुर्सानी भने, यस्तो खालको चाहिँ हामीमा हिजो बिउ थियो। म पनि एउटा किसानको छोरो हुँ, हाम्रो खेतमा हिजो एक ठाउँमा 7 कट्ठा खेत छ, त्यो 7 कट्ठा खेतमा हिजो हामीले रैथाने बिउ लगाउँथ्यौँ, जडन धान थियो, गोपाले धान थियो होइन, यस्तो खालको चाहिँ धान लगाउँदाखेरि हिजो हामीले 40-45 मुरी धान भित्रिएको हो, हलोले जोतेर गोबर हालेर गोमूत्र हालेर कुनै रासायनिक पदार्थ नहालेर अझ त्यसमा हामीले आलु खेती बीचमा, प्याज खेती बीचमा, लसुन खेती बीचमा गरेर फेरि धान खेती, फेरि मकै खेती गरेर फेरि धान खेती, 12 महिना त्यो चाहिँ खेत बाँझो रहँदैन थियो कहिले पनि नजिकको भावनाले। त्यति गर्दाखेरि पनि 40-45 मिनट धान भित्र्याउने मान्छे लगानी जिरो, घरमा गाई भैँसी पालेको छ त्यसको मल हालेका छौँ, त्यसको गोबर हालेका छौँ, बाहिर लगानी शून्य लगानी छ, शून्य बजेट भयो, शून्य बजेटको खेती गर्ने चाहिँ यो अभियान। अनि त्यसको उत्पादन गुणस्तरीय पनि भयो, धेरै पनि आयो थियो, अहिले त्यही खेत हो। अहिले हाम्रोमा ट्र्याक्टर आयो, हलो छैन, गोबर छैन, युरिया आयो, डिएपी आयो, पोटास आयो, त्यसमा बिउ हाइब्रिड आयो, महँगो महँगो बिउ आयो, तर अहिले 18 मुरी धान छैन, 20 मुरी धान फल्दैन, अनि हामी कहाँ गयौँ त कृषि क्षेत्र खै त हाम्रो हिजो नेपालले चाहिँ खाद्यान्न सप्लाई गर्ने निर्यात गर्ने देश, अहिले चाहिँ हामीले आयात गर्नुपर्छ टमाटर विदेशबाट, कागती विदेशबाट, यो फूल लगाउने फूल माला लगाउने फूल हाम्रो चाहिँ विदेशबाट, अब जनै पूर्णिमा आउँदैछ यो जनै चाहिँ धागो बाँध्ने चिनले पठाउँछ, हेर्नुहोस्। हामी गफ मात्रै गर्ने भयौँ कि हामी काम गर्दैनौँ? सारा नेपालमा हेर्नु होला जग्गा जमिन, म त धेरै तराई क्षेत्रमा धेरै घुम्छु, अन्नको भण्डार भन्ने तराईलाई भनिन्थ्यो, हरियो वन नेपालको धन, यो अन्नको भण्डार तराईमा जग्गा जमिन धेरै बाँझा छन्, हेर्नुहोस्, युवा छैनन् सबै विदेश, वृद्धहरू चाहिँ सबै वृद्ध आश्रममा, अनि बाँकी बाउआमा सहरमा डेरा ल्याएर बस्ने, गाउँ गाउँमा जग्गा बाँझो छ। हिजो तिनै जग्गामा उत्पादन हुन्थ्यो, खेतीपाती हुन्थ्यो, अहिले सामुदायिक वन बनाइयो, सामुदायिक वन बनाएर हाम्रो मूर्ख बनाइयो, गाई भैँसी चर्न दिँदैनन् वनमा, जल जमिन जंगल पहिलो अधिकार पशुको गाईको हो, गाईको अधिकार वञ्चित गरेर हामी जीवित रहन सक्छौँ? गाईलाई सडकमा छोडेर चाहिँ गाडीले हानेर मारिरहेछ, कसैले चाहिँ हँसियाले हतियाडाले हाने चाहिँ उसलाई हतियाले हाने चाहिँ घाइते बनाइराखेका छन्, काँडे तार हालेछ, काँडे तारमा गाई गएर अल्झेका छन्, मरेका छन् त्यहाँ भने, यो दुर्दशा। गौको संरक्षण गर्नलाई एउटा कमसेकम राष्ट्रिय जनावर मानेको छ भने संविधानले सरकारले एउटा गौ आरक्षण निर्माण गरोस् न त, बाघको आरक्षण गरेछ, गिद्धको आरक्षण भनेछ, गैंडा आरक्षण गरेछ, बाबा प्रकृतिलाई सन्तुलनमा राख्ने, सृष्टिलाई सन्तुलनमा राख्ने एउटा माता सरोको चाहिँ मानेको चाहिँ गौ वंशलाई चाहिँ हामीले रक्षा गर्नको लागि एउटा नेपालको ठूलो जंगललाई आरक्षण त निर्माण गरौँ न, गौ आरक्षण भने निर्माण त गरौँ कमसेकम, गाई मार्नेलाई चाहिँ के अरे आजीवन कारावास गरौँ न, गैंडा मार्नेलाई र हात्ती मार्नेलाई यी चाहिँ के अरे बाघ मार्नेलाई के गर्छ सरकारले? त्यहाँ गाई गाडीको गति पनि सीमित गर्दैछ, आरक्षणमा जानुहोस् तपाईँ पश्चिमतिर जानुहोस्, बर्दिया बाँके बर्दियातिर जानुहोस्, त्यहाँ जाने बेलामा गाडीको स्पिड पनि सीमित, 40 किलोमिटर भन्दा प्रति घण्टा गाडी घुमिकाउन पाइँदैन, दण्ड दिन्छ त्यहाँ आर्मी बसेको छ, अनि गाईलाई चाहिँ सडकमा ठोक्दै मार्दै गर्ने, विशालदै मार्दै गर्ने, खै कानून? यो पनि सरकारलाई झगझगाउनु पर्ने छ, कानूनको रूपमा चाहिँ अभियान यो पनि छ, भोलि आन्दोलन गर्नुपर्ने स्थिति आउँछ, भोलि सिंहदरबारमा गाई लगेर घोलिदिउँ त हामीले, एउटा पहिला संगठन निर्माण गरौँ, पहिला सक्षम बनाऊ हामी, माग गरौंला, यदि भएन भने गाई लगेर सिंहदरबारमा घोलिदिन्छौँ हामीले भोलि, एउटा आन्दोलन त हो कि होइन, कि मारोस् गाईलाई? त्यसकारणले हाम्रो माग छ पटक पटक सामुदायिक वनमा खुल्ला गरौं, गाईलाई पसालौं, गाईलाई चरण गरौं, आरक्षण जति पनि छ नेपालमा, गाई गएर बाघलाई के हानि हुन्छ र? बाघलाई झन् चारो हुन्छ गाई त, हो कि होइन? अशक्त गाई र बाछा बाछालाई बाघले पनि खाला, के भयो र त्यहाँ? उसको पनि आहार चाहियो, यदि बाघलाई बचाउनु छ भने जंगलमा गाईलाई पनि हुल्नुपर्छ। चैत वैशाखमा चाहिँ जंगलमा आगो लगाएर घाँस नाश गर्ने अनि गाईलाई पस्न नदिने कुन चाहिँ विज्ञान होइन, के गरिरहेछ सरकारले? हेर्नु त त्यत्रो खर्च गरेको छ आर्मीले चाहिँ त्यति त्यति बटालियन राखेको छ आरक्षमा, के गर्छन्? घाँस बढी, अब बर्खामा बढी घाँस हुन्छ, अब त्यो जंगल हुन्छ भनेर जेठमा सुके हुन्छ आगो लगाइदिन्छन् जंगल, कमसेकम गाईलाई पस्ने त्यो घाँस खान्छ नि गाईले, गाईले ठुलो रुख काटेर खाने होइन कि, ठुलो रुख लुचेर खाने होइन गाईले, गाईले त्यही घाँस खाने त हो नि, अनि त्यही गोबर दिन्छ, त्यही गोमूत्र दिन्छ, अनि त्यहाँ के हुन्छ? त्यहाँ गुहेकेर आउँछ, गुहे किराको विज्ञान कसले बुझ्याछ? गणेलाको विज्ञान कसले बुझ्याछ? यहाँ एउटा गुहे किरो कम्तीमा 3 मिटर तल जान्छ, 3 मिटर माथि उता जान्छ, 3 मिटर माथि आउँछ, त्यति तमको पाल पार्छ उसले। त्यो पालमा आकाशको पानी चाहिँ त्यहाँ गएर जमिन मुनिको जल भण्डार चाहिँ बढाउँछ उसले, जलको सतह चाहिँ माथि ल्याउँछ त्यसले। अनि त्यसै गरेर चाहिँ बाढी पहिरो आउँदैन, भुछे हुँदैन, जंगलमा पूर्ण चाहिँ 12 महिना हराभरा हुन्छन्। हजुरले गाई चरण गराएको जंगलको जुन एउटा वृक्षको जुन बढ्ने क्षमता हो, कति वर्ष 10 वर्षमा 15 वर्षमा एउटा पेड रुखको चाहिँ एउटा पेड कति कति मोटाइ हुनुपर्ने, कति गोलाइको हुनुपर्ने, अहिले त्यो वृद्धि भएको छैन। यी चाहिँ के वनस्पति शास्त्रीहरू छन्, यी पर्यावरण शास्त्रीहरू छन्, यी जति पनि छन् त्यहाँ गएर एउटा टेप इन्ची टेप लगाएर चाहिँ त्यो पेडको गोलाइ नापुन् न यिनीहरूले, एउटा वृक्षको पेडको गोलाइ नापुन् त। गाईलाई 10 वर्ष 15 वर्ष नियमित जंगलमा हालम, त्यो जंगल र गाई पस्न नदिएको जंगलको स्वरूप परिवर्तन हुन्छ। त्यहाँ विभिन्न प्रकारका वनस्पतिहरू, विभिन्न प्रकारका फलफूलहरू जाग्छन्। हिजो म पनि ग्वाला गएको मान्छे हो, हिजो हामी ग्वाला जाने बेलामा त्यहाँ अम्बाको फल थियो, हेर्नु जामुनको फल थियो, यस्तै विभिन्न प्रकारका फलहरू हुन्थे, बाँदरहरू उतै भुल्थे जंगल। यहाँ किसानको चाहिँ खेतमा आएर बाँदरले हानि गर्दैनथे, अब अहिले जंगलमा केही पनि छैन, हेर्नुहोस् खालि काँडादेखि लिएर चाहिँ त्यो अनावश्यक रूप बिरुवा घाँस मात्रै छन्, आगो लगाइदिन्छन्। अनि बन्दरले सताएको छ, बाँदरले सताएको छ, अनि हामीले बाँदरलाई मार्न अस्ति हिजो त एउटा दर्दनाक स्थिति कहाँ देखाएको थिएँ मैले, बाँदरलाई चाहिँ एउटा खाल्डोमा हालेको थिएँ, 50-60 बाँदर मरेको, हेर्नुहोस् मारे त होला नि कसैले, बाँदर आफै मर्दैन नि कहिले पनि, रोगले मर्दैन बाँदर भने कसैले बिसाले होला सायद। यो दुर्दशा चाहिँ छ हाम्रो, यो सम्पूर्ण पर्यावरण चाहिँ जो यो हाम्रो इको सिस्टम छ यो खलबलिएको छ गाईको कारणले। यदि गाईलाई हामीले जंगलमा चराउन दियौँ, बेरोकटोक जंगलमा जान दिउँ र हामीले गाई पालन शुरू गरौँ, गौशालामै किन नहोस् गाई पालन शुरू गर्यौं भनेपछि फेरि हामीले चाहिँ त्यो संकट, बाँदरको संकट पनि हुँदैन, बन्देलको संकट पनि हुँदैन। गाईलाई जंगलमा छर्न साथ बन्देल आफै टारिन्छन्, बन्देल लुग्ने ठाउँ हुँदैन, गाईले घाँस खाइदिन्छ, त्यसपछि बन्देल त्यसै पनि होला आफ्नो ठाउँमा महत्व त होला, किसानको लागि त हानि गरिरहेछ नि उसले। बाँदर, बाँदरले उही जडीबुटीको त्यो बाँझो जमिनमा हामीले केरा खेती गरौँ, जामुनको खेती गराइदिउँ, अम्बा लगाऊ, आँप लगाइदिउँ, विभिन्न प्रकारको फलफूल खेती टन्न जंगलमा चाहिँ विकास गरिदिउँ न, बाँदर त उही खान्छ त सक्यो। अहिले दूर दुःख त के होला भने भोलि अरे त्यहाँ जंगलमा फल फल्याएको छ भने मान्छेले नै गएर ल्याइदिएला फेरि भोलि, हामी त त्यहाँसम्म भइसक्यो, बाँदरभन्दा सुत्र बासमा हामी
1: भइसक्यो।
0: त्यसकारणले यी सम्पूर्ण संकटलाई, एउटा मात्रै होइन मैले भने पर्यावरणीय आएको असन्तुलनलाई, सबै असन्तुलनलाई सन्तुलनमा ल्याउने काम गाईले गर्छन्। गाई पालन हाम्रो शरीरलाई सन्तुलन ल्याउँछ भने गाईको गव्य सेवन गर्ने।
1: थोरै गोमूत्र तर्फ जाउँ होइन, यतिकै गोमूत्र चाहिँ डाइरेक्ट खान हुन्छ कि हुँदैन? अहिले हामीले चाहिँ गोअर्ग भनिरहेको हुन्छौ होइन, गोअर्गलाई चाहिँ कसरी प्रशोधन गरिन्छ र यो के केमा प्रयोग हुन्छ?
0: गोमूत्र अब संस्कृतमा एउटा श्लोक छ, गोमय बसते लक्ष्मी गोमूत्रे धनवन्तरी, अब यो सानो सूत्र छ तर यसले विशाल अर्थ ओगटेको छ। यसले गोमय बसते लक्ष्मी, अब लक्ष्मी भनेको हामी धनकी देवी भनेर पूजा गर्छौं, जो धनी बन्न चाहन्छ, जो सम्पन्न बन्न चाहन्छ, जो ऋणमुक्त हुन चाहन्छ, लक्ष्मीको फोटो राखेर पूजा गर्छौं हो कि होइन? तर जीवित लक्ष्मीलाई हेला गरेका छौँ हामी, जीवित लक्ष्मी छन् गौ लक्ष्मी भनेर, लक्ष्मी पूजा दिन एक दिन चाहिँ धूप छल्काएर त्यो माला लगाएर पूजा हुँदैन, गाईको सेवा गरौँ, प्रत्यक्ष सकिन्छ, प्रत्यक्ष नभए अप्रत्यक्ष, अप्रत्यक्ष मतलब गाईको गव्यहरू सेवन गरौँ, गाईबाट उत्पादन भएका चिजहरू सेवन गरौँ, त्यो पनि प्रत्यक्ष लाभ भयो। यस्तै गरेर के हो भने यदि धनी हुन चाहन्छौँ हामी भने, परिवारलाई समाजलाई राष्ट्रलाई सम्पन्नशाली समृद्धशाली बनाउन चाहन्छौँ भने, धन कमाउनु छ पैसा कमाउनु छ भने गाईको गोबरको व्यवसाय गरौँ। गोबर के व्यवसाय गर्ने मैले भने अघि, यो पञ्चगव्यको साबुन बनाऊ, व्यापारमा गयो कमसेकम, अनि त्यसपछि दान्त मञ्जन शुरू गरौँ, दाँत मान्न शुरू गरौँ। अब अहिले आएको चाहिँ सबैभन्दा ठूलो संकट अहिलेको यो एउटा चाहिँ प्रसङ्ग बस उठिहाल्यो, म एउटा चिज देखाउँछु यहाँ। सबैको घर घरमा, सबैको व्यक्तिको, हरेक व्यक्तिको चाहिँ साथमा मोबाइल छ हेर्नुहोस्, अनि सबैकोमा एउटा एउटा मोबाइल त होला, कसैको दुईवटा मोबाइल होला, कसैको एउटा मोबाइल होला, मोबाइल त छ। अब त्यो मोबाइलले हामीलाई के हानि गरिरहेछ त हामीले त्यो सबैलाई थाहा हुँदैन। त्यो मोबाइल सम्बन्धी त्यसको रेडिएसन, त्यसको जुन विकिरण हो प्रभाव, जस्तो यो इलेक्ट्रोनिक मिडिया चाहिँ जति पनि अहिले यहाँ चलिरहेको छ यसमा पनि विकिरण आइरहेछ, यो कोठालामा पनि भयंकर विकिरण छ यहाँ, अब आँखाले देख्न सकिँदैन र पो त, यहाँ पनि रेडिएसन छ। यो रेडिएसनमा प्रभाव के गर्छ भने तपाईँ दैनिक यहाँ बस्नुहुन्छ, तपाईँको शरीरमा तनाव उत्पत्ति हुन्छ, मन अधीर हुन्छ, मन अस्थिर हुन्छ, मुटु कमजोर हुन्छ, कलेजो कमजोर हुन्छ, किडनी कमजोर हुन्छ, शारीरिक अङ्ग त कमजोर हुन्छ नि हुन्छन्, हाम्रो मन र मस्तिष्कलाई पनि यो रेडिएसनले चाहिँ असर गरिराखेको छ। अब गर्ने के त भनेपछि यो कोठालाई, यो च्याम्बर चाहिँ जुन छ, यो क्याबिन छ, यसमा तपाईँहरू लामो समय बस्नुपर्ने हुन्छ, यसलाई अब हामीले पूर्ण रूपमा रेडिएसन मुक्त गरौं अब यो क्षेत्रलाई रेडिएसन मुक्त गर्नलाई अब विज्ञानमा केही छ भन्नुहोला कोही विज्ञानीसँग कोही वैज्ञानिकसँग केही पनि छैन हामीसँग छ गौमाता के हो भने यो एन्टी रेडिएसन चिप्स जसलाई हामी अङ्ग्रेजीमा भनौँ एन्टी रेडिएसन चिप्स हो यो यसले कुनै पनि प्रकारको विकिरण एउटा मात्रै होइन फेरि तपाईँको चाहिँ सूर्यबाट आएको विकिरण होस् अनि तपाईँको चाहिँ के अरे अन्तरिक्षबाट आएका विकिरणहरू होस् चाहे यी मोबाइलबाट आएको विकिरण होस् चाहे अन्य इलेक्ट्रोनिक मिडियाबाट चाहे कि यो बत्तीबाट यसबाट पनि विकिरण आइरहेछ कुनै पनि प्रकारको आणविक बम विस्फोट भयो पनि जस्तो उता युद्ध चलिरहेछ त्यहाँ त्यसको पनि एउटा विकिरण आउँछ कुनै पनि प्रकारको विकिरणलाई एकदम शून्यमा झार्ने काम गर्छ यो गोबरबाट बनेको चिप्स हो यो हामीले गोबरबाट यस्तो अब यो कति ग्रामको हिसाबमा गर्दाखेरि गोबरलाई अब कति होला यो 2 ग्राम पनि छैन हेर्नुहोस् हो कि होइन यसमा चाहिँ अब एउटा ऊ लागेको छ पछाडि क्यानभास बाहिर कागज छ लगानी लागेको छ यतिलाई हामीले 100 बेच्छौँ फुटकरमा यसलाई हामीले 50 रुपियाँमा चाहिँ होलसेलमा दिन्छौँ सबैको मोबाइल पछाडि सबैको चाहिँ ल्यापटपहरूको कम्प्युटरको पछाडि चिपकाइदिनुहोस् यसले यसबाट निस्किने जो विकिरण हुन्छ यसलाई चाहिँ शून्य गरिदिन्छ यसले त्यस कारण यही हो गोबरमै पछि त लक्ष्य यही हो धनी हुने कसरी त्यतिकै गोबर हजुर म गोबर ल्याएको छु किन्नुहुन्छ कि भन्दै बाल्टी मालेर बेच्न जाने भने पागल भन्ला हो कि होइन तर हामीले गोबरलाई पैसामा बनाऊँ न अलिकति यो मेहनत गरौँ अझ राम्रो गराउनुहोस् 1000 रुपियाँ बेच्ने गरी मञ्जन छ यो छ अनि हाम्रो यो भित्तामा जति पनि चाहिँ गरी यो डेकोरेसनको सामानहरू छन् गोबरबाट बनाऊ स्वस्तिक चिन्ह राखेर झुन्नाइदिउँ ओम लेखेर झुन्नाइदिउँ अनि त्यसो गरी एउटा गणेशको गोबरको मूर्ति बनाएर हित राखिदिउँ लक्ष्मीको मूर्ति बनाएर राखिदिउँ कृष्णको मूर्ति बनाऊँ सानो सानो डाई पाइन्छ गोबरको बनाऊँ पेन्टिङ गरौँ राम्रो गरौँ देख्नलाई पनि सुरक्षित हुन्छ पूजा गर्ने बेला त्यही पूजा गरिदिउँ धुप बालिदिउँ के जान्छ र त्यहाँ भने यसरी गोबरका सम्पूर्ण प्रकारको उत्पादन बनाएर हामीले धनी हुन सकिन्छ यसकारणले हामीले के भयो गोमाया बसे लक्ष्मी खास रूपमा लक्ष्मीलाई त्यो पूजा गरौं गाई साक्षात लक्ष्मी हुन् जीवित लक्ष्मी हुन् लक्ष्मीको फोटो पूजा गरेर हुँदैन गाईलाई पूजा गरौं गाईको गब्बेहरूलाई चाहिँ हामीले लक्ष्मीको रूपमा चाहिँ पूजा गरेर त्यसलाई धनी भनौं यो हो अनि गोमूत्र धनवन्तरी अब धनवन्तरी ऋषि भनेका को मान्छे हुन् भनेपछि आरोग्यका देवता कुनै पनि प्रकारको रोगलाई निर्मूल गर्ने जुन एउटा देवता हुनुहुन्थ्यो उहाँ हुनुहुन्छ धनवन्तरी जति पनि चाहिँ रोगहरू संसारमा एउटा मात्र होइन अनेकको नाममा होलान् शरीरलाई रोगमुक्त गर्ने देवता हुन् धनवन्तरीको पूजा गर्छौँ हामीले त गोमूत्रमा साक्षात धनवन्तरीको वास छ जस्तो गोबरमा चाहिँ लक्ष्मीको वास छ त्यस्तै गरी गोमूत्रमा धनवन्तरीको वास छ गोमूत्रले ठिक नगर्ने केही पनि रोग छैनन् तर त्यसलाई अब प्रयोग गर्ने तरिका जान्न पर्यो अब सिधै चाहिँ गरे एक बोतल गोमूत्र हाले चाहिँ सारा बेच्दै जाने पागल पनि भन्लान् कसैले समत्लान् पनि हे के विचार छ भन्लान् खाने बेला पनि दुर्गन्ध होला हो कि न त्यहाँ चाहिँ गएर अब गोमूत्र पुरानो भयो भने फेरि अलिक धेरै बढी कडा पनि हुँदै जाला भने के छ भने यो एउटा विधि छ एउटा त अब गोमूत्रको संकलन गर्ने 16 विधि छन् त्यो 16 विधि पालना गरेकै हुनुपर्छ जति बेला मनला जस्तो मनला त्यस्तो गायो जति बेला मनला त्यति बेला गाई थाप्दै ल्याउँदै गर्ने होइन पहिला गाई छनौट गर्नु पर्यो सुरुमा म विज्ञानतिर म जान्छु गाई छनौट गर्ने सिधा जर्सी र वर्णशंकर भएको त्यसको गाई चिन्ने तरिका छ यो मैले दिएको पुस्तकमा सानो तरिका छ गाई चिन्ने तरिका छ यसमा गाई चिन्ने तरिका के छ भनेपछि गाईको सिङ हेर्ने गाईको अनुहार हेर्ने गाईको शरीरको बनोट हेर्ने गाईको पीठ हेर्ने गाईको जुरो हेर्ने गाईको गलकम्मल हेर्ने अगाडि माला हुन्छ गाईको खुर हेर्ने यो विधिबाट चाहिँ गाई छुट्याउन सकिन्छ उसको आवाज सुन्ने गाईको आवाज हेर्नु कति मधुर हुन्छ जर्सीको आवाज सुन्नु होला त कठोर त्यो रोग नलागे मान्छेले पनि वितृष्ण हुने रोग लाग्ने जस्तो चाहिँ के अरे आवाज हुन्छ उसको त्यसकारण यसरी लोकल गाई चिन्ने पहिला गाई छुट्याउने हाम्रो रैथाने गाई हो कि होइन छुट्याउने अनि गाई छुट्याइसकेपछि अब रोगी छ कि निरोगी छ पत्ता लाउनु पर्यो रोगी गाईको पत्ता खुवाउनु हुँदैन रोगी गाई हुनु भएन अब रोगी र निरोगी चिन्ने तरिका सजिलो छ त्यसको लागि कोही ल्याब परीक्षण गर्नु पर्दैन उसको रगत चेक गर्नु परेन खुन जाँच के अरे पिसाब जाँच गर्नु परेन आवश्यक परेन कसैको पनि सजिलो विधि चाहिँ के गर्ने भने गाईलाई गएर हेर्ने गाईको कान समात्ने सिधा गाईलाई कान समात्नुहोस् गाईको कान यदि चिसो छ भने त्यो गाई रोगी छ यति सजिलो विधि एक वैज्ञानिक विधि हो केही चाहिँ यो हातो चेक गर्ने हामी पनि बिरामीको नाडी हेर्ने हो हामीले पनि ल्याबमा गएर बोली रोगीलाई पनि निरोगी देखाएको छ निरोगीलाई रोगी देखाएको छ ल्याबमा गएर ल्याबले कस्तो देखाउँछ केही प्यारामिटर फिट गरे हुन्छ त्यहाँ त्यही देखाउने त हो नि जस्तो अब हामी यहाँ कुरा गरिरहेको छौँ छलफल गरिरहेको छौँ अहिले यहाँ एउटा सर्प आइदियो जस्तो कालो कालो सर्प यदि फुवा फुवा गर्दै सर्प आयो भनेपछि हाम्रो शरीरको अवस्था कस्तो होला कल्पना गर्नु त सर्प आइदियो पनि यहाँ यही बेलामा तुरुन्तै तत्काल हामी एम्बुलेन्समा बसेर राम्रोलाई ल्याबमा गएर चाहिँ हामीले त्यहाँ गएर चाहिँ प्रेसर चेक गरायौँ भनेपछि के होला त्यसले के भन्ला हामीलाई प्रेसर बढेछ भयङ्कर हाई अरे तपाईँ कसरी बाँचेर आउनुभयो यहाँ यो प्रेसर बढेमा चाहिँ आइसियूमा हाल्छ उसले सिधै पहिले भेन्टिलेटरमा हाल्छ उसले सुरुमा भने यहाँ सर्प आएको कारणले त्यो सर्पसँग शरीरलाई बचाउनको लागि शरीरले प्रेसर बढाएको थियो भाग भनेर या मार भनेर या के भनेर रोग त होइन नि यो हो ल्याबले देखाउने रोग यही हो त्यसकारणले हामीले गाई गाई स्वस्थ गाई चिन्ने तरिका साधारण कानमा छाम्ने गाईको कान चिसो छ भने गाई रोगी छ रोगी गाईको कान चिसो हुन्छ स्वस्थ गाईको कान तातो हुन्छ एउटा तरिका यो भयो एउटा तरिका गाईको नाकमा यो टक्क मुखको माथिपट्टि कालो भाग हुन्छ नाकको भाग त्यहाँ पानीको थोपा हुन्छ तप तप तप हेर्नु होला पसिना जस्तो मसिनो चाहिँ त्यहाँ पानीको थोपाहरू हुन्छन् स्वस्थ गाईको त्यो थोपा हुन्छ अस्वस्थ गाईको सुक्खा हुन्छ नाक नाक सुक्खा छ यो गाई रोगी छ तिनीको संकलन गर्नु भएन अनि त्यस्तै गरेर चाहिँ औँसीको दिनमा आमावस्याको दिन संकलन गर्न हुँदैन किन आमावस्याको दिन ग्रह नक्षत्रको चाहिँ कुनै न कुनै एङ्गलहरू मिलेको हुँदैन गाईको शरीरमा त्यो चन्द्रमाको प्रकाश हुँदैन त्यसकारणले कृष्ण पक्षको एकादशी त्यो तिथिमा चन्द्रमा त हुन्छ तर तेर्सो हुन्छ गाईको शरीर बढ्दैन त्यो पनि प्रभाव हुँदैन गाईको गौमूत्र त्यति बेला संकलन गर्नु भएन ग्रहण लागेको बेला गौमूत्र सेवन गर्नु हुँदैन बादल लागेको बेला गौमूत्र कलेक्सन गर्नु हुँदैन बर्खाभरि हामी कलेक्सन गर्दैनौँ जेठसम्म गऱ्यौँ अब असोजबार गर्छौँ हामीले बर्खाभरि संकलन गरिँदैन बादल लागेको बेला गर्दैन पानी परेको बेला गरिँदैन यी लगायत सोह्रवटा विधि छन् गाई गर्भवती हुन साथ बहर लागेको छ सात दिन छोड्ने गर्भवती भएको छ दुई महिना अन्तिममा दुई महिना छोड्ने गाई ब्याइसकेपछि दुई महिना फेरि छोड्ने बीचमा चार महिना दुई महिना र दुई महिना उता छोड्ने त्यसरी संकलन गर्ने संकलन गर्ने सूर्यको अनुपस्थितिमा मात्रै संकलन गर्ने गोमूत्र सूर्य उदय हुनुभन्दा पहिला सूर्य अस्त भएपछि पछि त्यही बेला मात्रै गोमूत्र संकलन गर्ने गोमूत्र संकलन गर्दा कुनै धातु प्रयोग गर्नु हुँदैन धातुको पात्रमा रिएक्सन हुन्छ धेरै विधि छ यो विधिबाट संकलन गरेको गोमूत्र गोमूत्र संकलन गरिसकेपछि तीन घण्टाभित्र मात्रै सेवन गर्ने हो ताजा गोमूत्र सेवन गर्नु छ भने ताजा पञ्चगव्य खानु छ भने पनि तीन घण्टा मात्रै सेवन गर्ने हो तीन घण्टा पछिबाट संक्रमण सुरु हुन्छ तीन घण्टापछि गोमूत्र यो गोबर पनि त्यही हो तीन घण्टाभित्र बनाएर तीन दिनभित्र सुकाएको यसलाई यो भुइँमा खस्नुभन्दा पहिलेको गोबर हो फेरि यो टोकरीमा हातमा थाप्ने हो यसलाई गाई जान्छन् गाईमा जाने उहीँ कुर्ने हो वरिपरि कसले गोबर दिँदैछन् थाप्ने थापेर आउन साथ यसलाई तीन घण्टामा यसलाई चाहिँ बनाइसक्नुपर्छ तीन घण्टामा बनाएर तीन दिनभित्र सुकिसक्नुपर्छ तब मात्र यो बन्छ फेरि नत्र बन्दैन संक्रमित चाहिँ गोबरबाट यो हुँदैन अनि यसमा हामीले तुलसीको रस हालेका छौँ अनि यसमा चाहिँ हामीले अलिकति गाँजाको रस हालेका छौँ यसमा अब त्यो औषधि तत्त्व हो त्यो पनि छ सकारात्मक ऊर्जा दिन्छ यसले यसले चाहिँ हानिकारक के अरे विकिरणीलाई पनि असर गर्दै के अरे निषेध गर्छ र यसले ऊर्जा तपाईँको नेगेटिभ ऊर्जा चाहिँ हाम्रो वरपर यसले भट्किँदैन सानो रूपमा छ तर ठूलो रूपमा जस्तो क्यालेन्डर झुन्डाउनु भएको छ यस्तै क्यालेन्डरको रूपमा चाहिँ अझ लामो रूपमा यहाँ यो खाली ठाउँ छ यहाँले चाहिँ तपाईँले चाहिँ राम्रो खालको एउटा म ल्याइदिन्छु क्यानभास छ त्यो क्यानभासमा कोही चित्रकारलाई कोर्न दिनुहोला चित्र कुनै पनि चित्र यहाँ टाङ्गिदिनु होला यसलाई निस्तेज गर्छ यहाँभित्रको रेडिएसनलाई भयङ्कर निस्तेज गर्छ त्यसले अनि यहाँ गोबरको धूप अहिले त भएन म अर्कोचोटि धूप उपलब्ध गरिदिन्छु धूप बाल्नुहोस् घरमा धूप बाल्नु ध्यान गर्नुहोस् यो गर्नुहोस् यी गोबरबाट गोमूत्रको यसरी संकलन गर्ने संकलन गरेको गोमूत्रलाई राख्नुहोस् अब जति पुरानो राख्न सक्नुहुन्छ त्यति प्रभावकारी औषधि बन्दै जान्छ गोमूत्र एक्सपायरी हुँदैनन् गाईका गव्यहरू है गाईका गव्यमा लस प्रोसेस लसको सिद्धान्त लागू हुँदैन विज्ञानको नियम यसमा लागू हुँदैन जस्तो गोबरमा घिउको कुरा त मैले गरेँ अघि होइन घिउलाई राख्नुहोस् 50 वर्ष पुरानो घिउ 1.5 लाख रुपियाँ किलो बिग्रिरहेको छ भारतमा अहिले भारतको आयुषमा 50 वर्ष पुरानो घिउ चिन्ने तरिका पनि छ कति वर्ष पुरानो शैली चिनिन्छ कुनै विज्ञानको ल्याबमा परीक्षण गर्नु पर्यो ल्याब फेल होला हाम्रो ऋषिमुनिको सिद्धान्त चाहिँ जो छ प्र्याक्टिकल जो प्रयोगत्मक अभ्यास गरेर चाहिँ उहाँहरू लेख्नु भएको छ त्यो कहिले फेल खाँदैन आप्त त्यसलाई भने शब्द प्रमाण आप्त पुरुषहरू लेखेका छ शब्द प्रमाणहरू यी कहिले पनि असफल फेल हुँदैनन् त्यसकारणले गोबर एक्सपायरी हुँदैन कहिले पनि राखिरहनुहोस् अब चल्लासम्म राख्नुहोस् अब पानीमा भिजेर कहीँ यता नष्ट भयो त अलग भयो फेरि बदल्नुहोस् नत्र बदल्नु पर्ने आवश्यक छैन यो सधैँ पनि राखिरहनुहोस् मैले त सिधै गोबर लिपिदिएको छु मोबाइलमा यति पनि छैन कि मैले पुरै गोबर लिपिदिएको छु पछाडि सबै गोबर हो यो मोबाइलमा गोबर लिपेर सुकाइदिएछु नि भाइरल लगाइदिएछु त्यस कारणले गोबरले चान्छ नि ठानिएन गोबर गाईले दिएको वरदान हो मल डङ इज नट डङ अङ्ग्रेजीमा डङ शब्द हेर्नु त मैले भन्छु गाई काउ डङ होइन गोबर भनौँ गोबर गोमय गाईको वरदान वरदानलाई हामीले प्रयोग गर्न जान्नु पर्यो नि वरदान लिने क्षमता हामीमा हुनु पर्यो नि त्यसकारण गोमूत्रको तीन घण्टाभित्र ताजा गोमूत्र सेवन गर्ने त्यसलाई 8 पत्र बनाएर चाहिँ सुती कपडाले छान्ने अनि पिउने त्यो भयो ताजा थोरै जति सक्नुहुन्छ थोरै पिउनु सुरुमा, क्षमता आउँदैन शरीरमा, धेरै पियो भने हानि त केही गर्दैन, अलिक सुजन ल्याउला खुट्टामा, किन किडनी सब बढी सक्रिय भइदिन्छ, किडनीलाई अचानक साफ गरिदिन्छ भने थोरै सुजन आउँछ, हानि गर्दैन, थोरै खानुस्, एक थोपा खानु, एक चम्चा खानु, एक गिलास खानु, एउटै हो, शरीरको क्षमता वृद्धि हुँदै गयो भने मात्रा बढाउँदै जानु, त्यो भयो। अब गौमूत्र ल्याएर राख्नु जति पुरानो त्यति शक्तिशाली औषधि बन्छ गौमूत्रलाई। लामो समय संकलन गर्दाखेरि नन रिएक्टिभ पात्रमा राख्नु पर्यो, भाँडोमा कुनै रिएक्सन नहुने भाँडोहरू, माटो सिसा, अब प्लास्टिक पनि एउटा नन रिएक्टिभ पाइन्छ त्यो प्लास्टिक भाँडोमा, अब ठुला ठुलो ड्रम त अरू पाइँदैनन्, त्यसमा राख्नुहोस्। अनि अब त्यसलाई शोधन गरेर मात्रै खाने हो। अब जस्तो दुई प्रकारले शोधन गर्न सकिन्छ, एउटा राम्रो स्टेनलेस स्टिलको पात्रमा, स्टेनलेस स्टिल पनि त्यो 304 नम्बर ग्रेड हुन्छ, एउटा महँगो पर्छ, थिकनेस बढी हुन्छ, त्यसको पात्रमा पकाएर त्यसलाई 33% उडाउने बाफबाट, अनि जडीबुटी विभिन्न प्रकारका जडीबुटी हालेर फेरि पकाउने, अनि छानेर राखेर, त्यो एउटा शोधित गौमूत्र भयो एउटा, त्यो पनि खान सकिन्छ। अब अर्को कुरा के हुन्छ भने, अझ त्यो पनि खान नसक्ने अलि दुर्गन्धित मान्छ कसैले भने, फेरि त्यसलाई हामीले पसिना निकाल्छौँ, जसलाई हामी वाष्पीकृत भन्छौँ, डिस्टिलेसन गर्ने एउटा डिस्टिलेसन पात्र हुन्छ भाँडो, त्यसमा राख्ने जडीबुटी राख्ने, त्यसलाई हामीले अमोनिया हुन्छ, अमोनिया उडाएर अनि त्यसको थोपा थोपा कलेक्सन गरेर जम्मा गरेर हामीले त्यसलाई वाष्पीकृत गौमूत्र, जसलाई अर्क भन्छौँ हामी, त्यो निर्माण गर्ने विभिन्न प्रकारका अर्कहरू हुन्छन्। मसँग अहिले 35 प्रकारका अर्क छन् र 35 प्रकारका गोली पनि छन्, गौमूत्रबाट बनेका गोलीहरू छन्, ठोस रूपमा र तरल रूपमा दुईटै रूपमा खुवाउनुपर्छ।
1: हजुर, अहिले जस्तै यिनै कामहरूको प्रवर्धन गर्न, गौमाताको संरक्षणको लागि नेपाल सरकारले तुरन्तै गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
0: सबभन्दा पहिला गौरक्षा अभियानलाई सरकारले साथ दियोस्। साथ दिने भन्नाले म सरकारबाट केही देल पैसा देल भन्ने खोजेको छैन मैले, के होस् भने सरकारले हामीलाई पूरा रूपमा छुट दियोस्। अब हामीले देशलाई लुटेर लैजाने होइन, चोरी गर्ने होइन, ढाँट्ने होइन, कसैलाई चाहिँ खुवाएर मार्ने होइन, केही गर्ने होइन, हामीले गाईका गब्बेबाट बनेका उत्पादनहरूलाई बिना रोकटोक बेरोकटोक हामीले बेचबिखन गर्न पाऊ, सेवन गर्नेलाई सेवन गराउन दिन पाऊ हामीले, यति मात्रै छुट दियोस् हामीलाई। पञ्चगव्यलाई एउटा मान्यता प्राप्त दियोस्, पञ्चगव्य जुन परम्परागत चाहिँ चिकित्सा प्रणाली छ, जस्तो नेपालमा हुँदै नभएको चिकित्सा प्रणाली, एउटा वैकल्पिक चिकित्सा प्रणालीको लिस्टमा हेर्न जानुभयो भने त्यहाँ युनानी चिकित्सा लेखेको छ, कतिपयले नाम पनि सुनेको छैन, हजुरले नाम सुन्नु भएको थियो पहिला, युनानी चिकित्सा देखाएको छैन, नाम सुनेको छ कसैले, कसैले नामै सुनेको छैन, नाम सुने पनि के विधि हो त यो युनानी चिकित्सा, नेपालको त होइन, युनानबाट आयो होला पक्कै हो, हाम्रो आयुर्वेद, हाम्रो पञ्चगव्य, हाम्रो देशको चाहिँ एउटा शानको, हाम्रो एउटा गौरवको चाहिँ क्षेत्र खोइ त हामीलाई, हामीलाई किन चाहिँ झोले छाप पटक पटक हामी सडक सडकमा भौँतारिनुपर्ने आवश्यकता छ त? गौमाताबाट बनेका स्थानीय जडीबुटी प्रयोग गरेर बनाउँछ भने त्यसलाई छुट दिनु पर्यो सरकारले, हो एउटा मापदण्ड निर्धारण गरोस्, एउटा मापदण्ड निर्धारण गरेर एउटा विभाग बनाओस्, पञ्चगव्य विभाग आयुर्वेद विभागमा जोड दियोस्, त्यसमा एउटा मापदण्ड बनाएर जस जसले गव्य सिद्धहरूले चाहिँ जसले जसले गौपालन गर्नुभएको छ, जो गव्य सिद्ध हुनुहुन्छ उहाँहरूले चाहिँ बनाएको उत्पादनलाई केही मापदण्ड निर्धारण गरेर तपाईँहरू चाहिँ यो गर्नुहोस् यो नगर्नुहोस् भन्ने चाहिँ निर्धारण गरेर हामीलाई छुट दियोस् न त, जस्तो युनानीलाई छुट दिएको छ त्यसै गरी हामीलाई पनि छुट दियोस्। मापदण्ड निर्धारण गरेर हामीले सरकारलाई करोडौं कर बुझाउँछौँ हरेक वर्षमा, सरकारको कर पनि त आयो त उताबाट, राजस्व तिर्छौँ त हामीले मजासँग, गौशालालाई लिने होइन, गौशालाले कर तिर्छ, यदि छुट दियोस् ल, नेपालका गौशालामा उत्पादन हुने सबै वस्तुहरूलाई उसले बनाउन र बेचबिखन गर्न सरकारले छुट दियोस्, एउटा कानून बनाओस्, एउटा विभाग बनाओस्, एउटा मापदण्ड निर्धारण गरिदियोस्, हामीले सरकारबाट पैसा माग्दैनौँ, हामी सरकारलाई हामीले राजस्व तिर्छौँ, राजस्व तिर्न तयार छौँ हामी, कसरी तिर्ने हामी तरिका छ त्यहाँ, मैले भने यस्तै उत्पादनहरू बनाउने हो। त्यसकारण एउटा गौ आरक्षण त सृजना गरोस् कमसेकम, यहाँ त आरक्षणमा गाई हुल्न दियोस्, चर्न दियोस्, सामुदायिक वनमा चाहिँ गाई गौ चरणको व्यवस्था गरोस् सरकारले, हामीले चाहिँ वृक्षहरूका ती साना साना बिरुवाहरूलाई पो जोगाउने हो त, तल घाँस त गाईले खान पाउनु पर्यो नि, घाँसै खान नपर्यो भने हुन्छ जमिनमा, पानी खान नदीमा पानी नै खान पाउँदैन भन्ने हुन्छ र जमिनमा चाहिँ के अरे हाम्रो गौचरण मुलुकी ऐनमा त कति कति ठाउँमा गौचरण मास्न पाइँदैन भनेको छ नि, गौचरण त अहिले प्राइभेट व्यक्तिले चाहिँ हस्तक्षेप गरेछ, सरकारले हस्तक्षेप गरेछ, गौचरण खै हाम्रो, तपाईँको मुलुकी ऐन हेर्नुभयो, पुरानो कानुन हेर्नुभयो, यो पोखराभित्र मात्रै कति ठाउँमा गौचरण थियो होला, खै अहिले गौचरण कहाँ गयो गौचरण? त्यसकारणले ठिकै छ, अब हामी ती घर भत्काएर गौचरण दिउँ त भने होइन, हामीले हामीलाई यति दियोस् सरकारले छुट दियोस्, पैसा पनि दिनु परेको छैन, हामीलाई एउटा कानून विधान बनाएर त्यो विधानभित्र हामीलाई समेटियोस्, एउटा मापदण्ड निर्धारण गरोस् आयुर्वेद मार्फत, चाहिन्छ भनेपछि हामी विशेषज्ञ दिन्छौँ, पञ्चगव्यका विशेषज्ञहरू हामी जान्छौँ, हामी ट्रेनिङ दिन्छौँ कसैलाई, त्यसकारण यति मात्रै चाहियो सरकारबाट, अरू केही चाहिएन, चाहे स्थानीय सरकार होस्, प्रदेश सरकार होस्, राष्ट्रिय केन्द्र सरकार होस्, यो हामीलाई चाहिँ छुट दियोस्, यति मात्रै हो। कानून बनाओस्, हामी राजस्व तिर्छौं, हामी कर तिर्छौं, सरकारलाई पनि हामीले पैसा मजाले बुझाउँछौं, गौशालाबाट पैसा सरकारलाई जान्छ, गौशालाबाट गौशालालाई अहिले सरकारले दिइरहेको छ, सरकारको पैसा बिना उत्पादनमूलक काममा खर्च भइरहेछ, हामीले उत्पादन गरेर सरकारलाई कर तिर्छौं मजाले, यही हो व्यवस्था, अहिले केही पनि चाहिँदैन, यति गरे पुग्छ हामीलाई।
1: हजुर गुरुजी, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: एकदम भन्नु त धेरै छ,
1: होइन,
0: जस्तो यहाँ लेख्नु भएको छ सुन्न मन लाग्यो, होइन, हामीलाई पनि भन्न मन धेरै लागेको छ, होइन, जस्तो सुन्नेलाई सुन्न मन लाग्यो भने हामीले भन्न पनि धेरै मन लाग्छ, र सबैले सुन्न लायकका कुरा पनि भन्न मन लाग्छ, समयलाई पनि ख्याल गर्नुपर्छ, सबैको आफ्नो आफ्नो समय छ, आफ्नो एउटा नियम छ, तपाईँहरूको यहाँ यो रेडियो सफलता सधैँभरि यस्तै यस्तै कुराहरूलाई सफलताको मार्गमा जाओस्, सफलताको शिखर चुमोस्, हाम्रो पनि गौ रक्षा अभियानमा गौ चाहिँ गरी आन्दोलनलाई सफलता मिलोस्, हजुरहरू जस्तै चाहिँ एउटा संघर्षशील व्यक्तित्वहरूबाट, एउटा संघर्षशील नारीबाट चाहिँ यस्तै खालको चाहिँ अपेक्षा छ कि हामीलाई चाहिँ स्थान दिनुहोस्, हाम्रा कुराहरूलाई गाईका कुराहरूलाई जनजनमा पुर्याउनुहोस्, एउटा चाहिँ राम्रो क्रान्तिकारी चाहिँ गरी एउटा सञ्चार माध्यम बनोस् यो, होइन, गौ क्रान्तिलाई चाहिँ यसले सफल दियोस्, सफलतातिर चुल्याओस्, गाईका कुराहरू पनि थोरै मात्रामा भए पनि हाम्रा गाउँ गाउँमा बस्ने चाहिँ जो हामी चाहिँ के अरे हाम्रो दाजुभाइ दिदीबहिनीहरू आमाहरू हुनुहुन्छ, उहाँहरूले बुझ्नुभयो भने गाईको गोबर त यो महत्वपूर्ण रहेछ, थाहा छ उहाँहरूलाई, हिजो हामीले गरम लाग्ने बेलामा गाईको गोबरले घर छेक्थ्यौँ नि, लिप्थ्यौँ नि,
1: यहाँसम्म सबैले कुरामा गाईको
0: नागपञ्चमीमा गाईको गोबर टाँस्ने चलन थियो, अहिले के टाँसिन्छ हेर्नु त, हाम्रो पण्डितजीहरू पनि बिग्रिनु भएको छैन, अहिले नागपञ्चमी हिजो मात्रै गयो नि, हिजो मैले धेरै देखेको छु नागपञ्चमी टाँस्ने बेलामा गोबर छैन हातमा, के छ, गम केमिकल, खै नागपञ्चमीको महत्व, पण्डितजी त्यतिकै लामो लामो टुपी बाँधेर चाहिँ उहाँले कमसे कम गोसालाम गरेर एउटा गाईको गोबर मात्रै ल्याए पनि कति गाईको गोबर टाँसिन्थ्यो होला, त्यो नागपञ्चमीमा त उहाँहरूले दक्षिणा ल्याउनुहुन्छ नि, घर घरमा गएर दक्षिणा ल्याउनुहुन्छ नि, त्यो दक्षिणाको चाहिँ 5% भाग मात्रै गोसालाम दिनु न, गोबर ल्याएर नकारात्मक ऊर्जा पनि घरबाट छिर्न पाएन, सर्पको चाहिँ नाउँमा चाहिँ नागपञ्चमीको नाममा गोबर घर घरमा टाँसी चलन छ नि, एउटा होला तपाईँको चाहिँ स्मरण छ कि छैन, पहिला अहिले त सकि छैन त्यो चलन, गाउँमा त छ अझै, विवाह गरेर नव दुलही घरमा प्रवेश गर्नुभन्दा पहिला गोबरको टिको लगाइन्छ, लगाइने ढोकामा गोबरको टिको लगाइन्छ, गोबरको चाहिँ के अरे दियो बनाएर त्यहाँ बालेर कोचल्दै हिँडिन्छ नि, किन गरे होला यो, यसको विज्ञान थाहा छ कसैलाई, अन्धविश्वास भनेर सबै छोडिदिउँ हामीले, अहिले अहिले त पार्टी प्यालेसमा गएर विवाह गर्ने, उहीँ ढिस्काठुसो गर्ने, अनि चाहिँ के खाने नखाने चिज खाने बिरामी पर्ने, त्यो चलन चलाएको छ नि, घरमा गृह प्रवेश लक्ष्मीले चाहिँ गर्दाखेरि, नव दुलहीले गृह प्रवेश गराउँदाखेरि गोबरको साथमा, हिजो त आउँदा गाई नै ल्याउनु चलन थियो घरबाट, कन्यादान गर्दाखेरि गोदान गरेर मैले विवाह गर्दाखेरि मैले ल्याएको, त्यस्तो विवाह छुट्यो, अहिले सायद छैन कहीँ कहीँ होला, गाईको गोबरमा के हुन्छ मैले भनेहाले, रेडिएसन नाश गर्ने र नकारात्मक ऊर्जा नाश गर्ने, एउटा परिवारमा हुर्केकी चेली, एउटा संस्कारमा हुर्केकी, एउटा छुट्टै परिवारमा, छुट्टै संस्कारमा, छुट्टै गाउँमा, छुट्टै वातावरणमा ऊ हुर्केकी छ, जीवनभरि उसले चाहिँ त्यो परिवारसँग संसर्ग गरेको छैन, देखेकी छैन, त्यस्तो मान्छेसँग त्यस्तो परिवारमा ऊ चाहिँ घुलमिल गर्न जाँदैछ भने उसको मनभित्र कति संघर्ष चलेको होला, उसको मस्तिष्कमा कति संघर्ष चलेको होला, कति नकारात्मक ऊर्जाले भरियो होला उसको मस्तिष्कमा शरीरमा, त्यो नकारात्मक ऊर्जा त्यो परिवारमा नआओस् भनेर गाईको गोबरबाट चाहिँ उसलाई छुन लगाएर, गाईको गोबरको टिकोको नाउँमा भए पनि टिको लगाएर त्यहाँ रातो अक्षता गोबरमा टाँस्ने चलन छ, त्यो पनि एउटा नकारात्मक ऊर्जालाई नाश गर्ने हो, अनि गाईको गोबरमै बनाएको दियोलाई कचल्दै हिँड्दै गरेपछि नकारात्मक ऊर्जा चाहिँ घरमा प्रवेश नगरोस्, शुद्ध लक्ष्मीले प्रवेश गरून् भनेर हामीले चाहिँ यो सनातन पद्धतिमा यो नियम लगाएका थियौँ, त्यतिको लगाए नियम थिएन यो, भने गाई त त्यति महान छिन्, गाईको चाहिँ के संसर्ग संगत त्यति सामान्य कुरा होइन, यो त भाग्य अभाग्य, अमेरिकामा अहिले चाहिँ काउ हगिङ थेरापी त छ त, त्यो पनि हामीले गर्ने अरे, फेरि अङ्ग्रेजीबाट आएको सबै राम्रो, अमेरिकामा एकजना कुइरेले चाहिँ हाम्रो लोकल गाई पालेछ, लोकल गाई पालेर काउ हगिङ थेरापी गर्छ उसले अङ्कमाल गर्ने, त्यो थेरापी त हाम्रो यहीँ छ त, रिसमुली दिएको गाई अङ्कमाल गर्ने, गाईको पिठ्यूमा मात्रै हामीले चाहिँ दैनिक मुसार्ने गर्यौँ 15-20 मिनट भनेपछि प्रेसर त्यसै नाश हुन्छ, लो प्रेसर हाई प्रेसर दुवै नर्मलमा आइहाल्छ, केही औषध चाहिँदैन, केही सेवन गर्नु पर्दैन, गोमूत्र पनि सेवन गर्नु पर्दैन भने त्यस्तो खालको चाहिँ चिकित्सा पद्धति, त्यस्तो खालको चाहिँ हाम्रो गाउँको चाहिँ यो लाभ फाइदा अनेकौं प्रकारका प्रत्यक्ष अप्रत्यक्ष लाभ हुँदाहुँदै हामी चाहिँ गरी कहाँ भौतारिया छौँ, कहाँ गएका छौँ, गौशालामा जाम, जन्मदिन मनाउन, बालबालिकाको आफ्नो जन्मदिन मनाउन गौशालामा जाउँ, गाईको सेवा गरौँ, गाईलाई चारो हालौँ, गाईलाई पानी हालौँ, गाईलाई चिना दिउँ, ल हाम्रो गाई यस्ता रहेछन् भने बालबालिका त्यो मस्तिष्कमा चाहिँ कोमल मस्तिष्कमा गाईको प्रभावको बारेमा त्यहाँ वर्णन गरिदिउँ भने हामी त मोमबत्ती बालेर बुझाउँदै चाहिँ के अरे फ्रिज उठाउँदै चाहिँ ताली बजाउँदै यी चाहिँ अनेक डाङडाङ डुङ्ग गरेर जन्मदिन मनाउने हाम्रो चाहिँ विधि शैली छ, संस्कृति चाहिँ यो अपसंस्कृति भएको छ। यो पनि गाईले चाहिँ जोगाउन सक्छन्। म त हरेक चोटि मेरो जन्मदिनमा त अहिलेसम्म मनाएको छैन, म गौशाला उहाँ गुरुकुलमा जान्छु, गुरुकुलमा दान दिन्छु विद्यार्थीलाई एउटा एउटा, म जति वर्षको भयो त्यति रुपियाँ दिन्छु, त्यति 100 भनौँ न, म 57 वर्ष भएँ अब 58 रुपियाँ दिन्छु म, अब यो जनवरीमा के अरे पुस 17 गते मेरो जन्मदिन पर्छ, म एउटा गौशालालाई फेरि 57 158 हरेक वर्षमा 100 बढाउँदै दिने गर्छु। उहाँहरू चाहिँ गुरुकुल छन्, त्यहाँ निशुल्क पढ्छन् विद्यार्थीहरू, भने घरमा चाहिँ त्यो हजारौँ खर्च गरेर पार्टी दिनु पनि के आवश्यक छ, जल्दी पनि म दिने इच्छा छ भने शुद्ध फेरि पार्टी भनेको आजभोलि सात्विक पनि छैन, राक्षसी प्रवृत्तिको छ। त्यसो यसबाट पनि हाम्रो संस्कार संस्कृति गौ संस्कृति यही हो, हाम्रो सनातन संस्कृति पनि त्यही हो, गौ संस्कृति पनि त्यही हो, ऋषि मुनिहरूको संस्कृति पनि त्यही हो, हाम्रो सनातन पद्धति जीवनशैली जो हाम्रो चाहिँ पुर्खाहरूले सिकाएको, यसैले हामीले पुनः स्थापित समाजमा गरौं भनेर लागेका हौ। नयाँ केही पनि छैन, पुरानै हो। अब हामीले विज्ञानकै भाषामा नयाँ पुस्तालाई सिकाउँछौँ, अब गोबरमा के महत्व छ, गौ अब यो कसले बुझिया छ, यो रेडिएसन चिप्स हेर्नु त यति महत्वपूर्ण रहेछ नि गोबर, त्यसकारण व्यापार गर्ने पनि यहाँबाट महत्त्व के होला व्यापार हो कि, त्यस कारणले निरोगी रहनु सबभन्दा ठुलो कुरा हो, गाईले निरोगी राख्छन्। स्वास्थ्य बजेट अहिले हेर्नुहोस् त शरीरमा, अहिले नेपालको स्वास्थ्य बजेट बढ्दैछ हेर्नुहोस्, एउटा रोग लागे पनि गयो त्यसको जीवन, कोही निको पनि भएन, सम्पत्ति पनि सकियो, शरीर पनि सकियो, बाँचेका मान्छे सडकमा आउनुपर्ने स्थिति पनि आउन सक्छ भोलि। यसलाई जोगाउनलाई पनि गौ संस्कृति आवश्यक छ, गौलाई स्थापित गर्नुपर्ने आवश्यक छ, गाईसँग सङ्गत गर्नुपर्ने आवश्यक छ, यिनै कुराहरूलाई भन्ने मौका दिनुभयो। छोटो समय भनौँ, मेरो लागि त छोटै समय हो, म त चाहिँ के अरे महिनौ दिनसम्म पनि दैनिक नयाँ नयाँ कुराहरू चाहिँ बोल्न सक्छु, होइन त्यस्ता विषयवस्तु छन् गाईका बारेमा। फेरि पनि फेरि यहाँ पोखरा आएँ भने म अवश्य हजुरलाई म फेरि स्मरण गर्नेछु, हजुरलाई म समय माग्नेछु यहाँ आएर। अहिले यति पनि यहाँ बोल्ने मौका दिनुभयो, यो रेडियो सफलता 103.4 MHz सबैलाई सुन्न मन लाग्ने खालको प्रस्तुति सधैँभर दिनुहोस्, यस्तै यस्तै प्रकारको चाहिँ सिकाउनुहोस् सबैलाई, यसमा दिनुभयो उहाँहरू सबै परिवारलाई मेरो हार्दिक नमन, हार्दिक धन्यवाद, जय गौ माता, जय देश।
2: हस्, धेरै धेरै धन्यवाद छ समयको लागि। एउटा अभियान लिएर अगाडि बढ्नुभएको व्यक्तित्व, यो व्यक्तिगत अभियान होइन, सामूहिक अभियान, त्यो पनि राष्ट्रलाई एउटा आर्थिक रूपमा सक्षम बनाउने अभियान र रोजगारी घर घरमा पाउने अभियान, त्योभन्दा ठूलो हाम्रो जीवनसँग जोडिएको विषय, जहाँ यति बेला अहिले घर घरमा एउटा न एउटा रोग लागेर व्यक्तिहरू एकदमै चिन्तित अवस्थामा चाहिँ व्यतीत हुनु परेको अवस्था छ, तर हाम्रा वैदिक परम्परागत कृषि प्रणाली यति स्वस्थकर थिए कि कसैसँग प्रतिस्पर्धा पनि थिएन, आपसी मेलमिलाप गरेर त्यो खालको एउटा जीविकोपार्जन हुन्थ्यो, त्यो खालको अवस्थाबाट हामीले देशलाई एकदमै विकास गर्यौं भन्छौं, तर विनाश गर्दैछौं कि विकास गर्दैछौं, अब पुनर्विचार गर्नुपर्ने बेला आएको छ। गव्य सिद्ध प्रेम आचार्य गुरूसँग आज हामीले गौमाताको महत्व, गोवर्गको केही कुराहरू राख्ने अवसर प्राप्त गर्यौं। यो समयका लागि गुरुलाई धेरै धेरै धन्यवाद। फेरि अर्कोचोटि पनि हामी जोड्ने प्रयास गर्नेछौं। भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउनेछौं। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। यहाँको दिन शुभ रहोस्, शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807154, 9857325575।
6: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट कप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960। दोस्ती टु मिट्स।
2: छेरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा छेरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दोकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दोकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825017014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौं जीवनलाई सार्थक पारौं
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
5: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855582855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
6: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846059581
6: 9116175
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165746068 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
9: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
10: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
9: अब सबैको लागि वेब सर्फर हर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू कुलागी वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
11: कन्ट्याक्ट 0615530050 0615589848
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
12: Studio time.
13: It's 9 a.m.

नमस्कार। जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरा उद्योगवाड़ी संघको अध्यक्षमा 4 जना आकांक्षी। गौतम बुद्धचार्य पोखरेल र आचार्यले लिए मनोनयन पत्र। बाढ़ी पहिरोले विभिन्न सड़क खण्ड आज पनि अवरूद्ध। कार्यालय प्रायोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न समिति गठन। र देशभर बदलीसँगै वर्षा, केही ठाउँमा आज पनि भारी वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। पोखरा उद्योगवाड़ी संघको अध्यक्षमा उम्मेद्वारी दिनका लागि 4 जनाले मनोनयन पत्र बुझेका छन्। संघको यही भदौ 20-21 गते हुने 36 महाधिवेशन अन्तर्गत बिहिबार उम्मेद्वारी दिनका मनोनयन पत्र बुझ्ने तोकिएको समय अपरान्ह 5 बजेसम्ममा अध्यक्षका लागि 4 जनाले मनोनयन पत्र लिएका हुन्। मनोनयन पत्र लिनेमा उत्तमान बुद्धचार्य, बलराम आचार्य, शोभा गौतम र अर्जुन पोखरेल रहेका छन्। अध्यक्षमा उम्मेद्वारी दिनका लागि निशा लिने बुद्धचार्य वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष, आचार्य वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष, गौतम वर्तमान महासचिव र पोखरेल यसअघि अध्यक्ष पदमा 2 पटक पराजित उम्मेद्वार तथा पूर्व महासचिव हुन्। संघको वरिष्ठ उपाध्यक्षका लागि टीकाराम सुवेदी र दिनेश चन्द्र वास्तुलाले मनोनयन पत्र बुझेका छन्। सुवेदी वर्तमान कार्य समिति सदस्य हुन् भने वास्तुला उद्योगतर्फका उपाध्यक्ष हुन्। उद्योगतर्फको उपाध्यक्षका लागि सौगात थापा र ललित बहादुर कुंवरले मनोनयन पत्र लगेका छन्। थापा र कुंवर दुवै वर्तमान कार्य समिति सदस्यहरू हुन्। वाणिज्यतर्फको उपाध्यक्षका लागि भीम गौतम र मनोज कुमार श्रेष्ठले मनोनयन पत्र बुझेका छन्। गौतम वर्तमान कार्य समिति सदस्य हुन् भने श्रेष्ठको सदस्य हुन्। महासचिवमा तारना ढुङ्गाना र सुदीप प्रधानले मनोनयन पत्र लगेको संघको सचिवालयले जनाएको छ। महासचिवका आकांक्षी ढुङ्गाना यसअघि पनि महासचिवमा पराजित उम्मेद्वार हुन् भने प्रधानङ्ग वर्तमान उपमहासचिव हुन्। यसैगरी कोषाध्यक्षमा देवेन्द्र पर्जु र जीवन प्रकाश श्रेष्ठले उम्मेद्वारी दिनका लागि मनोनयन पत्र बुझेका छन्। पर्जु र श्रेष्ठ दुवै वर्तमान कार्य समिति सदस्य हुन्। उपमहासचिवमा यादव प्रसाद पोखरेल, रामचन्द्र तिमिल सिन्हा र प्रदीप राज भण्डारीले मनोनयन पत्र लगेका छन्। उपमहासचिवका उम्मेद्वार 3 जना वर्तमान कार्य समिति सदस्य हुन्। खुल्ला सदस्यमा गोविन्द बहादुर केसी, मनोहरी पौडेल, नवीन नापिद, एकनारायण गौतम, रामप्रसाद कर्णेल, दुर्गा बराल, सूर्यराज घिमिरे सुरेश, कमल बहादुर सुनार, अमृत पोखरेल, भानुभक्त अधिकारी, रमेश्वर अधिकारी, निर्मला चापागाई, दिलीप कुमार श्रेष्ठ र हरिप्रसाद अधिकारीले मनोनयन पत्र लिएका छन्। यसैगरी वस्तुगत 4 सदस्यका लागि 4 जनाले मनोनयन पत्र लगेका छन्, जसमा लक्ष्मीप्रसाद अधिकारी, केशव ढकाल, लालप्रसाद ढकाल र मुक्तिप्रसाद पनेरूले मनोनयन पत्र लगेका छन्। उद्योगतर्फको 1 सदस्यका लागि पिताम्बर अधिकारीले मात्र मनोनयन पत्र लगेको सचिवालयले जनाएको छ। शुक्रबार लिएको मनोनयन पत्र आइतबार दाखिला गर्ने समय तोकिएको छ। 2011 सालमा अमृत प्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्था संघमा हाल 2731 सदस्य आबद्ध रहेका छन्। वर्षाका कारण देशका विभिन्न स्थानमा सड़क अवरूद्ध हुनका साथै केही सड़क खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको आज बिहान 5 बजेसम्मको विवरण अनुसार काभ्रे ब्रान्चोक, सिन्धुपाल्चोक, रसुवा, रूकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सड़क प्रभावित भएका छन्। काभ्रे ब्रान्चोकको खुरकोट नेपाल थोक कुटुञ्जेबेसी सड़क सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राखी बेलुकी 8 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको छ। बिहान 4 बजेदेखि बेलुकी 6 बजेसम्म भने सवारी साधन सञ्चालन गर्न दिएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नुवाकोटको टोखा छहरी सड़क खण्डमा अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनको राति 8 बजेदेखि बिहान 5 बजेसम्म आवागमन बन्द गरिएको छ। उक्त सड़कमा अर्को सूचना जारी नभएसम्म कुनै पनि सवारी साधन चलाउन नपाइने जनाइएको छ। इलाम नगरपालिका 9 राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ। सिन्धुपाल्चोकको भोटेपसी गाउँपालिका 2 कोदारी स्थित अरणीको राजमार्गमा इक्कु पहिरो, सोही गाउँपालिका 2 लिपिङ स्थित सड़क भाँसिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। रसुवाको उत्तरगय गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याप्रवेशी सड़क खण्ड त्रिशुली नदीले कटान गरेपछि सो सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। साथै गोसाईकुण्ड पालिकाका 2 स्याउ पार्किङमा बिहिबिहार अपरान्ह पहिरो खसेपछि
पासाङ लामो सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। रूकुम पश्चिमको 820 कोट नगरपालिका छ रिजे गाड खोला स्थित भेरी करिडोरको जादरको डोल्पा सड़क पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। लमजुङको बैसार मनाङ सड़क अन्तर्गत मर्साङदी गाउँपालिका 4 राम बजारमा परि पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। यसै गरी रोल्पा र पाल्पाका 2 प्रमुख सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। रोल्पाको माडी गाउँपालिका 6 झकलीमा रूख सहितको पहिरो गता घोराङ थोवाङ रूकुम सहित मार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। पाल्पाको तीनौ गाउँपालिका 3 सिद्धबाबा सुरुङ मार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुबाट करिब 100 मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त स्थानमा आज बिहान भूछिया भएको हो। सड़क अवरूद्ध भएका स्थानमा पहिरो तथा बाढ़ीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्नु तथा आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले प्रधान कार्यालयले आग्रह समेत गरेको छ। सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रायोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्रचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिंह दरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज आचार्यले स्थानीय स्थिति तथा उद्यमको संरक्षण रोजगारी सृजना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनस्मरण सहित सबै सरकारी कार्यालयमा पत्रचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक समारोहमा का

0: कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको समक्षमा समिति गठन भएको जानकारी दिनुभयो। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृति गरेको थियो। समितिले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्नका लागि काम गर्ने प्रवक्ता अरियालले बताउनुभयो, यो केन्द्रमा एकजना कार्यकारी निर्देशक सहित 30 जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी गरिरहेको छ। सफ्टवेयर विकास तथा संचालन केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन तथा प्रविधि मैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्नेछ। अब खेलकुदको समाचार। भारतभरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एक दिवसीय अभ्यास खेलमा एक पनि कर्नाटकलाई हराएको छ। हिजो भएको खेलमा नेपालले कर्नाटकलाई 5 विकेटले हराएको हो। कर्नाटकले दिएको 243 रनको लक्ष्य नेपालले 44 ओभर 3 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालको जितमा दब खनालले शतकीय पारी खेले। उनले 113 बलमा अभिजित 100 रन बनाए। त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 242 रन बनाएको थियो। नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान 3 तथा हेमन्त धामीले 2 विकेट लिए। कर्नाटकलाई पहिलो अभ्यास खेलमा नेपालले 116 रनले पराजित गरेको थियो। नेपाली टोली भारतमा थप अभ्यास खेलेपछि एसिसी प्रिमियर कप खेल्ने मलेसिया जानेछ। प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा यही भदौ 15 गते बहराइनसँग खेल्नेछ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको अथवा मौसमको न्यूनचापी रेखा सरदर स्थानको आसपासमा रहेको देशभर सामान्यतया बदली भएको छ। कोशी बागमती गण्डक प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन स्याङसहित हल्कादेखि मध्यम वर्षा अहिले पनि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र च्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा मध्य प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भेगका केही स्थानमा च्याङ र मकरजन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यसैगरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका तथा धेरै तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाड़ी तथा तराई भेग तथा गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेका स्थानमा ग्रेगेन बहाव, बाढ़ी पहिरो र भूचियाको जोखिम हुन सक्ने तथा ती क्षेत्रमा दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सड़क तथा हवाई यातायातमा समेत असर पर्न सक्ने जनाउँदै महाशाखाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ। साथै महाशाखाबाट जारी हुने मौसम सम्बन्धी सूचनामा अध्यावधिक रहन पनि आग्रह गरिएको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग अलिक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा 4 जना आकांक्षी, गौतम बुद्धचार्य पोखरेल आचार्यले लिए मनोनयन पत्र, बाढ़ी पहिरोले विभिन्न सड़क खण्ड आज पनि अवरूद्ध, कार्यालय प्रायोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन, सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न समिति गठन, र देशभर बदलीसँगै वर्षा, केही ठाउँमा आज पनि भारी वर्षाको सम्भावना।
0: रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबरसँग आलोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसंसार बुलेटिन अहिले बेलुकी 6 बजे खबरसँग लाउनेछ। हामीसँग सफलताको पाइलामा रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान

0: बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
1: सम्पर्क
0: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
2: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052673 97650960।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
4: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियोले
4: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055007 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0165531071, 98067184234, 97050077123, व्हाट्सएप नम्बर 98011 77123।
4: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 541495। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
4: श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: हामी छोरी मान्छेको त भाग्य नै खोटो हुने रहेछ सर।
3: भाग्य खोटो लिएर कोही पनि जन्मेको हुँदैन नि गर्छन्, भाग्य त आफै नै बनाउनु पर्छ।
2: कसरी सर, मैले त मेरो भाग्य बढाउनै सकिनँ।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 9856320325 9806385480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि डुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी ढोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
4: फोन नम्बर 061-587-915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ।
6: पोखरा 2 बिन्दावासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505507 मुलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9867159947 9857325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी

0: छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
1: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860606642, 9860601081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मास बारमा।
1: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840602127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिने पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू, विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज पास्तोला, 98-560-22-25, 98-560-26-110।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98-460-54-635, 98-464-43-853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: पानीको पानीमा माया कति साँचो हुन्थ्यो, कति चुक हुन्थ्यो होला है तपाईँको आँखामा देख्छ त्यो अहिले त
1: के अहिले त
0: अहिले त देख्न साथ बोल्न साथ यहाँ छौ त्यहाँ छौ यो गरौँ त्यो गरौँ यो चाहियो त्यो चाहियो त्यसैले हजुरबा मेरो कोहीसँग भेट नहो जस्तो लाग्छ किनभने हजुरबाको पुग्छ

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिक्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60। दोस्ती टू मिक्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581,
2: 98165 1475।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 579।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल बागलुङ बस पार्क 2 पोखरा।

0: प्रोप्राइटर गणेश बहादुर सुनार 061-535-904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-89
1: हेलो क्रिस्पी सुन न घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ यी सम्पूर्ण सामान किन्न कता जाने होला
2: किन यताउता गर्नु पर्यो पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि
3: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 98639-0362 98560-34432 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ साथै होम डेलिभरीको पनि व्यवस्था छ
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
4: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
6: कन्ट्याक्ट 061-55-3050 061-58-9848
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न संयुक्त काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-9004। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050 0615898488।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जसो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157 9857325575।
4: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856203625 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुन चाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805120 50, 9825170014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9116615475।
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
2: नाची नाची आफूभन्दा कान्छी केटी बिहे गरेर भोग गर्नु हुन्छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
3: सधैँका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: 丸ごとキャン。
1: テレビとプラパンチャバジャメリジャーニー。南部

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क पिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी पिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
5: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98-460-66-642, 98-660-41-081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धौल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: ममता ए ममता, दुई कप चिया लिएर आइज त, यहाँ आन्टी आउनु भएको छ।
1: आन्टी लिनुस् चिया।
2: को हो यो नानी, कुन स्कुलमा पढ्छौ?
0: ल ल चिया राख नि भित्र जा, यहाँ अस्मिता तँ पनि काम गर्न ल्याएको लागि कसले पढाइरहन्छ?
2: हेर सरू त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैँले मेरो आँखा खोलिदिस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ, बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: हामी जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: जी जुस पाऊ न
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसक्यो रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ट्ज

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9825270714
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
3: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
5: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
5: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स

0: 놀았다. 엄청하게 달리. 왜 전에 오는 차? 내가 첫발자. 존나 몰라요.
1: 레디오 첫발자. 엑시핀 토플러 4메가헐.
2: 존나 몰라요.

0: हामी जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821 2714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615553050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508, 97055 0557, मनसरा 7 चिकन बिरयानी, हजुरकै सहर पो।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705550507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: ममता, ए ममता, दुई कप चिया लिएर आइज त, यहाँ आन्टी आउनु भएको छ।
1: आन्टी, लिनुस चिया।
0: को हो नानी, कुन स्कुलमा पढ्छौ? ल ल चिया राखने भित्र जा। यहाँ अस्मिता त पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ?
2: हेर सरू त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैले मेरो आँखा खोलिदिस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ, बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्रै छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडीज अथवा सिडीजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856320325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीग्राफ्ट उद्योग
2: रेनबो ह्यान्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275909।
3: वाह क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
3: गुरुकुल
4: चैत्य गुम्बा
3: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
4: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ।
3: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0161452966 0161455966 र मोबाइल नम्बर 9846600851।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: हेलो,
3: हजुर
2: सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र सिटी कम्प्लेक्सको बिचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाउ
7: नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिक्ष काठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061544985419508 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिस्ट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्ती टु मिस्ट।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा चाट मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

Bakilal Esports, Buddha Bishal Bazar, Sibbejunga Pokhara, Shampuna Kisimka, Khelkudka Samagri, Wholesale Tatha Khudra Bikri Garine Thau, Bibhinna Deshka Jersey Haru, Supath Mulyama Paincha, Aafulai Manparne Deshko Jersey Ka Lagi, Samjhanuhos, Bakilal Esports. Proprietor Mohan Kumar, Samparka, 98162-65983, 98532-5855, Samjhanuhos, Sports, Buddha Vishal Bazar. स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 98562325 98086-35480 साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055057 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छिपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601081। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सर्फ ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टीवी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्षको टीवी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टीवी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपीटीभी डिजिटल टीभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856 27 579।

0: 读着三万七个赞呢。
1: 祝你祝你爸爸已经住的了爸爸。
0: 阿尼，阿尼十位个赞呢 ？Radio 十分吧 ，X 一点都不漏，加二十个赞。

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाउ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाउ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460351111। सम्पर्क नम्बर फेरि एकपटक 98460351111।
3: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा।

0: र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरिए हामी सँगै रहनु होला।
1: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ
2: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अडेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
1: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9584 541 9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9004। अल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 9805267793, 9765509960। कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0165547337, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 9846059581,
3: 9166155।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
1: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560275909 अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560281104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: टाइम
1: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
2: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: तपाईलाई आधुनिक गीत अनि तपाईलाई पप गीत तपाईलाई लोक अनि तपाईलाई हिन्दी गीत सबैका बेग्ला बेग्लै चाहना सबै विधाबाट साताभरि चर्चामा रहेका विभिन्न गीत संगीत अब कार्यक्रम सुपर हिटमा सुपर हिट अफ द वीक
1: नमस्कार कार्यक्रम सुपरहिटमा स्वागत छ म मद अधिकारी र प्राविधिकमा मलाई सपोर्ट मिलेको छ मित्र गोविन्दको जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम सुपरहिट आउने गर्छ हरेक हप्ताको शनिबार बेलुकी 8:15 बजेदेखि 9 बजेसम्म र तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम सुपरहिट्समा हामी विभिन्न विधाका उत्कृष्ट गीतहरू सुनाउने गर्छौ अबको क्रममा पनि यो साता उत्कृष्ट पढ्न सफल विविध विधाका गीतहरू सुन्नुभन्दा पहिला सुनौ गत साता उत्कृष्टमा पढ्न सफल विविध विधाका गीतहरू छोटकरीमा

All right, so, गत साताका उत्कृष्ट गीतहरू छोटकरीमा सुनिसक्नु भएको छ। अब भने यो साता उत्कृष्टमा पर्न सफल इङ्लिस, हिन्दी, पप, नेपाली चलचित्र, आधुनिक र लोकविधाका उत्कृष्ट गीतहरू कार्यक्रम सुपर हिट्समा। सुपर हिट्स अफ द विक इङ्लिस।

तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: प्रिंटिंग छपाई संबंधी सब काम अब एक ही ठाम ओम प्रिंट हाउस ओम कंप्यूटर डिजाइनिंग एंड एडवर्टाइजिंग हाउस पोखरा 8 सिर्जना चोक में। हमारा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसार का लागि फ्लैक्स प्रिंट 2D 3D बोर्ड तथा बैनर प्रिंट माया को चिन्ह उपहार तथा विवाह वर्तबन्ध लगायत सब खाले उत्सव तथा कार्यक्रम को कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिंट तथा फोटोकपी स्टिकर कप प्रिंट टी शर्ट प्रिंट लगायत छपाई सम्बन्धी सब काम तुरंत सम्पर्क ओम प्रिंट हाउस पोखरा 8 सिर्जना चोक फोन नंबर 061-576-110 प्रोप्राइटर मनोज बास्तोला 98-560-2225 98-560-26-110 सूचना शिक्षा र मनोरंजन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
2: स्वास्थ्य हाम्रो सम्पत्ति रोग निवारणका लागि औषधि
0: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा हाम्रा सेवाहरू उच्च गुणस्तरीय कंपनी का औषधिहरुको फार्मेसी सेवा दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जांच ईसीजी मुटुको जांच सेवा ड्रेसिंग घाउ सिलाउने बाफ लगाउने र नेबुलाइजर सेवा पनि भिडियो एक्सरे सेवा इन्जेक्सन टीटी रेबिज संगिनी सुई लगायतका इन्जेक्सन लगाउने विभिन्न रोग तथा समस्याको उचित परामर्श काउन्सिलिङ रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
2: सम्पर्क
0: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि प्रोप्राइटर अमर प्रसाद पाण्डे शम्भुराज पाण्डे फार्मासिस्ट शिक्षा पन्त सम्पर्क नम्बर 98-576-22-51 98-450-50-251
2: साथै शुभारम्भको अवसरमा निशुल्क सुगर टेस्टको व्यवस्था गरिएको छ।
3: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
4: दाई पनि कति आत्तिनु भएको? सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह वर्तबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वा मोबाइल 98-560-32-717 र 98-460-55-079।
0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता। जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ।
3: ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिंग को दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4।

कोइलियो सतावत पिछमा पर्न सफल विविध विधाका गीतहरू सुनाउँदा सुनाउँदै आजको एपिसोडबाट बिदा माग्ने बेला भइसकेको छ। तपाईँलाई कार्यक्रम सुपरि कस्तो लाग्छ? सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा छौ। सल्लाह सुझाव र प्रतिक्रियाका लागि तपाईँ हामीलाई 01 4952 966 फोन गर्न सक्नुहुन्छ। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै अर्को हप्ता विविध विधाका उत्कृष्ट गीत लिएर आउने बाचाका साथ आजको व्यवसायबाट प्राविधिक मित्र गोविन्द सहित म मधुलाई पनि बिदा दिनुहोस्। तपाईँको बाँकी पल सुखद रहोस्। शुभरात्रि।

0: बाकी लाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनुहोस् है बाकेलाल स्पोर्ट्स भुक्त विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98 5 60 35 394
4: कम्पनी प्राइवेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
5: हेलो
6: हजुर
5: सधैँ कस्तो छ हजुरलाई
6: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
5: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
6: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
7: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
8: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा
8: फोन नम्बर 061-587-915
10: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851
11: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
12: होइन के भन्छ यो रेडियोले
11: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
13: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
14: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
13: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देशको पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरू वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
14: कन्ट्याक्ट 0615530500 0615589848
13: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
15: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकालिदिनु पर्यो
16: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
17: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा
18: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9847285575 9807567947 9857285575
19: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
20: कुकुरको भ्याक्सिनेसन
19: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ उद्योग
1: रेनबो हेन्डीग्राफबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9857275900

कार्यक्रम पुस्तक का पाना सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम पुस्तक का पानाहरू आउने गर्दछ हरेक हप्ताको शनिबार ठिक सवा नौ बजेदेखि दस बजेसम्म। कार्यक्रम पुस्तक का पानाहरूमा हामीले अहिले वाचन गरिरहेका छौं म्याक्सिम गोर्कीको आमा। योभन्दा अगाडि हामीले एक श्रृंखला मात्रै वाचन गरेका छौं। आज हामी आमाको दोस्रो श्रृंखलामा छौं। अब पुस्तकका पानामा कृति वाचन शुरू हुन्छ। सधैं गम्भीर र कठोर देखिने छोराका नीला आँखाहरू कहिले कोमलता र स्नेहले चम्केका देख्दा आमालाई खुशी लाग्यो। आमाका चाउरी परेका गालामा अझै पनि आँसुका थोपाहरू चम्किँदै थिए, तर उनको ओठमा एक शान्त मुस्कुराहट फैलिएको थियो। उनको हृदयमा द्वन्द मच्चिँदै थियो। एकातिर त उनलाई आफ्नो त्यस छोरामाथि गर्व थियो, त्यो जीवनका कटुताहरू यति राम्ररी बुझ्दथ्यो। अर्कोतिर उनलाई यस चेतनाले सताउँदै थियो, छोरा आज केटै छ र ऊ एक्लैले त्यस जीवनको विरूद्ध संघर्ष गर्ने अठोट गरेको छ। जुन जीवनलाई उनले र अरू सबैले अनिवार्य मान्दै सहँदै आएका छन् उनलाई भन्न पनि मन लाग्यो, तर छोरा त गर्ने पो के सक्छस् र। तर उनले यसो भनिनन् अनि बिलौना जस्तै भए पनि यति समझदार रूपमा देखा परेको आफ्नो छोरालाई उनी मुग्न भएर हेर्दै थिइन्। आफ्नै आमाको ओठमा मुस्कुराहट, अनुहारमा मननको भावना र आँखामा ममता देख्दा पावेलले बुझ्यो आमालाई आफ्नो कुरा बुझाउन सफल भएछ। आफ्नो शब्दको शक्तिमा रहेको युवा चित्त गर्वले उसको आत्मविश्वास बढ़ाइदियो। ऊ ठूलो जोशले बोल्दै थियो र कहिले आँखी भौं खुम्चिन्थे त कहिले उसको स्वर घृणाले भरिन्थ्यो। उसको शब्दमा गुन्जिएको कठोरता सुनेर आमालाई डर लाग्थ्यो र उनी टाउको हल्लाउँदै बिस्तारै सोध्थिन् हो र पाभेल हो आमा। ऊ दृढतापूर्वक जवाफ दिन्थ्यो। पाभेलले ती मानिसहरूबारे बताउन थाल्यो जो जनताको भलाइको लागि उनीहरू बीच सच्चाईको बिउ रोप्थे र यसको लागि जीवनका शत्रुहरू हिंस्रक झैं उनीहरूको पछि लाग्थे, उनीहरूलाई जेलमा ठुस्थे, निर्वासनमा पठाउँथे। मैले त्यस्ता मानिसहरूलाई चिनेको छु, उसले ठूलो जोशसित भन्यो। तिनीहरू विश्वका उत्कृष्ट व्यक्ति हुन्। यस्ता मानिसहरूको विचारले उनको मुटु काप्यो र फेरि एकपल्ट छोरालाई सोध्ने इच्छा गर्यो हो र। तर उनले आँट्न सकिनन्। उनी सास रोकेर ती व्यक्तिहरूबारे सुन्दै गइन् जसको कुरा उनी सुन्दैनथिन्, तर जसले उनको छोरालाई त्यस्ता भयंकर कुराहरू बोल्न र सोच्न सिकाएका थिए। अन्तमा गएर उनले भनिन् उज्यालो हुन थालिसक्यो, अब त एकछिन सुत छोरा, अहिले पल्टन्छु, उसले भन्यो। फेरि आमातिर छुक्दै भन्यो आमा बुझ्नुभयो तपाईँले मेरो कुरा। हो बुझे, उनले टाउको हल्लाउँदै जवाफ दिइन्। फेरि आँसुको धारा बग्न थाल्यो र अचानक उनले जोडले भनिन् बर्बाद होलास् त बाबु। पाभेल उभिएर कोठामा ओहोर दोहोर गर्न थाल्यो। उसले एकछिन पछि भन्यो आमा अब म के गर्छु र कहाँ जान्छु भन्ने सब कुरा थाहा पाइसक्नुभयो, मैले तपाईंलाई सब कुरा बताए आमा। यदि तपाईले मलाई माया गर्नुहुन्छ भने मेरो एउटै मात्र प्रार्थना छ, मेरा बाटामा बाधा नदिनुहोस्। मेरो छोरा, आमाले रुँदै भनिन् बरु तैले मलाई केही नभनेको भए जाती हुन्थ्यो। पाभेलले आमाको हात आफ्नो हातमा लियो र सुमसुम्याउन थाल्यो। उसले जति प्रेमसहित आमा भनेको थियो र उसले जुन नयाँ तथा अनौठो तरिकाले आज पहिलो पटक उनको हात सुमसुम्याएको थियो त्यसले आमाको हृदय गदगद भयो। म तलाई बाधा दिन्न छोरा, उनले भावविहल हुँदै भनिन्। तर आफ्नो हेर विचार गरेस् बाबु। तर उनलाई थाहा थिएन कुन कुराबाट छोराले आफ्नो बचावट गर्नुपर्ने हो, त्यसैले फेरि भनिन् त दिन प्रतिदिन दुब्लाउँदै गइरहेको छ। उनले आफ्नो छोराको सुडौल शरीरमा प्रेमपूर्वक दृष्टि दौड़ाउँदै छिटो छिटो तर मन्द स्वरमा भनिन् त जे ठिक ठान्छस् त्यसै गर, म तेरा बाटामा बाधा दिन्न, तर म तलाई विन्ती गर्छु कोसँग कुरा गर्दैछस् भन्ने सधैँ याद गर। तैले मान्छेहरूबाट सावधान हुन सिक्नुपर्छ, मानिसहरू एक दोस्रा प्रति घृणा गर्छन्, उनीहरू लोभी हुन्छन्, एक दोस्राको डाहा गर्छन्, जाने जाने अर्कालाई दुःख दिन्छन्। यदि त उनीहरूलाई साँचो कुरा बताउँछस् भने उनीहरूले तेरो घृणा गर्न थालेछन्, तलाई बिताउनेछन्। पाभेल ढोकामा उभिएर आमाको वेदनापूर्ण कुरा सुन्दै थियो र जब आमाले आफ्नो कुरा सकिन् मुस्कुराउँदै भन्न थाल्यो हो आमा तपाईँले ठिकै भन्नुभयो, मानिसहरू खराब हुन्छन्, तर जब मैले थाहा पाएँ संसारमा सच्चाई भन्ने पनि कुरा हुँदो रहेछ तब मान्छेहरू मलाई असर लाग्न थाले। फेरि मुस्कुरायो र भन्न थाल्यो म आफैलाई थाहा छैन कसरी यस्तो कुन गयो, सानै उमेरदेखि म सबैसँग तर्सन्थे, ठूलो हुन थालेपछि कसैलाई उसको निचताको लागि घृणा गर्न थाले त कसैलाई थाहा छैन किन हो त्यसै घृणा गर्न थाले, तर अब सबै कुरा बदलिए जस्तो लाग्छ आमा। हुन त मलाई मान्छेहरूमाथि दया
माया लाग्छ आफैलाई थाहा छैन, तर जबदेखि मैले पुछ्न थाले आफ्नो वास्तविकताको लागि सधैँ मानिसहरू स्वयं दोषी हुँदा रहेछन्। मेरो हृदय पग्लन थाल्यो। ऊ बोल्दा बोल्दै बीचैमा थामियो, मानव आफ्नो अन्तरात्माको आवाज सुन्दै थियो अनि बडो शान्त स्वरमा भन्न थाल्यो, यसो हुँदो रहेछ सच्चाईको प्रभाव। हे ईश्वर, कस्तो भयंकर तरिकाले त बदलिन्छस्। आमाले छोरातिर हेर्दै लामो सुस्केर हालिन्। ऊ निदाई सकेपछि आमा आफ्नो बिछ्यौनाबाट उठिन् र बिस्तारै उसको नजिक गइन्। पाबेल उत्तानो पल्टिएको थियो र सेतो तकियाको पृष्ठभूमिमा उसको गौगोरो अनुहारको गम्भीर तथा कठोर रूपरेखा स्पष्ट गर्दै पर्दै थियो। नाङ्गा खुट्टा र सुत्ने लुगा लगाएकी आमा छातीमा हात राखेर उसको अगाडि उभिए।

बाबु जस्तै झर्कँदै भन्यो, यही डरले त हामीलाई खत्तम पार्दैछ। हामी माथि हुकुम चलाउनेहरू पनि यही डरबाट फाइदा उठाउँछन् र हामीलाई अरू बढी तर्साउँछन्। नरिसा आमाले दुखित हुँदै भनिन्, कसरी नतर्सिने, पूरा जिन्दगी नै डरै डरमा बितिसक्यो। यो डर त मेरो आत्मामा बिजिसकेको छ बाबु। आमा मलाई माफ गर्नुहोस्, तर मेरो लागि अर्को बाटो छैन, पावेलले बिस्तारै तर स्नेहपूर्वक भन्यो। यति भनेर ऊ निस्कि पनि हाल्यो। तीन दिनसम्म उनको मुटु कापी रह्यो। घरकामा बिगाना डरलाग्दा मानिसहरू आउँदैछन् भन्ने कुरा सम्झिँदा उनको मुटु काप्न थाल्यो। यिनीहरूले त हो नि उनको छोरालाई त्यो बाटो देखाएका जुन बाटोमा ऊ अहिले हिँड्दैछ। शनिबार साँझ फ्याक्ट्रीबाट फर्केपछि पावेलले हातमुख धोयो, लुगा फेर्यो र बाहिर निस्क्यो। कोही आयो भने भन्नु म अहिले वर्ष फर्कन्छु। उसले आमासँग आँखा नजुदाइकन भन्यो, डराउनु पर्ने केही छैन। उनी चुपचाप मेचमा बसिरहन्। पावेलले उदास दृष्टिले आमातिर हेर्दै सोध्यो, आमा कतै जानुहुन्छ कि तपाईँ? हँ। पावेलको यो कुरा सुनेर आमालाई बडो दुःख लाग्यो। उनले टाउको हल्लाउँदै भनिन्, अह जान्न, किन र? नोभेम्बर महिनाको अन्त्य थियो। दिउँसो चिसो जमिनमा हिउँको पातलो पत्र बस्थ्यो। आमाले सुनिन्, छोराको जुत्ताले कुल्चिँदा हिउँ कसरी चर्मराइरहेको छ। रातको अन्धकार चोर जस्तो झ्यालहरूमा का एनाहरूमा टाङ्गिएको थियो, मानव कसैको ताकमा बसेको छ। आमा दुवै हातले बेन्च समातेर त्यही बसिरहन्। उनको आँखा ढोकामा एक टकले हेर्दै थिए। उनलाई लाग्यो अँध्यारोमा चारैतिरबाट अनौठो लुगा लगाएका चोरहरू जस्ता भयानक मानिसहरू घरतिर आउँदैछन्। मानव उनीहरू केही कुरा खोज्दैछन्। कोही घर वरिपरि घुम्दै थियो, भित्ता छाम्दै थियो। कसैले सिट्टी बजाएको आवाज सुनियो। त्यो उदास र सुरिलो आवाज अन्धकार र सुनसानमा लहराउँदै आइरहेको थियो। मानव केही कुरा खोज्दै थियो। आवाज निरन्तर नजिक आउँदै थियो। अचानक झ्यालको एकदम नजिक पुगेर त्यो आवाज थामियो। मानव भित्ताको काठमा बिलायो। बरण्डामा कसैले खुट्टा खिसारेको आवाज सुनियो। आमा तर्सिन र शंकाले उनका आँखी बहु तानिए। उनी उभिन्। ढोका खुल्यो। बडेमानको फरको टोपी लगाएको एउटा टाउको देखा पर्यो, अनि एउटा लामो शरीर फुक्दै ढोकाभित्र पसेर तन्किएर उभियो। पाहुनाले आफ्नो दाहिने हात उठाएर नमस्कार गर्यो, अनि लामो सुस्केर हाल्दै बाक्लो गुन्जायमान आवाजमा भन्यो, नमस्कार। आमाले केही नभनी झुकेर उसको आशीर्वादको जवाफ दिन, पावेल घरमा छ। पाहुनाले बिस्तारै आफ्नो फरको ज्याकेट उतार्यो, एउटा खुट्टा अड्याएर आफ्नो टोपीले जुत्तामा जमेको हिउँ छार्यो, अनि अर्को खुट्टा उठाएर त्यस्तै गर्यो। आफ्नो टोपी एउटा कुनामा फाल्यो र आफ्ना लामा लामा खुट्टाहरू तन्काउँदै बिस्तारै कोठाको अर्को कुनातिर लाग्यो। उसले एउटा मेषतिर बडो ध्यान दिएर हेर्यो। मानव ऊ विश्वस्त हुन चाहन्थ्यो मेषले उसलाई थाम्न सक्ने हो कि होइन। अनि मेषमा बसेर हत्केलाले मुख छोप्दै खाए गर्यो। उसको टाउको चिटिक्क परेको थियो र कपाल छोटो पारेर काटिएको थियो। उसले सफा चट परेर दारी खौरेको थियो। जुगाका दुवै कुना तलतिर छुकेका थिए। आफ्ना ठूल्ठूला खैरा आँखाले ध्यानपूर्वक कोठाको वरिपरि हेर्यो। घर तपाईँको आफ्नै हो कि? बहालमा लिनुभएको? हँ। उसले उपर खुट्टी लाएर झुल्दै सोध्यो। बहालमा उसको अगाडि बसेकी आमाले जवाफ दिन्, घर त गतिलो होइन। उसले आफ्नो मन प्रकट गर्दै भन्यो, पावेल कहिले आउँछ? एकछिन पर्खनुहोस्। आमाले बिस्तारै भनिन्, हो म पर्खन्छु। त्यो अग्लो मान्छेले शान्तिपूर्वक भन्यो। उसको शान्त व्यवहार, उसको कोमल स्वर र उसको सिधा सादा साधारण अनुहार देखेर आमाको साहस बढ़्यो। उसले हेर्ने तरिका बडो निसंकोच र मित्रतापूर्वक थियो र उसको निर्मल आँखाको गहिराईमा उल्लासको ज्योति चम्किँदै थियो। उसको अलिक कुप्रो परेको छाँट नपरेको शरीर र लामा लामा खुट्टाहरू अनायास नै आफूतर्फ आकर्षित गर्थे। उनले निलो कमिज लगाएको थियो र फराकिलो प्यान्ट बुटभित्र घुसारिएको थियो। आमाले सोध्न चाहिन्, ऊ को हो, कहाँबाट आएको हो? र धेरै भयो उसको छोरासँग चिन्जानी भएको, तर अचानक ऊ आफै अगाडितिर झुक्यो र बोल्न शुरू गर्यो, आमै भन्नुहोस् त, कसले घाउ लगाइदिएको हो यो तपाईँको निधारमा? उसले सोध्यो। उसको स्वर नरम थियो र आँखामा मुस्कुरा हात थियो। तैपनि आमालाई उसको यो प्रश्न मन परेन। आमाको ओठ खुम्चिए। केही बेर चुप लागिसकेपछि उनले भावहीन शिष्टतासहित भनिन्, महाशय तपाईँलाई के खाँचो पर्यो? नरिसाउनुहोस्। आगन्तुकले आफ्नो पूरा शरीर अघिल्तिर झुकाउँदै भन्यो, मैले किन सोधेको थिएँ भन्ने जुन आइमाईले आमाले जस्तो मेरो पालन पोषण गरेकी थिइन् उनको निधारमा पनि यस्तै घाउको दाग थियो। उनी जुन लोग्ने मान्छेसँग बस्ने गर्थिन् उसैको निगाहले त्यो दाग बस्न गएको थियो। जुन जुत्ता सिउने काम गर्थ्यो र त्यो उसले मुडोले हिर्काएको दाग थियो। उनले लुगा धुने काम गर्थिन्, उनले जुत्ता सिउने काम गर्थे। उनको फुटेको कर्म के गर्ने? मलाई धर्मपुत्र बनाइसकेपछि कहाँ हो कुन्नी फेताएकी थिइन्। त्यस दुष्ट मान्छेलाई नम्बरी रक्सीबास थियो। त्यो कति भयंकर तरिकाले कुर्थ्यो त्यो दुष्टले बिचारीलाई। डरले मेरा आँखा ठूल्ठूला हुन्थे। उसको स्पष्टोक्ति अगाडि आमाको केही लागेन। अब उनलाई लाग्न थाल्यो उनको कड़ा जवाफले कहीँ पावेल त रिसाउने होइन।

0: मरिसाएकी थिइन। उनले केही लाज मानेर हाँस्दै भनिन्, तपाईँले एकैचोटि सोधिहाल्नुभयो, म अकमकिए। हो, लोग्नेले वरदान दिएको हो मलाई यो घाउको दाग। ईश्वरले उसको आत्मालाई शान्ति दियोस्। के तपाईँ तातार हो? पाहुनाले खुट्टा हल्लाउँदै यति जोरले हाँस्यो कि उसको कानसम्म हल्लियो। एकछिनपछि उसले गम्भीरतापूर्वक भन्यो, अह अझ बनिसकेको छैन, तर तपाईँको बोलाइ त रूसीहरूको जस्तो छैन नि। आमाले उसको यस ठट्टाको जवाफमा मुस्कुराउँदै भनिन्, होइन, रूसी भन्दा अझ राम्रो, अतिथिको ठट्यौरो स्वर भन्यो, म उक्राइनी हुँ, कानेव सहरको बासिन्दा। धेरै भयो यता बसाई सर्नु भएको। एक वर्ष जति यो सहरमा बसे, अहिले एक महिनादेखि फ्याक्ट्रीमा काम गर्दैछु। यहाँ केही गतिला साथीहरू भेटाएको छु, तपाईँको छोरै भयो र अरू पनि साथीहरू यही बस्छु होला। उसले जुगा मुसार्दै भन्यो, आमालाई त्यो मान्छे मन पर्यो र छोराको उसको जुन प्रशंसा गरेको थियो त्यसको लागि कृतज्ञता प्रकट गर्ने उद्देश्यले उनले सोधिन, चिया पिउनुहुन्छ कि? एक्लै? उसले कुमहल्लाउँदै भन्यो, अरूलाई पनि आउन दिनुहोस् अनि सबै सँगै बसेर पिउला। उसको यो कुराले आमालाई फेरि आफ्नो पुरानो डरको याद आयो। अरूहरू पनि यही जस्तै भइदिए हुन्थ्यो। आमाले मनमा नै सोचिन्, बरण्डामा फेरि कोही हिँडेको सुनियो। ढोका खुल्यो र आमा फेरि उठिन्, तर एउटी तरुणी केटी फान्सा कोठातिर पसेकी देख्दा उनको आश्चर्यको सीमा रहेन। उनी अलि होची थिइन् र अनुहार किसानको जस्तो सिधा सादा थियो। उनले आफ्नो खैरो कालो कपाल एउटै गाँठो पारेर बाँधेकी थिइन्। अबोला भो कि क्या हो? केटीले बिस्तारै सोधिन्, होइन ठिक छ। उक्राइनीले ढोका बाहिर हेर्दै भन्यो, पैदल आए कि? अनि तपाई पावेल मिखाइलो भिजको आमा हुनुहुन्छ? नमस्कार, मेरो नाम नातासा हो। पुरा नाम के हो नि? आमाले सोधिन्, नातासा भालसिनेना। अनि तपाईँको नि? पेलागिया। लौ त, अब परिचित पनि भयौ। हो, आमाले सुस्केर हाल्दै भनिन् र केटीतिर हेरेर मुस्कुराइन्, बाहिर जाडो छ। उक्राइनीले केटीलाई कोट फुकाल्न मद्दत गर्दै सोध्यो, अचाकले, बाहिर मैदानमा त असाध्यै जाडो छ। उनको स्वर निकै मधुर र सफा थियो, मुख सानो, ओटम्म परेको गोलो ताजा अनुहार थियो। उनको कोट सोट फुकालिसकेपछि उनले आफ्ना साना साना हातले गुलाफी गाला रगड्न थालिन्, जुन चिसाले गर्दा सुनिएका थिए। छिटो छिटो अर्को कोठामा गइन्। उनले भुइँमा टेक्दा जुत्ताको आवाज आउँथ्यो, रबरको जुत्ता लगाएकी रहेछिन्। आमाले मन मनै सोचिन्, अहो, केटीले काप्दै भनिन्, चिसाले त करक्कै भएछु, पर्खनुहोस्, म अहिले तपाईँको लागि समोभार बसाल्छु। आमाले हतार हतार भान्सातिर पस्दै भनिन्। उनलाई लाग्यो उनी यस केटीलाई धेरै अगाडिदेखि चिन्छिन्। केटीप्रति आमाको हृदयमा मात्रै प्रेम र ममता पिउ थियो। सँगैको कोठामा उनीहरूको कुरा गरेको सुन्दा आमाको ओठमा मुस्कुरा हात देखिन्थ्यो। नखोदका के सोच्दै हुनुहुन्छ तपाईँ? यति ध्यानपूर्वक केटीले सोधिन्। विशेष केही होइन, उक्राइनीले शान्त स्वरमा जवाफ दियो, यी विधाताको आँखा निकै राम्रो छ। म सोच्दै थिए मेरी आमाको आँखा पनि यस्तै थिए होला। म अक्सर आफ्नी आमाबारे सोच्ने गर्छु, मलाई लाग्छ उनी अझ पनि जिउँदी नै छन्। तर तपाईँले त भन्नुभएको थियो उहाँको स्वर्गवास भइसक्यो, त्यो त मेरी अर्की आमाको पो, जसले मेरो पालन पोषण गरेकी थिइन्। म चाहिँ आफ्नी साक्खै आमा बारे कुरा गर्दैछु। उनी सायद किएफको सड़कहरूमा कतै भिख माग्दै होलिन्, रक्सी पिउँदै होलिन्, जहिले पनि रक्सीले चूर भएर हिँड्दा पुलिसवालाहरूको थप्पड़ खाँदै होलिन्। बिचरी आमाको मन मनै सोचिन् र लामो सुत्केर हालिन्। नातासाले के हो कुन्नी? छिटो छिटो कोमल स्वरमा बडो जोसले भनिन्। फेरि उक्राइनीको आवाज कुन्चियो, तिमी अझ बच्चै छौ, दुनियाँ देखे कि छैनौ? मानिसहरूलाई यस संसारमा जन्माउनु त गाह्रै छ, तर गतिलो मान्छे बनाउन झन् गाह्रो छ। बिचरा, आमाले मन मनै भनिन्। उनी त्यस उक्राइनीलाई सान्त्वना दुई चार शब्द भन्न चाहिथिन्, तर त्यत्तिकैमा बिस्तारै ढोका खुलेर पुरानो छोर दालिनाको छोरो निकोलाई विश्व भसीको भित्र पस्यो। मिलनसार नभएकोले निकोलाई पूरा बस्तीभरि नै बदनाम थियो। ऊ सधैँ चुपचाप रहन्थ्यो र सबैबाट टाढा टाढा बस्थ्यो, त्यसैले मानिसहरू उसलाई जिस्काउँथे। निकोलाई, तिमी? आमाले चकित हुँदै सोधिन्, पावेल घरमा छ? आफ्नो फराकिलो हत्केलाले छ्याक्टे अनुहार पुस्दै आमाको अभिवादन नै नगरी उसले सोध्यो, छैन। उसले टाउको खुसारेर कोठाभित्र हेरेर त्यसपछि भित्र पस्यो। नमस्कार कमरेडहरू, उसले भन्यो। हो पनि, यो पनि? आमाले तिरस्कारपूर्वक सोचिन्। नातासाले बडो कोमलता र हर्षपूर्वक उसँग हात मिलाएको देख्दा उनलाई आश्चर्य लाग्यो। निकोलाई पछि अरू दुई व्यक्ति आइपुगे, दुवै भर्खरका केटा थिए। उनीहरू मध्ये एकजनालाई आमाले चिनिन्, बडो सुडौल, घुङ्रिएको कपाल र चौरा निधार भएको त्यो केटो फ्याक्ट्रीको पुरानो मजदूर मिझोकको फतिजो फ्योदर थियो। दोस्रो केटो बडो लज्जालु थियो र उसको सिधा कपाल टम्म पारेर कोरिएको थियो। आमा उसलाई चिन्दैनथिन्, तर ऊ पनि कतै डरलाग्दो मान्छे त देखिँदैनथ्यो। अन्त्यमा पावेल आइपुग्यो, उसँग फ्याक्ट्रीका अरू दुई युवक मजदूरहरू थिए जसलाई आमाले चिन्थिन्। ए, सामो भार पनि बसालिसकेछ। पावेलको बडो प्रेमपूर्वक भन्यो, धन्यवाद आमा, अलि बोधका किनेर ल्याउने हो कि? आमाले सोधिन्, त्यस चीजको लागि जुन कुरा उसले आफै पनि बुझिसकेकी थिइन्, कसरी आफ्नो कृतज्ञता प्रकट गर्ने हो उनले दिमागमा आइसकेको थिएन। पर्दैन, हामी रक्सी पिउँदैनौ आमा, पाबेलले स्नेहपूर्वक मुस्कुराउँदै आमालाई भन्यो। आमालाई लाग्न थाल्यो छोराले जानी जानी यस भेलाको खतरा बारे बढाई चढाई कुरा गरेको हो, वो आमाको हाँसो उडाउन चाहन्छ। के यिनै हुन् तिम्रा गैर कानूनी मान्छेहरू? उसले अत्यन्त सानो स्वरमा सोधिन्। हो यिनै हुन्, पाबेलले छिटो छिटो अर्को कोठाभित्र पस्दै जवाब दियो। कस्तो उल्लु रहेछ, उनले बडो प्रेमपूर्वक भनिन् र स्नेहपूर्वक मन मनै सुरचिन्, अझ बिल्कुल बच्चै छ मेरो छोरा। सामो भार उम्लियो, आमा सामो भार लिएर कोठाभित्र पसिन्। अतिथिहरू टेबलको वरिपरि बसेका थिए र नातासा एउटा कुनामा बत्तीको छेउमा बसेर कुनै किताब पढ्दै थिइन्। मानिसहरूको जीवन किन यति कठोर छ, नातासा भन्दै थिइन्, र उनीहरू आफै किन यति कठोर छन्। उक्राइनीले बीचमै बोल्दै भन्यो, भन्ने बारे बुझ्न हामीले उनीहरूको सामाजिक जीवन कसरी शुरू भयो भन्ने कुरा पत्ता लगाउनु पर्छ। हो बाबु हो, पत्ता लगाऊ पत्ता लगाऊ, आमाले चिया बनाउँदै बडबडाइन्। सबै चुप लागे। के भयो आमा? पाभेलले आँखी भौं खुम्च्याउँदै सोध्यो। के हुन्थ्यो र? आमाले टाउको उठाएर हेरिन् र सबैलाई आफूतिर हेरिरहेको पाइन्। म त त्यसै फतफताइरहेकी थिएँ, आमाले असजिलो मान्दै भनिन्। म सोच्दै थिएँ यदि तिमीहरू केही कुरा पत्ता लगाउन चाहन्छौ भने किन नलाउने। नातासा खिटखिटी हाँसिन्, पाभेल पनि हाँस्न थाल्यो। आमा चियाको लागि धन्यवाद, उक्राइनीले भन्यो, पहिले पिउनु पछि धन्यवाद दिनु। आमाले भनिन् र छोरातिर हेर्दै सोधिन्, के मैले तिमीहरूको काममा बाधा त दिएकी छैन? घर धनीको कारणले पनि पाहुनाहरूलाई बाधा हुन सक्छ र? नातासाले जवाफ दिन, तर चिया चाहिँ मलाई छिट्टै ल्याइदिनुहोस्, म कान्दैछु। खुट्टा कठ्याङ्ग्री सके उनको स्वरमा केटाकेटीको जस्तो प्रार्थनाको भावना थियो। लौ बा लौ, आमाले हतारो गर्दै भनिन्। चिया पिइसकेपछि नातासाले लामो सास फेरिन् र आफ्नो चुल्ठो पछाडि सारिन् अनि पहेँलो जिल्ला भएको सचित्र पुस्तकबाट केही हरफ पढ्न थालिन्। आमाले बिस्तारै चिया बनाउन थालिन् र चुपचाप उनीहरूको कुरा सुनिरहिन्। त्यस केटीको गुजुल्टो आवाज सामो भारको विचार मग्न गुनगुना हातमा मिसियो। उनी एकपछि अर्को कथा पढ्दै थिइन्। सब कथाहरू ती जंगली मान्छेहरू बारे थिए जो गुफाहरूमा बसेर ढुङ्गाले शिकार गर्थे। ती कथाहरू परिकथा जस्ता थिए। आमा कहिलेकाहीँ छोरातिर हेर्थिन् र सोध्न चाहन्थिन् किन यस्ता कथाहरू गैर कानूनी मानिन्छन्। तर केही बेर पछि उनीहरू ती कथाहरू उनलाई वाक्क लाग्न थालेर पछि लुकी लुकी आफ्ना पाहुनाहरू र छोराहरूलाई उनले चालै नपाउने गरेर हेर्न थालिन्। पाबेल नातासाको छेउमा बसेको थियो। गु उनीहरू मध्ये सबैभन्दा राम्रो थियो। नातासा निहुरेर पढ्दै थिइन् र बराबर आफ्नो कञ्चटमा झर्न थालेको कपालको गुच्छा पर सार्थिन्। आफ्नो टाउको थड्काउँदै र आवाज सानो पार्दै किताब नहेरिकन उनी आफ्नो वरिपरि बसेका मानिसहरूतिर प्रेमपूर्वक हेर्थिन् र बीच बीचमा आफ्ना तर्फबाट केही कुरा थप्थिन्। उक्राइनी टेबलको एउटा कुनानेर मस्तीले बसेको थियो र आफ्नो जुङ्गा मुसार्दै थियो। ऊ आँखा तन्काएर चुच्चो पारिएको आफ्नो जुङ्गा हेर्न कोशिश गर्दै थियो। भेसो भेसीको आफ्नो मेचमा लट्ठी जस्तो तन्केर बसेको थियो। उसले दुवै हातले कसेर आफ्नो घुँडा दबाएको थियो। पातलो ओठ र आँखी भौं नभएको उसको छ्याकटे अनुहार बिल्कुल भाविन थियो, मानव उसले मुकुण्डो लाएको थियो। चम्किलो सामो भारमा उसको अनुहारको प्रतिबिम्ब टल्किँदै थियो। उसका ससाना आँखा त्यही प्रतिबिम्ब एकटकले हेर्दै थिए। उसको सास पनि बन्द भए जस्तो लाग्थ्यो। फुच्चे फ्यादोर नातासाले पढेको सुन्दै यसरी आफ्नो ओठ हल्लाइरहेको थियो, मानव ऊ किताबका शब्दहरू दोहोर्याउँदै थियो। उसको साथी चाहिँ दुवै गुडामा कुइनो राखेर हत्केलोमा गाला अड्याएर बसेको थियो। ऊ निहुरिएको थियो र उसको ओठमा विचार मग्न मुस्कुरा हाट नाचिरहेको हुन्थ्यो। पाबेलसँग आएको एक केटाको कपाल कैलो घुङ्रिएको थियो। उसका आँखा हँसिला र हरियो रंगका थिए। सायद ऊ केही भन्न चाहन्थ्यो, त्यसैले बडो आतुरीपूर्वक हलचल गर्दै थियो। ससाना पारेर काटिएका सुनौला कपाल भएको केटो बारम्बार आफ्नो टाउको मुसार्दै र एकटकले जमिनमा हेर्दै थियो। उसको अनुहार पनि अलि छेकिएको थियो। कोठामा एउटा अनौठो मधुरता वातावरण फैलिएको थियो। त्यो वातावरण अलि अपरिचित जस्तो चाख्थ्यो। नातासा किताब पढ्दै थिइन्। आमालाई आफ्नो जवानी कालका ती हल्लाहरूले भरिएको जमघटहरू र ती केटाहरूका फोहोर ठट्टाहरू याद आउन थाले। केटाहरूका मुखमा सधैँ भोटकाको दुर्गन्ध आइरहेको हुन्थ्यो। यी सब कुरा सम्झदा आमाको हृदयमा आत्मज्ञानीले पग्लिन्थ्यो। याद आयो कसरी लोग्नीले उनीसँग बिहेको कुरा गरेको थियो। यस्तै एउटा जमघटमा उसले उनीहरूलाई एउटा अँध्यारो देउडीमा समातेको थियो र आफ्नो पूरा शरीर मार्गले उनलाई फित्तामा खचर्दै थोत्रे रिसाहा स्वरमा सोधेको थियो, मसँग बिहे गर्छ? पीड़ा र क्षोभले उनको घाँटी अठ्याउँदै थियो। ऊ बडो निर्ममतापूर्वक उनको छाती मोल्दै थियो र उनको मुखमा आफ्नो तितो र आन्द्र सास फाल्दै थियो। उसको पासोबाट फुत्कने प्रयास गर्दै उनले उसलाई खचेट्न खोजेकी थिइन्। कता ऊ बाघ जस्तै गर्जेको थियो। जवाफ दे लौफन, लज्जा र ग्लानीले श्वास वहाँ गर्दै उनी चुपचाप उभिरहेकी थिइन्। यत्तिकैमा कसैले डेउडीको ठोका खोल्यो र उसले बिस्तारै उनलाई छोडिदियो। आइतबार पिए पक्का गर्ने कसैलाई पठाउँछु, उसले भन्यो। साँच्ची पठायो पनि। आमाले आँखा बन्द गरिन् र गहिरो सास फेरिन्। म थाहा पाउन चाहन्छु मान्छेहरूले कसरी बचाउनु पर्छ, न कि कसरी उनीहरू बाँच्थे। फेसो भसी कोप कोप झर्किएको आवाज कोठामा गुन्जियो। ठिक भन्यौ, उभिँदै कसैले उसको समर्थन गर्यो। म मान्दिन, फ्योदरले च्याउँदै भन्यो। विवाद चर्कन थाल्यो, शब्दहरूको वर्षा हुन थाल्यो। आमाको लपको जस्तै शब्दहरू पड्कन थाले। आमाले बुझिसकेकी थिइन् किन उनीहरू यसरी चिच्याउँदैछन्। सबै उत्तेजनाले रातो पिरो थिए, तर कोही पनि आक्रोशित देखिँदैनथे। न त ती अश्लील गालीहरू नै प्रयोग गर्दै थिए जसको उनलाई राम्रो परिचय थियो। सायद केटीहरूको लाजले फोहोर गाली नगरेका होलन्। उनले मनमनै अठोट गरिन्। नातासा प्रत्येक युवकलाई बडो ध्यान दिएर हेर्दै थिइन्। मानव उनीहरू अझ बिल्कुल केटाकेटी नै छन्। आमालाई नातासाको अनुहारमा रहेको गम्भीर भावना मन पर्यो। पर्खनुहोस् कमरेडहरू, उनले अकस्मात भनिन्। सब चुप लागेर उनीतिर हेर्न थाले। हामीले सब कुरा थाहा पाउनु पर्छ भन्ने तपाईहरूको विचार ठिक हो। हामीले आफ्नो हृदयमा ज्ञानको ज्योति पाल्नुपर्छ जसले गर्दा अन्धकारमा छट्किरहेका मानिसहरूले हामीलाई देख्न सकुन्। हामीसँग प्रत्येक कुराको लागि साँचो र इमान्दार उत्तर हुनुपर्छ। हामीलाई सम्पूर्ण सत्य र सम्पूर्ण झूठको जानकारी हुनुपर्छ। उक्राइनीले सुन्दै थियो र उसको प्रत्येक शब्दप्रति टाउको हल्लाउँदै आफ्नो स्वीकारोक्ति जनाउँदै थियो। भेसो भसीको कहिलो कपाल भएको केटो र पाबेलसँग आएको फ्याक्ट्रीका मान्छे एकातिर उभिएका थिए। किन हो कुन्नी, आमालाई ती मान्छेहरू मन परेनन्। नातासाले बोलिसकेपछि पाबेल उभियो। के हामी पेट मात्रै भर्न चाहन्छौ र कदापि होइन, उसले ती तीनै जनातिर हेर्दै शान्त स्वरमा भन्यो। हामीले ती मानिसहरूलाई जो हाम्रो खाँटी अठ्याउँदैछन् र आँखामा पट्टी लाउँदैछन् देखाइदिनुपर्छ। हामी पनि अन्ता छैनौ। हामी न बेवकुफ छौ न त जनावर जस्तो पेट मात्र भरेर सन्तुष्ट हुन सक्छौ। हामी मान्छे जस्तो बाँच्न चाहन्छौ। हामीले आफ्ना शत्रुहरूको अगाडि प्रमाणित गर्नुपर्छ जुन अभिशप्त जीवन उनीहरूले हामीमाथि लादेका छन्। त्यसले हामीलाई उनीहरू बराबर बन्न र अझ अरू भन्दा पनि अझ माथि उम्कन कति पनि बाधा पुर्याउँदैनन्। पाबेलको कुरा सुनेर आमाको हृदय गर्वले कदकद भयो। कति राम्रो बोल्दो रहेछ। त्यस्ता मानिसहरूको कमी छैन जसलाई खाने पिउने कुनै पीर छैन, तर उनीहरू बीच इमान्दार व्यक्तिहरू भेटिन्छन्। उक्राइली भन्दै थियो, हामीले पशुको जस्तो यस जीवन रूपी ढाप पार गरेर मानव भाइचाराको भावी राज्यसम्म पुल निर्माण गर्नुपर्छ साथी हो। यही हो हाम्रो कर्तव्य। लड्ने बेला आइसकेको छ भने किन हात बाँधेर बसेका छौ? भेसो भसीकोपले थोत्रे स्वरमा आफ्नो विरोध जनायो। आधा रात बितिसकेपछि मात्र यो भेला सकियो। सबैभन्दा अगाडि भेसो भसीकोप र कहिलो कपाल भएको मान्छे निस्के। आमालाई यो कुरा पनि मन परेन किन यिनीहरू यस्तो हतार गर्दैछन्। मन नपराई नपराई यिनीहरूको अभिवादन फर्काउँदै उनले सोचिन्, नाखोतका के तपाई मलाई पुर्याइदिनुहुन्छ? नातासाले सोधिन्। अवश्य अवश्य, उक्राइनीले जवाफ दियो। जब नातासा भान्सा कोठामा आफ्नो कोट जुत्ता लगाउँदै थियो, आमाले भनिन्, यस्तो मौसमको लागि तिम्रो मोजा धेरै पातलो छ। मान्छेउ भने म तिम्रो लागि एकजोर उनी मोजा बुनिदिन्छु। पेलागिया निलोममा धेरै धन्यवाद छ तपाईलाई, तर उनीहरूको मोजाले खोज्छ। नातासाले हाँस्दै भनिन्, म नखोज्ने गरी बुनिदिउला नि। आमाले भनिन्। नातासाले अलि आँखा खुम्च्याएर आमातिर हेरिन्। नातासाको त्यो हेराइले आमा अलि हडबडाइन्। तपाईँ मेरो कुरा सुनेर नरिसाउनु होला, मैले हृदयमा लागेको कुरा गरेकी हुँ। आमाले बिस्तारै भनिन्, कति जाति हुनुहुन्छ तपाईँ आमा? नातासाले भाव विवहल हुँदै आमाको हात समाइन् र बिस्तारै भनिन्, लौ त आमै, अब हामी हिँड्यौं पनि। आमाको आँखामा हेर्दै उक्राइनीले भन्यो र टाउको झुकाउँदै नातासाको पछि पछि डेउडीतिर लाग्यो। आमाले छोरातिर हेरिन्। ऊ ढोकामा उभिएर मुस्कुराउँदै थियो। किन हाँस्छौ छोरा? आमाले अलि असजिलो मान्दै सोधिन्। त्यसै बडो रमाइलो लागिरहेको छ। हो, म बुढी भइसके, म मूर्ख पनि छु, तर राम्रो नराम्रो म पनि छुट्याउन सक्छु। आमाले अँध्यारो मुख लगाउँदै भनिन्, ठिक छ आमा, अब सुत्न जानुस्, अबेला भइसक्यो, अहिले जान्छु। उनी चिया पिउने भाँडाहरू बटुल्ने बहानाले त्यही टेबुलको वरिपरि अल्मली रहिन्। आमा आज असाध्यै खुशी थिइन्। कति खुशी थिइन् भने हर्ष उल्लासले उनी किंचित हडबडाहट अनुभव गर्दै थिइन्। पसिना आउँदै थियो। सब कुरा रमाइलो वातावरणमा सकिएकोमा उनी औधी खुशी थिइन्। पावेल, तैले उनीहरूलाई घरमा डाकेर ठिकै गरिस्। आमाले भनिन्, उक्राइनी बडो फलात्मी रहेछ। उनी केटी पनि निकै समझदार रहेछिन्। को रहेछिन्? मास्टर नि हो। पावेलले कोठामा ओरदोर गर्दै छोटकरी जवाफ दियो, ए बिचारी, गतिलो लुगासम्म पनि रहेनछ। ठण्डी लाग्न कति बेर लाग्छ र? आमा बुवा कहाँ बस्छन् नि? मास्कोमा, पावेलले जवाफ दियो। अनि आमा अगाडि उभिएर बडो स्नेह एवं गम्भीरतापूर्वक भन्यो, हेर्नुहोस् आमा, उनको बुबा बडो धनी मान्छे हो, फलामको व्यापार गर्छ, धेरै धनी मान्छे छ। छोरीले त्यो बाटो समाइ भनेर घरबाट निकालिदियो। बडो यस आराममा हुर्केकी केटी हो, जे चाहन्छिन् त्यही पाउँथिन्। कुनै कुराको कमी थिएन उनलाई। अहिले कोसौं कोस एक्लै हिँड्छिन्। यस कुराले आमालाई निकै चोट पुर्यायो। उनी कोठाको बीचमा उभिएर आश्चर्य मानेको आँखाले चुपचाप छोरातिर हेर्दै थिइन्। एकछिनपछि उनले बिस्तारै सोधिन्, अहिले सर गए कि? हो। हे भगवान, के उनलाई डर लाग्दैन? अलिकति पनि डराउँदिन, पावेलले हाँस्दै भन्यो। किन घर गएकी होली? यति रात काटेकी भए भइहाल्थ्यो नि, मसँग सुतिहाल्थे। मिल्दै नथ्यो आमा, बिहान कसैले उसलाई यहाँ देख्यो भने नराम्रो पर्छ, हामी यो चाहन्नौ। विचारमा डुबेकी आमा झ्याल बाहिर हेर्दै थिइन्। उनले बिस्तारै सोधिन्, पावेल, म बुझ्दिन तिमीहरू के त्यस्तो खतरनाक र गैर कानूनी काम गर्दै थियौ? तिमीहरू कुनै खराब काम त गर्दै छैनौ, होइन र? उनलाई अझै पनि यस कुरामा शंकै थियो र छोरालाई सकारात्मक उत्तर पाउन चाहन्थिन्। हो आमा, हामी कुनै खराब काम गर्दै छैनौ, पावेलले आमाको आँखामा हेर्दै बडो शान्तिपूर्वक दृढताका साथ जवाफ दियो। तैपनि कुनै न कुनै दिन हामी सबै जेलमा पर्नेछौ। आमा, तपाईले यो कुरा थाहा पाउनुपर्छ। आमाको हात काप्न थाल्यो। हुन सक्छ ईश्वरले को कृपाले तिमी बची पनि हालौला कि छोरा, तिमी बची पनि हालौला कि छोरा, आमा सानो स्वरले सोधिन्। होइन आमा, छोराले प्रेमपूर्वक जवाफ दियो, म तपाईलाई धोका दिन चाहन्न, यस कुराबाट बस्न सक्दिन। ऊ मुस्कुरायो, अब सुत्न जानुस् आमा, धेरै थाकिसक्नुभयो, म पनि जान्छु। भान्सा कोठामा एक्लै परेपछि आमा छ्यालनेर गएर उभिन र सड़कतिर हेर्न थालिन्। बाहिर सड़कमा चिसो थियो र चारैतिर अन्धकार मौलिएको थियो। हावाको झट्काले सड़कका ती ससाना घरहरू झुम्मिरहेका जस्तो लाग्थ्यो। घरको छानाहरूबाट हिउँ उड्दै थियो अनि त्यो हिउँ बडो जोरले जमिनतिर हुत्तिएर स्वाई स्वाई आवाज निस्कदै सड़कमा फैलिन्थ्यो। सड़क सुकेको हिउँको बादलले टम्म भरिन्थ्यो। हे ईश्वर, हामीमाथि दया गर, आमाले एकदम सानो स्वरमा प्रार्थना गर्न थालिन्। उनको हृदयमा आँसुको बाढी उर्लदै थियो। रातको अन्धकारमा फटफटाइरहेको पुतली जस्तो उनको हृदय त्यस विपदको पूर्वाभासले थर्काउँदै थियो जसबारे छोराले भर्खरै मात्र यति शान्त प्रकारले दृढ विश्वास सहित बताएको थियो। आमालाई लाग्यो उनका आँखा अगाडि हिउँले ढाकिएको विशाल मैदान फैलिएको छ र त्यस मैदानमा हावा झुत्रो सेतो लुगा लगाएर मसिनो स्वरले चिच्याउँदै दौड़िरहेको छ र दौड़दै बारम्ब लोक्दैछ। मैदानको बीचमा एउटी केटीको सानो एक्लो कालो आकृति ठलमलाउँदै हिँडिरहेको छ। हावाले उसका खुट्टालाई आफ्नो भुमरीमा लपेट्छ। उसको सारी उडाउँछ र तीर जस्तो तीखो हिउँ उसको अनुहारमा थप्पड़ लाउँछ। उनी ठूलो कठिनाईका साथ अगाडि बढ्दै छिन्। उनका ससाना खुट्टा हिउँको ठिस्कामा गाडिन्छन्। असाध्यै चिसो थियो, वातावरण भयंकर थियो। त्यस केटीको शरीर अगाडितिर झुकेको थियो। यसरी शरद ऋतुको तीखो हावाको बेगले घाँसको कुनै अग्लो पात झुकेको हुन्छ। उनको दाहिनेतिरको थापबाट जंगलको पर्खाल एउटा पर्खाल निस्कन्छ जसमा पातला वर्षका रूखहरू पल्ल फिन अल्प रूखहरू विशदको मारमा परेर काने खुसी गर्दै थिए। धेरै टाढा शहरका बत्तीहरू चकमा लगाउँदै थिए। हे ईश्वर दया गर, आमा काप्दै बिस्तारै प्रार्थना गर्दै थिइन्। हे ईश्वर दया गर। कार्यक्रम पुस्तकका पानाहरूमा आजको श्रृंखला सकिएको छ। कार्यक्रम पुस्तकका पानाहरूमा हामीले अहिले वाचन गरिरहेका छौं म्याक्सिम गोर्कीको आमा। आमा, तपाईलाई कस्तो लागिरहेको छ? सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ। सल्लाह सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना हो कार्यक्रम पुस्तकका पानाहरू, रेडियो सफलता 103.4 MHz, मास्पार्सात, पोखरा। हौस् त, अर्को हप्ता फेरि हामी म्याक्सिम गोर्कीकै आमाको बाँकी श्रृंखला लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्रि।
1: ओए, तो क के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
0: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुहोस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
0: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 0165536151 सम्झनुहोस् है नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
0: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ
0: समाजलाई जोड्न आमा मिलन
6: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै होइनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौ
5: सहकारी मार्फत सहकारी गर्दै आमा मिलन
6: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन् यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन
6: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ
7: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटेकी मैले
5: उद्यमशीलताको विकासमा आमा मिलन
8: सरकारबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दै उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ
5: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन
0: स्वास्थ्य र निरोगी बन्न योग र योगमा जीवन जोड्न आमा मिलन
5: आमा मिलन संस्था एक कार्यक्षेत्र अनेक
0: आटै गर्न सकिन्छ यसैको उदाहरण हो आमा मिलन
5: हजुर आमा मिलन केन्द्र कास्की पोखरा सधैँ तपाईँको सेवामा
9: मठ मन्दिर
10: गुरुकुल
9: चैत्य गुम्बा
10: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
9: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौं जीवनलाई सार्थक पारौं
10: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
9: सफा कपडा संकलनमा हातेमालो गरौं
5: पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
10: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
10: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
10: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
11: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
11: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
13: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 10 बजेको छ।
14: रेडियो सफलता 103.4 MHz।

0: ज्ञान बिना हो भक्ति पय, भक्ति बिना नहीं ज्ञान, भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान। भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन, तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ, किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ, मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार, कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन मानव जीवनको यथार्थता, परम चरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरुष सद्गुरुको नै आवश्यकता पर्दछ, अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं, किनकि हामीले त 500 मुद्दण्ड विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ, इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगतगुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तिनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।
3: यो मानव देहमा त्यो विशेषता छ, यसले जे चाह्यो त्यो प्राप्त गर्न सक्छ, किनकि यो कर्म योनि हो, कर्म योनि। बाकी 84 लाख प्रकारका जति शरीर छन् अरू सब भोग योनि हो, भोग्न मात्र पाइन्छ, त्यहाँ कमाई गर्न पाइँदैन, केवल कमाको खर्च गर्न पाइन्छ। त यो कमाई गर्ने शरीर हो, जे चाह्यो हामी प्राप्त गर्न सक्छौ, चाहे नरक चाहौं, स्वर्ग चाहौं, मुक्ति चाहौं, यहाँसम्म कि भगवानलाई गुलाम बनाउन सकिन्छ। सूरदास आदिले बनाए, मैले उदाहरण प्रस्तुत गरे। यो कमाल छ मानव देहमा, जुन देवताहरूले पनि गर्न सक्दैनन्, त्यो चीज यही मृत्यु लोकमा हुन सक्छ र यही मानव देहमा नै हुन सक्छ। त्यसैले देवताहरू पनि मानव देह नै चाहन्छन्। यो निष्कर्ष ठिक, तर यो मानव देह यति महत्वपूर्ण हुँदा हुँदै पनि यसमा एक भयानक खतरा छ। मैले बताए के खतरा छ, कि यो मानव देह क्षण भङ्गुर छ। तेषां प्राण

कुनै पनि बेला टुट्ने वाला त्यस्तो छ यो देह, यो शरीर। त्यसैले टुट्न नपाओस्, खोसिन नपाओस्, खोसिनु पूर्व नै आफ्नो लक्ष्य जान प्राप्ति हेतु प्रयत्न गर, नत्र कल्पौंसम्म अर्बौं खर्बौं वर्ष दुखदायी योनिमा जानुपर्छ। त्यसैले भोलि भोलि पनि नभन, आयुस्तम्ब मिवासाद्य कालस्तामपि कृन्तति, महोपनिषद 3:37। अर्थात कालले तिम्रो उमेर काटिरहेछ हर क्षण, त्यसैले सावधान हौ, तुरन्त लागि पर। हेर्नुहोस्, एक अज्ञानताको पराकाष्ठा छ तपाईँहरूको समाजमा कि तपाईँहरू जन्मोत्सव मनाउनुहुन्छ, आफू जन्मेको दिन। यदि पहिलाका व्यक्ति त्यति मनाउँदैनन्, मनाउँथे पूजा आजा गरेर, आजकल केक काटेर मनाउने चलन छ बच्चाहरूको, त तपाईँहरू खुसी मनाउनुहुन्छ, सबले बधाई दिन्छन्, जन्मोत्सव मनाइन्छ। जन्म उत्सव कसरी हुन सक्छ? त्यो त जन्म शोक हो, शोक। किन? किनकि हाम्रो अमूल्य देह प्राप्त गरेपछिको एक वर्ष हाम्रो अमूल्य मानव देहको समय जुन छ त्यो बित्यो, लस भयो, हानि भयो, घाटा भयो, मृत्युको नजिक पुग्यौं हामी एक वर्ष, होइन? जब मृत्युको नजिक पुग्यौं त यो त दुःखको कुरा हो, शोकको कुरा हो, न कि उत्सव। यो दिन त दुःख मनाउ गर्नुपर्ने, हे भगवान, मेरो एक वर्ष गयो, त्यसमा मैले लक्ष्य प्राप्ति हेतु के गरे, व्यर्थमा बिताए त किन बिताए, यो चिन्तन हुनुपर्ने, न कि हाँस खेल गरेर तिमी जन रमाइलो मनाउ। अरे तपाईँको मान्नुहोस्, तपाईँहरू कमाई गर्नुहुन्छ, 10 लाख रुपियाँ कमाएर थुपार्नु भयो, 1 लाख रुपियाँ लस भयो, हानि भयो, घट्यो, त तपाईँहरू खुसी मनाउनुहुन्छ कि दुःख मनाउनुहुन्छ? दुःख मनाउनुहुन्छ, यति दुःख गरी कमाएको 1 लाख रुपियाँ गयो, अब 9 लाख बाँकी रह्यो, भगवान अब यसलाई कसरी बचाउने, यो पो सोच हुन्छ। अब यहाँ यति अमूल्य जीवन छ, एक वर्ष बित्यो त खुसी मनाउँदैछन्, बाँकी जुन बित्नेवाला छ त्यसको लागि पनि सोच चिन्तन छैन, त यो जन्मोत्सव होइन। मेरो भ्यू जान्न चाहनुहुन्छ दृष्टिकोण भने, यो जन्म शोक हो, शोक। तेनस निष्कर्ष यो हो कि जान्नको निमित्त प्राप्ति हेतु भोलि भोलि न भन, नत्र महान हानि हुनेछ। यो निष्कर्ष किन? किनकि मृत्यु जुन छ अवश्यम भावी छ, कसैले काट्न सक्दैन मृत्युलाई, कसैले। अरे इतिहासमा अभिमन्युको कथा सुन्नु भएको छ तपाईँहरूले? महाभारत कालमा भगवान श्री कृष्णका भान्जा थिए, महापुरुष अर्जुन, गांडीव धारी शक्तिशाली उसका पुत्र थिए, तैपनि जवानी में मर्न पर्यो अभिमन्युले, मृत्यु अवश्यम भावी छ, कसैले टार्न सक्दैन, रोक्न सक्दैन, चाहे जे गर, प्रारब्ध कर्म बस निश्चित छ तिम्रो मृत्यु। केवल यति मात्र हो कि तिमलाई ज्ञान छैन कहिले जानु छ, तर जानु पर्छ, निश्चित छ, कोही बच्न सक्दैन। एक जर्मन का दार्शनिक भए, निराशावादी दार्शनिक भनेर चिनिन्छन्, शापनहावर। केवल निराशावादी कुरा गर्थे उनी, तर जीवनको उत्तरार्धको अन्त्यमा आएर उनले आशावादी कुरा गरे। उनलाई मृत्युको चिन्ता थियो, त उनले भने कि मृत्यु जुन छ त्यो अवश्यम भावी छ, त्यसबाट बच्न सकिँदैन, तर त्यसलाई निरसबाट सरस बनाउन सकिन्छ। यो बताए शापनहावरले। र कसरी बनाउन सकिन्छ?
यसको

0: निमित्त उनले भने वेदले जे भन्छ त्यो गर, वेद अनुसार सकिन्छ। इट हेज बिन सलेस अफ माई लाइफ एन्ड इट स्याल बी सलेस अफ माई डेथ। शापनावर भन्दैछन्, मेरो निराशायुक्त जीवन थियो तर वेदको ज्ञानले सरस बनाइदियो, सरस मेरो जीवनलाई वेदले, र मलाई अब पूर्ण विश्वास छ मेरो मृत्यु पनि सरस हुनेछ। त्यसैले मृत्युलाई याद गरेर लक्ष्य प्राप्तिमा लाग, स्वीकार गर, मृत्यु अवश्य आउनेछ, बच्न सक्दैनौ। जातस्य हि ध्रुवो मृत्युर् ध्रुवम जन्म मृतस्य च, गीता 2:27। अर्जुन मृत्यु अवश्यम भावी च, कोई बच्न सक्दैन। श्री कृष्णले बताए, सबलाई थाहा छ, देखिरहनु भएको छ तपाईँहरू सबले, आए दिन घाट पुर्याउँदै आउनुहुन्छ तपाईँहरू आफन्तहरूलाई, तपाईँहरूको पनि त्यही गति हुन्छ, सत्य हो यो। तपाईँले याद गर्नुहुन्न, यो आश्चर्य छ। त्यसैले खोजी गर्नुहुन्न हाम्रो लक्ष्य के हो। हेर्नुहोस्, एक साउजी थिए, व्यापारी, खुब धनी मानी नगर सेठ। एक दिन राति जब सुते त सपना देखे उनले। सपनामा उनी आफ्नो जुन बगैँचा थियो उनको, त्यसमा घुम्दै थिए, त त्यहाँ एक भयानकको एक छाया प्रकट भयो र साहुजीको टाउकोमा हात राख्यो। त्यसले त साहुजी आत्तिए, डराए, अरे को को? त्यो छायाले भने, म काल हुँ, काल मृत्यु हुँ। त साहुजीले भने, किन आयो यहाँ? कालले भने, मृत्युले भोलि तिमलाई लिएर जानु छ मलाई त्यो संसारबाट, त्यसैले म सूचना दिन आए, जे जे गर्नु छ गर, भोलि निश्चित समयमा निश्चित स्थानबाट म तिमलाई लिएर जानेछु। यो भयानक कुरा सुनेर साउजी छटपट आए, त त्यही छटपटाहटमा बिउते। बिहानी प्रहार थियो, उठे त परेशान भए, यो सपनाको अर्थ के होला? अरे सपना त सपना हो, तर साँचो भइहाल्यो भने धक धक भयो, अब के गर्ने? त सब शहरभरिका सब विद्वानहरूलाई बटुले, धन थियो, दक्षिणाको लोभले सब आए, सोधे, मैले यस्तो सपना देखे, यसको फल के हुन्छ? त सबले गणना लगाए, हिसाब किताब, यो प्रहरमा, यो घड़ी, यो पलामा देखेको सपनाको फल के हुन्छ? त उनीहरूले भने कि यो सपना टार्न सकिँदैन, यो त हुन्छ, निश्चित हुन्छ, यानि कि म मर्नु पर्छ। तर डोन्ट वरी, एक उपाय छ। उपाय के छ? तपाईँले अघि बताउँदै हुनुहुन्थ्यो कि सपनामा निश्चित समय र निश्चित स्थानमा, पक्का हो यो भनेको थियो त्यो कालले, मृत्युले, यो त पक्का भनेको थियो। हो, तपाईँले बुद्धि पुर्याउनु भएछ, यसलाई याद गर्नुभयो, त्यसकारण यो बुन्दा लगाएर तपाईँलाई बचाउन सकिन्छ, यो पोइन्ट लगाएर। जस्तै तपाईँहरूको कुनै केसमा आफ्नै गल्ती भए पनि तपाईँहरू आफ्नो गल्ती देख्नुहुन्न, स्वयंले जजमेन्ट ठिक दिँदैन, त मुद्दा लिएर जानुहुन्छ वकिलकोमा, वकिल साहबले हेर्छन्, त्यसो त उपाय छैन, तै पनि यो बुन्दा लगाएर मुद्दा लड्न सकिन्छ। त यहाँ भने कि निश्चित स्थान र निश्चित समय भने हुनाले, यो त कमन सेन्स हो कि व्यक्तिको निश्चित स्थान त घर हुन्छ, ऊ जहाँ गएको भए पनि आफ्नो घरमै आएर सुरक्षित महसुस गर्छ, र समय त्यही घरमा बिताएको समय हो, किनकि प्राय व्यक्तिहरूको आसक्ति घरमै हुन्छ, धन सम्पत्तिमै हुन्छ, त्यही नै हो निश्चित स्थान र समय। त यसो गर्नुहोस्, तपाईँ यहाँबाट तुरन्त भाग्नुहोस्। कहाँ जाउँ, मेरो घरबार त यही छ। अरे सधैँलाई होइन, केही समयलाई। कहाँ जाउँ, जानुहोस् चतारातिर, चतारातिर जानु, चाहे कटारीतिर जानु, दुई चार दिन त्यही लपसजमा बस्नु। जब यो काल टर्छ फेरि फर्केर आउनु होला, आफ्नो सब छँदैछ। त उनलाई ठिक लाग्यो यो कुरा। त उनले प्राचीन कालमा गाडी वाडी त थिएन, त एक घोडाको प्रबन्ध गरे र भागे त्यहाँबाट। दिनभर भागे भागे भागे त कटारीतिर गएर साँझ पर्यो। जब कटारी पुगे त उनलाई सास आयो, हो अब त बचे, अब त यति टाढासम्म आए, भोक पनि लाग्यो, प्यास पनि लाग्यो, घोडा पनि बोकायो होला, एकछिन आराम गरौं। यो सोचेर एक वृक्ष मुनि बसे। बसेका के थिए, त्यो रातको जुन सपना वाला छाया त्यही प्रकट भयो। उसले भने, स्वागत छ, स्वागत छ, आउनुहोस्, वेलकम वेलकम। अरे कहाँबाट आइयो फेरि? अरे मैले बताथे नि हिजो, निश्चित स्थानमा निश्चित समयमा म लिन आउने छु, त्यसैले तिम्रो निमित्त निश्चित स्थान यही थियो र निश्चित समय पनि यही हो। हेर मसँग, म त चिन्तित भइरहेको थिएँ हिजोदेखि कि तिमी यहाँ गाईघाटबाट कटारी कसरी आउलौ। धन्य तिमीले घोडा चाहिँ बलियो गरेछौ। हेर्नुहोस्, मृत्यु अवश्यम भावी छ, कोही बच्न सक्दैन। त्यसलाई याद गर्नु छ तब काम बन्छ। राजा जनक विदेह जनक कहलिए। विदेह जनक माने यो देहको होस हवास नहुनु, देह भन्दा माथि उठेको पर्सनालिटी। तर राज्य गर्थे, स्वास्नी छरछरी थिए, सब खानपिन सब गर्थे, राजा से ठाट लिन्थे, त फेरि कसरी विदेह जनक? जसलाई शरीरको भानै नहोस् त्यो विदेह जनक हुन्छ। जबकि राजा जनकलाई त शरीरको सब भान छ, नुहाई धुवाई गर्दैछन्, भोजन गर्दैछन्, अत्तर हाल्दैछन्, सेन्ट परफ्युम सब गरिरहेछन्, काम क्रोध लोभ मोहको कार्य गरिरहेछन्, दण्ड दिँदैछन् अपराधीहरूलाई, राम्रो काम गर्नेलाई पुरस्कार दिँदैछन्, सबको भान छ, सब ज्ञान छ, कसरी विदेह जनक भए? यो प्रश्न उठ्यो कि राजा जनक सब चीज भोग गर्दैछन्, राजा छन्, त उनी विदेह जनक कसरी भए? त केही व्यक्तिहरूले आपसमा यो चर्चा गरे। त एकजनाले सल्लाह दियो, अरे हाम्रा राजा सरल छन्, सरल स्वभावका छन्, हामी यो प्रश्न स्वयं राजालाई गएर सोधौं। त एक व्यक्तिले सल्लाह दियो कि राजा जनकलाई नै गएर सोधौं। त अरू जुन भीड भाडमा कुरा भयो सब त एक एक गरेर टाप ठोके, राजालाई यस्तो प्रश्न कसरी गर्नु? तर दुईजनाले हिम्मत गरे, चलो हामी गएर सोधौं। गए राजा जनकलाई विन्ती गरे, सरकार एक जिज्ञासा मनमा उत्पन्न भयो, रिसानी माफ भए विन्ती गर्नुहुन्थ्यो। राजा जनकले भन भन के कुरा हो? त उनीहरूले हिम्मत गरेर भने, सरकार हजुरलाई सबले विदेह जनक भन्छन्, देहको भान नभएको पर्सनालिटी यसको अर्थ हुन्छ, तर हजुर त सब प्रकारको भोग गर्दै हुनुहुन्छ, कसरी विदेह हुनुभयो? यो प्रश्न गरे। तर राजा जनकले भने, तिमीहरू एक साधारण जनता प्रजा भएर म राजा, मलाई यस्तो प्रश्न गर्ने? यत्रो हिम्मत तिमीहरूको, अरे म राजा हुँ चाहे जे गरौ, यस्तो प्रश्न गर्ने बेवकुफ हो, ए सैनिक हो, यिनीहरूलाई समातेर लिएर जेलमा हालिदेऊ। त आज जेलमा हाल्नु भोलि यिनीहरूलाई सुली चढाइदिनु मृत्युदण्ड दिनु हुकुमलाई जवाब चलाउने यो बताए त फेरि भने कि हुन त मेरै देशका जनता भोलि सुली चढाएर मार्नु त छँदैछ यिनीहरूलाई तर आज चाहिँ रातभरि यिनीहरूलाई खुब मेवा मिष्ठान्न भोजन गराउनु जे जे सुख सुविधा हुन सक्छ सब उपलब्ध गराउनु जेलभित्र यदि यो बताइदिए त यहाँ सिपाहीहरूले पालन गरे लिएर गए जेलमा लगेर राखे त तमाम लालमोहन रसबरी हलवा पुरी सब मगाए खाना दिए ल खाओ त बिचारे तिनीहरूले के खानु भोलि त सुलीमा चढाएर मार्नेवाला छ मर्नेवाला छौ हामी अब के खानु त्यो उनीहरूले भने खान मन छैन सिपाही दाई सिपाहीले भने कि खान्छस् कि पिटौ राजा आज्ञा छ खुवाउने भन्ने तब त पिट्ने भोलि मर्नु त चाहँदैछ आज किन दुःख पाउनु खान थाले बिचरा त रातभर हर प्रकारले स्याहार सुसार गरे पर्फ्युम हालिदिन्छन् घरिघरि आएर अत्तर लगाइदिन्छन् गोडा मालिस गरिदिन्छन् सब गर्दैछन् तर उनीहरू दुखी छन् भोलि मर्नु छ त भोलिपल्ट अब सुलीमा चढाउन लाने बेला भयो त लिएर आए राजाको अगाडि अब अन्तिम आज्ञा लिनलाई जब लिएर आए त राजाले सोधे अब तयार छौ मर्नलाई अब के भन्ने विचार टाउको झुकाए राजाले सोधे कि मेरो आज्ञा अनुसार यी सिपाहीहरूले खाना पिना त ठिकठाक दिए राति सेवा गरे बताउ कि हिजो बेलुका खाएको कबाब जुन थियो त्यसको स्वाद कस्तो थियो राजाले सोधे तिनलाई तिनीहरूले भने सरकार जम्मै हाम्रो मन ध्यान त त्यही मृत्यु मृत्यु भोलि मर्नु छ त्यसमा थियो कसलाई याद रहनु त्यो स्वाद नुन पनि लागेको थियो कि त्यसले केही याद छैन सरकार नसोधी भएको छ त त्यत्रो भोजनको कुनै कुनै याद छैन बिल्कुल याद छैन त राजा जनकले भने हेर तिमीहरूलाई मार्ने मेरो कुनै मनसा छैन न थियो मार्दिन तर तिमीहरूको जुन प्रश्न थियो त्यसको जवाब यदि मैले मुखले दिएको भए तिमीहरूले यो भन्ने थियो कि राजा हुन् जे मनलाई त्यो बोलिदिन्छन् त्यसैले म तिमीहरूलाई अनुभव गराउन चाहन्थे कि म कसरी विदेह जनक हुँ जसरी तिमीहरूले मृत्युलाई हर समय याद गरेर भोजन गरेर पनि त्यसको स्वाद थाहा पाएनौ भोग गरेर पनि भोग गरेनौ त्यस्तै म पनि हर क्षण मृत्युलाई याद गर्छु याद गरेर यो संसार भोग गर्छु राज्य चलाउँछु त्यसैले म विदेह जनक हुँ भोग गरेर पनि म गर्दिन कर्कलाको पातमा रहेको पानी समान छु यो उत्तर दिए त मृत्यु यसलाई याद गर्यौं भने बल्ल हामी फेरि परमार्थ सुधारमा लाग्छौ यो निष्कर्ष ठिक त यो मानव देहमा नजाने के हुन्छ यस बारेमा पनि मैले बताए तपाईँहरूलाई पुनरपि जननम पुनरपि मरणम बार बार जन्म मृत्युको चक्करमा पर्नुपर्छ दुःखदायी योनिमा जानुपर्छ जुन मृत्यु जन्म दुसाह दुःख होई अत्यन्त दुःखदायी छ अरलेन्डर हेराल्डसन कार्लिल ओसी एट द आवर अफ डेथ यसबाट मैले सम्झाए वैज्ञानिकहरू पनि भन्छन् मृत्यु अत्यन्त दुःखदायी छ त्यसैले वेदको निष्कर्ष छ कि मानव देहलाई तुरन्त लक्ष्य प्राप्ति हेतु लगाऊ नत्र हानि हुनेछ सर्वजीव भय प्रदास स्थूल देह विसर्जनी मरणावस्था भवति पैंगलोपनिषद दोस्रो अध्याय को 18 मंत्र भन्छ मृत्यु भयानक छ। तिमी सोच नै सक्दैनौ वेद भन्दछ। यो महत्वपूर्ण मानव देह अमूल्य मानव देह तर खतरा क्षणभंगुरता को मृत्यु को डर सदैं तो यो मानव देह में आखिर जान्नु पर्ने चीज के हो प्राप्त गर्नु पर्ने चीज के हो मूल मुद्दा तो यो।
1: आदरणीय श्रोताहरू रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नु पर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्संग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: पीठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
0: आउनुहोस् एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क